0: बरू त्यसलाई बगाएर लाने हो। त्यो काठ मात्रै बजारमा ल्याउने हो भने हामीले अरबौंको हामीले चाहिँ देशमा चाहिँ एउटा चाहिँ आर्थिक व्यवस्थापन गर्न सक्छौं। त्यसकारण चाहिँ सरकार पक्कै पनि अब ल्याएको विषयलाई कार्यान्वयन गर्छ, त्यसमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सरकारसँग निरन्तर सँगै रहन्छ।
1: अब फेकु वनको यो स्थापना दिवसको कुरा गरौं, 31 स्थापना दिवस तपाईँहरू मनाउँदै हुनुहुन्छ र तपाईँ अध्यक्ष भएर काम गरेको 3 वर्ष पूरा भयो, अब 1 वर्ष कार्यकाल अझै बाँकी छ। तपाईँ आइसकेपछि फेकु वनलाई मैले यो स्थानबाट यो स्थानमा पुर्याएँ भन्ने खालको त्यो कुरा के हो?
0: एउटा चाहिँ के हुन्छ भने निरन्तरता हो। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थापना 2052 साल जेठ 18 गते भयो। हामी भोलि हामीले स्थापना 31 स्थापना दिवस मनाउँदैछौ
1: सोमबारको दिन।
0: हजुर, यसमा के छ भने हामीले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल यति अग्रगामी ढंगले स्थापना भयो कि हिजो प्रजातन्त्र आउँदा गणतन्त्रको अभ्यास गर्यो, गणतन्त्र आउँदाखेरि हामीले चाहिँ अहिले जेएनजी आन्दोलनले ल्याएका कुरा भन्दा हामी एक स्टेप अगाडि रहेर काम गर्छौँ।
1: समावेशीकरणको हिसाबमा तपाईहरुले 50% सहभागिता,
0: हामीले 2052 सालमा 50% महिलाको सहभागिता भन्यौं। त्यति मात्रै भनेनौ, महिला मात्रै होइन, आदिवासी, जनजाति, दलित, विपन्न, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति सबैको कोटा तोकेर हामीले युवा, अहिले हामीले गत वर्षदेखि युवाको समेत व्यवस्थापन गरेर हामीले सबै क्षेत्रलाई समावेशीको रूपमा लग्यौं, नम्बर एक। नम्बर दुई, सामुदायिक वन उपभोक्ता समूहले आमदानी गरेको तपाईँको 25% वन व्यवस्थापनमा खर्च गरिसकेपछि बाँकी रहेको रकम समुदायको गरीब, दलित, विपन्न वर्ग अथवा त्यहाँको सामाजिक कामहरूमा लगाउने काम सामुदायिक वनले गर्यो, त्यो एउटा उदाहरणीय काम थियो। त्यसले गर्दाखेरि सामुदायिक वनले गरेका हरेक गतिविधि, चाहे त्यो पारदर्शिताको कुरामा होस्, चाहे नेतृत्व विकासको कुरामा होस्, हिजो तपाईँको चाहिँ 20 वर्षसम्म स्थानीय सरकार जुन गाविस नभएर निर्वाचन नभइरहेको अवस्थामा सामुदायिक वनहरू गाउँमा चाहिँ निर्णायक ढंगले चाहिँ त्यहाँको समस्या समाधानका एउटा चाहिँ सम्भाग बनेर अगाडि बढ्नुभयो, जस्तो सुकै द्वन्दको अवस्थामा। म त्यहाँ आउँदैछु। त्यसकारण त्यसलाई निरन्तरता दिने क्रममा म अध्यक्ष भइसकेपछि मैले 556 वटा पालिकालाई सक्रिय ढंगले अगाडि बढ़ाउने काममा मेरो भूमिका रह्यो। अहिले हाम्रो 556 वटा पालिकामा स्थानीय महासंघ छ, जहाँ सामुदायिक वनहरू छन् त्यहाँ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छ। 77 जिल्ला अहिले क्रियाशील रूपमा अगाडि बढ़ेको छ, 7 प्रदेश सबै ठाउँमा चाहिँ संगठन क्रियाशील छ। सामुदायिक वनहरूलाई हामीले चाहिँ सुशासनको पाटोमा सामुदायिक वनहरूलाई चाहिँ त्यहाँको विधान, त्यहाँको कार्ययोजना अनुसार अगाडि बढ़नका निम्ति हामीले अधिकतम रूपमा व्यापक रूपमा छलफल गर्ने, उहाँहरूसँग संवाद गर्ने गरेका छौं। कुनै समस्या आइलायो भने हामीले त्यसलाई समाधान गर्नका निम्ति हरेक सामुदायिक वन उपभोक्ता समूहसम्म पुग्ने, त्यसपछि गएर हामीले चाहिँ त्यहाँ चाहिँ सामुदायिक वनसँग छलफल गर्ने, स्थानीय महासंघ मार्फत होस्, जिल्ला महासंघ, प्रदेश महासंघ मार्फत गर्ने काम हामी गरेका छौं भने समृद्धिको यात्रामा हामीले चाहिँ जुन वन ऐनमा आएका विषयहरू छन्, कृषि वन कार्यक्रमहरू तलसम्म पुर्याउने काममा हामीले अहिले सहजीकरण गरिरहेका छौं। पर्यटनमा व्यापक रूपमा चाहिँ पर्यटन कस्तो छ भन्दा अहिले हस्तक्षेप भइरहेको छ। पर्यटनको नाममा सामुदायिक वनमा पर्यटन देखिन्छ, तर कुनै ठाउँ कुनै कम्पनी प्रवेश गरेको छ, कुनै ठाउँ स्थानीय सरकारले हस्तक्षेप गरेको छ, कुनै ठाउँ प्रदेश सरकारले हस्तक्षेप गरेको छ। हामीले सामुदायिक वनलाई चाहिँ सामुदायिक वन हाम्रो हो, पर्यटन सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्नुपर्छ भनेर त्यसमा हामीले सहजीकरण गरेका छौं। हामीले उद्यम विकासमा अहिले हामीले चाहिँ उद्यममा चाहिँ उद्योग ऐनसँग सुधार्नका निम्ति सरकारसँग निरन्तर छलफल गरिरहेका छौं। सामुदायिक वनलाई चाहिँ अब एक सामुदायिक वन एक उद्यमको नारा हामीले धेरै पहिला ल्याएका थियौं, अहिले हामीले त्यसलाई चाहिँ कार्यान्वयन गर्नका निम्ति विभिन्न खालका, चाहे हस्तकला उद्योग होस्, चाहे दुनाटपरी उद्योग होस्, चाहे बेलजुस होस् लगायतका हजारौं उद्यमहरू अहिले सामुदायिक वनमा अगाडि बढ़िरहेका छन्।
1: भन्दा बढी भन्नुभयो नि, अनि 753 सम्म पुग्न चाहिँ अथवा त्यो समूहसम्म पुग्नको
0: लागि सम्भव छैन, 753 पुग्न सम्भव छैन, किन भन्दा वनै छैन, वन क्षेत्रै नभएका कारण, त्यहाँ सामुदायिक वन बन्ने अवस्था नभएका कारण नपुगेको,
1: वन नभएको ठाउँमा वन लगाउन
0: निजी क्षेत्र छ सबै, तराई खास गरेर तराईको दक्षिण बेल्टमा चाहिँ त्यहाँ चाहिँ वन क्षेत्र नै छैन। यदि त्यहाँ वन क्षेत्र भयो, त्यहाँ सामुदायिक वन भयो भने हामी पुग्छौं, तर त्यो सम्भावना ज्यादै न्यून छ। त्यसका निम्ति हामीले सरकारसँग यसलाई कसरी वन क्षेत्र, जस्तै खोलाको छेउमा हुन सक्छ, त्यसपछि गएर नहरको छेउमा हुन सक्छ, त्यसलाई हामीले कसरी गर्न सक्छौं, बाटोको छेउमा हुन सक्छ, छलफल भइरहेको छ।
1: जस्तो जलवायु परिवर्तनको असर कम गर्ने बारेमा चाहिँ तपाईँको कार्यक्रम,
0: यसमा हामीले व्यापक रूपमा हामीले निरन्तर, मैले भने निरन्तर रूपमा हामीले वृक्षारोपणका कार्यक्रमहरू गर्ने, अनुकूलनका कार्यक्रमहरू, न्यूनीकरणका कार्यक्रमहरूलाई हामीले समुदायसम्म पुर्याउने, छलफल चलाउने, र अहिले पछिल्लो चरणमा अत्यन्तै महत्वपूर्ण के भन्दा धेरै पहिलादेखि हामीले अभ्यास गरेको नेपालमा चाहिँ पाइलट प्रोग्रामको रूपमा हामीले यो कार्बन को सन्दर्भमा चाहिँ हामीले शुरूमा चाहिँ दोलखा, चितवन र गोर्खामा हामीले नेपालमा पहिलोपटक पाइलट प्रोग्राम शुरू गर्यौं। अहिले तराईका 13 जिल्लामा हामीले यो वर्ष चाहिँ कार्बनको केही पैसा, त्यो आफैमा फेरि पर्याप्त होइन, यो हाम्रो यस्ता लाभ हो, त्यसले गर्दा त्यो चाहिँ हामीले 13 जिल्लामा अहिले बाँड्नका निम्ति बेनिफिट सेयरिङ प्लानमा हामी यो रेड कार्बन केन्द्रसँग लगभग हामी अन्तिम अवस्थामा पुगेका छौँ र रौतहटदेखि कञ्चनपुरसम्मका सबै सामुदायिक वनमा हामीले कार्बनको पैसा पुर्याउने गरी त्यसमा चाहिँ कस्तो छ। अब यस पछाडि हामी गण्डकी, बागमती र लुम्बिनीमा अब केही समय पछाडि एक दुई वर्षको बीचमा हामी यो प्रक्रिया अगाडि बढाउँछ भने देशव्यापी रूपमा चाहिँ अब त्यस पछाडि
1: क्षेत्रमा आदिवासी जनजाति जनजाति समुदायको त्यो पहुँचको लागि चाहिँ केही भयो कि भएन तपाईँ?
0: एकदमै, अहिले हामीले वन क्षेत्र भनेकै समुदायका आदिवासी जनजाति विपन्न महिला गरीब दलितको हो। वन क्षेत्र भनेको जति काम भएको छ पहिलो प्राथमिकता आदिवासी जनजाति महिला दलित गरीब विपन्न वर्गको पक्षमा भएको छ। सामुदायिक मनमा चाहिँ वर्ग विश्लेषण हुन्छ, क वर्ग, ख वर्ग, ग वर्ग, घ वर्ग हुन्छ। त्यो जुन हामीले सामुदायिक मनको काम गर्दाखेरि त्यो घ वर्गबाट शुरू गर्छौं, किन भन्दा पहिलो अधिकार गरीबको, विपन्नको, त्यहाँ आदिवासी जनजाति, त्यहाँ महिला, त्यहाँ गरीब, त्यहाँ दलित जो छ उसको अधिकार हो। त्यसकारण त्यो खालको कार्ययोजना बनाएर सामुदायिक वनले काम गरिरहनु भएको छ। त्यसमा हामीले सहजीकरण गरिरहेका छौँ भने सामुदायिक वनलाई परेका चाहे त्यो कानूनी अप्ठ्याराका कुराहरू हुन् ती सबै कुरामा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सहयोग गरेको छ। म आइसकेपछि पनि यसलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने काममा चाहिँ मैले भूमिका खेलिरहेको छु।
1: जस्तो यो बीचमा सरकारले सुकुमवासी, अव्यवस्थित बसोबासी र भूमिहीनहरूको व्यवस्थापनको लागि काठमाडौँबाट यसको अभियान शुरूआत गर्यो र अहिले देशका विभिन्न ठाउँमा पुगिरहेका छ। वन क्षेत्रमा भइराखेको अतिक्रमण हटाउनको लागि अहिलेको यो अभियानमा तपाईँहरूको थप केही अनुरोध अथवा हामी पनि वन क्षेत्र यदि त्यस्तो अतिक्रमण भएको छ भने हटाउनको लागि व्यवस्थित गर्नको लागि केही सरकारले सहयोग गर्नुपर्छ कि पर्दैन अथवा फेरको पनि यसमा राखेको विचार के हो?
0: हामीले प्रश्न भनेका छौँ अतिक्रमण भएको ठाउँलाई चाहिँ एकदमै त्यसलाई अतिक्रमण गर्न दिनु हुँदैन, तर जहाँ सुकुम्बासी हुनुहुन्छ सुकुम्बासीलाई सरकारले व्यवस्थित गर्नुपर्छ। त्यो भनेको सामुदायिक वनमा हस्तक्षेप गरेर
1: हो।
0: सामुदायिक वन हस्तान्तरण नहुँदै अतिक्रमण भएका क्षेत्रहरू छन्, सामुदायिक वन हस्तान्तरण भइसकेपछि अतिक्रमण भएको छैन कुनै पनि सामुदायिक वनमा। विशेष गरेर हेर्ने हो भने सामुदायिक वन हस्तान्तरण हुनुभन्दा पहिला अतिक्रमण भएको क्षेत्र, सामुदायिक वन हस्तान्तरण गर्ने बेला त्यसलाई छुट्याएर बाहिर राख्नु पर्नेमा चाहिँ त्यो सामुदायिक वनभित्र पारेको हुँदा अहिले सामुदायिक वनको अतिक्रमण जस्तो देखिन्छ। जुन दिनदेखि सामुदायिक वन हस्तान्तरण भयो त्यहाँ यता सामुदायिक वनमा अतिक्रमण भएको ज्यादै न्यून घटना छन्। त्यसले गर्दाखेरि हामीले के भनेका छौँ भन्दा अतिक्रमण गर्नु हुँदैन, अतिक्रमण गर्ने कुरा बेठीको, तर यदि साँच्चै सुकुम्बासी छन् भने सामुदायिक वनमा हस्तक्षेप गरेर होइन कि सरकारले जग्गा किनेर हुन्छ कि अलि सुव्यवस्थित ठाउँमा राम्रो ठाउँमा उही कबिलेती वन हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई दिने भनेर जुन सुरुमा कार्यक्रम ल्याइयो हामीले भन्यौं हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई कबिलेतीमा दिने होइन, त्यो त राम्रो अलिकति उत्पादन हुने जस्तो राम्रो वन ती हैसियत बिग्रेका मान्छेलाई दियो भने जीवन सुधार हुन्छ भन्थ्यौं हामीले कबिलेती वन दिँदा। त्यस्तै हामीले अहिले भनेको के भन्दा सामुदायिक वनमा हस्तक्षेप गरेर होइन, सरकारले जग्गा किनेर घर बनाएर त्यो उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ, सामुदायिक वनमा हस्तक्षेप गर्नु हुँदैन, सामुदायिक वन अतिक्रमण गर्नु हुँदैन भनेर हामी योभन्दा विगतका आयोगहरूसँग पनि सरकारहरूसँग पनि छलफल गर्यौं र अहिले पनि हामी सरकारलाई यही भनिरहेछौं।
1: अब अहिले विशेष त वन क्षेत्रसँग नागरिकको पहुँच बढाउने र जीविकोपार्जनमा नागरिकलाई सहभागी गराउँदै संरक्षण पनि रहने र जीविकोपार्जनका कार्यक्रम विभिन्न तरिकाले फेको फल्ने पनि चलाइरहेका छ, आफ्नै पनि हुन सक्छ र कतिपय दात्री निकायको सहयोगमा र समन्वयमा। यदि त्यो कार्यक्रम निश्चित परियोजना सम्पन्न भइसकेपछि पनि त्यस्तो खालको कार्यक्रम निरन्तर रहोस् भन्नको लागि तपाईँको कार्यकालमा फेको फन्डले गरिराखेको नयाँ योजना, बनाएका योजना अथवा अप्नाइएको नीति रणनीति के छ?
0: सामुदायिक वन उपभोक्ता महासंघ नेपालले कुनै कार्यक्रम चलाएर चलायो भने त्यसको समाप्त हुँदैन, किन भन्दा त्यो समुदाय पनि रहिरहन्छ, फेको फन्ड पनि रहिरहन्छ, त्यसकारण चाहिँ चाहे त्यो कसैको सहयोगमा होस् चाहे जसरी होस् त्यो निरन्तर हुन्छ। त्यसका निम्ति अहिले हामीले पछिल्लो चरणमा समृद्धिसँग जोड्नका निम्ति हामीले चाहिँ मैले अघि भने कृषि वन, पर्यटन, उद्यम विकासमा चाहिँ हामीले व्यापक रूपमा छलफल चलाइरहेछौँ र त्यसलाई निरन्तरता दिनका निम्ति तल समुदायसम्म चाहिँ त्यसको एउटा चाहिँ योजना बनाएर योजनाबद्ध ढंगले अगाडि बढ़ने कुराहरूलाई हामीले व्यवस्थित गरिरहेछौँ। अहिले चाहिँ प्रभावकारी रूपमा त्यो चाहिँ दिगो रूपमा अगाडि बढ़ोस् र त्यो चाहिँ एकदमै समुदायका गरीब दलित विपन्नसम्म पुगोस्, उहाँहरूको सहभागिता होस् भनेर हामीले त्यो उठाइरहेछौँ भने अर्को भनेको अहिले जुन खालको हस्तक्षेप छ सामुदायिक वनमा अहिले पनि थुप्रै खालका हस्तक्षेपहरू छन्। जस्तै कर्पोरेट हाउसहरूले चाहे त्यो केबुल कार बनाउने कुरा, चाहे त्यो हाइड्रो पावर बनाउने कुरा, चाहे होटल रिसोर्ट बनाउने कुरा, चाहे विकास आयोजनाका नाममा गरिने हस्तक्षेपहरू हुन्, ती कुराहरूलाई चाहिँ न्यूनीकरण गर्ने र त्यो समुदाय मैत्री समुदायको पक्षमा बनाउने कुरामा चाहिँ हामीले अहिले पैरवी गरिरहेका छौँ।
1: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद छ।
0: एकदम सामुदायिक वनको यो स्थापना दिवसको अवसरमा जुन खालको वातावरण बनाउनु भयो, सीआईएनले निरन्तर समुदायका आवाजहरूलाई सार्वजनिक गरिरहनु भएको छ, उठाइरहनु भएको छ, यसका निम्ति म सीआईएन परिवार सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: अहिले यो स्थापना दिवसको अवसरमा देशभरमा रहेका सामुदायिक वन उपभोक्ता अथवा उपभोक्ता समूहका सदस्यहरू समितिहरूलाई तपाईँको भन्नुपर्ने अनुरोध केही छ कि सन्देश?
0: मुख्य गरेर सामुदायिक वन उपभोक्ता समूहमा अहिले विभिन्न खालका प्रहारहरू भइरहेका छन्। सामुदायिक वनलाई कमजोर गराउनका निम्ति साना साना समूहहरू मर्ज गर्ने भनेर एकथरी मान्छेले आएका छन्। सामुदायिक वन मर्ज गर्ने कुरामा जाँदो हुँदैन। सामुदायिक वनले चाहिँ समुदायका गरीब दलित विपन्न वर्गलाई छुट्याइएको रकम कार्यान्वयन गर्नुभएको छ, त्यसलाई चाहिँ अभिलेखीकरण राम्रो गर्न अनुरोध गर्छु। नियमित बैठक, नियमित साधारण सभा गरेर सामुदायिक वनको उचाइलाई विश्व सामु चिनाउन जुन खालको उपभोक्ताले गरेको प्रयास छ, यसलाई अझै अगाडि बढ़ाउनका निम्ति म देशभरिका सामुदायिक वन उपभोक्ता समूहहरू, महासंघका सबै संरचनाहरू, सरकारवालाहरू, मीडियाहरू, सरकार सबैलाई म धन्यवाद दिन चाहन्छु।
1: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्यौं। विशेषतः सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट र बजेटमा वन वातावरण संरक्षणको विषयमा राखिएका विषयवस्तु र आगामी दिनमा सुधार्नुपर्ने पक्ष अनि सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनको स्थापना दिवसको सन्दर्भमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई दिनुहोस् नमस्कार।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक छ बज्यो।

0: काल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको नवमी तिथि।
1: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: दिल्लीबाट फर्किएको साता दिनमै परराष्ट्र मन्त्री खनाल बेजिङ जाँदै, संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा भएन सहमति। एकीकृत निर्वाचन व्यवस्थापन विधेयकमा एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक लगाउने प्रस्ताव।
1: सड़क बत्तीको मात्रै 10 अर्ब बक्यौता, एक चौथाई लागू औसत संग सम्बन्धित मुद्दाहरू। प्रदेश र स्थानीय तहलाई 4 खर्ब बढ़ी अनुदान।
0: बाघ गणना सकियो, गैंडा को गणना रोकियो। साना व्यवसायीलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा। करका दर हेरफेर र बजेट पूर्व सूचना चोहाएको भन्दै छानबिन गर्न माग।
1: फिलिपिन्सको दक्षिण क्षेत्रमा गएको भूकम्पमा 35 जनाको मृत्यु, सयौं घाइते। इरान र इजरायल बीच तत्कालका लागि एकअर्कामाथिको आक्रमण रोक्ने घोषणा। क्युबामाथि अमेरिकी प्रतिबन्धको राष्ट्रसंघद्वारा आलोचना।
0: र एसियन छनौटमा पराजित रहँदै नेपाल च्याम्पियन एन्फा पदाधिकारीहरूलाई विश्वकप हेर्न जान रोक। तेस्रो जय कुमार नाथ शाह स्मृति क्रिकेटमा पुलिस अनि डीएबी फाइनलमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा निर्वाचनका लागि व्यवस्थापन विधेयकमा गरिएको प्रस्तावको प्रसंग।
1: निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहमा उम्मेद्वार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचन बाहेक अन्यमा प्रतिस्पर्धा गर्न नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ। निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेद्वारलाई अन्य निर्वाचनमा प्रतिस्पर्धाबाट बन्देजको प्रस्ताव गरेको हो। विधेयकको मस्यौदा जेठ 19 गते आयोगबाट स्वीकृत भई गृह मन्त्रालय पठाइएको छ। निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानूनमा आयोगले निरन्तर गृह कार्य गरे पनि अघि बढ़न सकेको छैन। एकीकृत कानून तर्जुमा भएमा निर्वाचन सम्बन्धी 8 कानून खारेज संशोधन हुनेछन्। आयोगले मौजूदा कानूनहरूमा रहेको उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था परिमार्जन गर्दै प्रतिस्पर्धामा बन्देजको व्यवस्था प्रस्ताव गरेको हो। विधेयक मसुदाको दफा 76 उम्मेद्वार हुन नपाउने सम्बन्धी व्यवस्थामा भनिएको छ, संघीय संसद, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेद्वार भई पराजित भएको व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार हुन सक्ने छैन। तर यस्तो व्यक्ति सोही कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद तर सोही निर्वाचन क्षेत्र वा तहमा हुने सोही पदको उम्मेद्वार उपनिर्वाचनमा भने उम्मेद्वार हुन सक्ने व्यवस्था गरिनेछ। चुनावमा पराजित व्यक्ति उपनिर्वाचन बाहेक अन्य तहको निर्वाचनमा भाग लिन बन्देज भए पनि प्रतिनिधि सभा वा प्रदेश सभाको समानुपातिक बन्द सूचीमा भने रहने व्यवस्था छ। यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचनलाई व्यवस्थापकीय रूपमा चुस्त बनाउन निर्वाचन व्यवस्थाको एकीकृत कानून अनिवार्य रूपमा अघि बढ़ाइएको समेत बताउनु भएको छ।
0: यसैबीच सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको हिजोको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ। संसदको गतिरोध हटाउन राष्ट्रपा सभापति रवि लामिछानेले बैठक बोलाउनु भएको थियो। बैठकमा विपक्षी दलका नेताहरूसँग संसदको अवरोध हटाउने बारे छलफल भए पनि कुनै सहमति हुन नसकेको हो। यद्यपि विपक्षी दलका नेताहरूले बैठकलाई सत्तारूढ़ दलको सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन्। 18 देखि 22 जेठसम्म 5 दिने भारत भ्रमणबाट फर्किएपछि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्नुभएको थियो। त्यसपछि संसदको अवरोध हटाउन उहाँ अग्रसर हुनुभयो। जेठ 17 प्रधानमन्त्री शाहले संसदमा दिएको नेपाल भारत सम्बन्धी विवादास्पद अभिव्यक्तिको विपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने र आफ्नो भनाई सच्याउनु पर्नेमा जोड़ दिएका छन् र अडान छोड़ेका छैनन्। सर्वदलीय बैठकमा सहभागी राष्ट्रपा सहमहामन्त्री विपिन आचार्यले सत्तारूढ़ दलका नेताको जिम्मेवारी बोध गरेर सर्वदलीय बैठक बोलाइएको बताउनुभयो। भारतबाट फर्किएपछि आइतबार लामिछानेले प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको थियो। नेकपा सांसद वर्षमान पुनले राष्ट्रपा सभापति लामिछानेले संसदमा दिएको नेपाल भारत सम्बन्धी विवादास्पद अभिव्यक्तिको विपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने र आफ्नो भनाई

0: दलका तर्फबाट अन्य राजनैतिक दलसँग गरेको प्रयास राम्रो भएको बताउनुभयो। हिजो बोलाइएको प्रतिनिधि सभा बैठक पनि अगाडि बढ़न सकेन र बैठकमा नेताहरूले अहिले बैठक रोकेर संवाद अगाडि बढ़ाउनुपर्ने माग गरेका थिए। यसैबीच संसदीय समितिलाई प्रभावकारी बनाउन जनता र सरकारवालाको भूमिका महत्वपूर्ण रहेको शिक्षा समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले बताउनु भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले समितिको काम कार्यवाहीलाई प्रभावकारी बनाउन योजनाबद्ध रूपमा अघि बढ़न खोजेको बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल, सामुदायिक सूचना नेटवर्क सीआईएन ले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवालासँग गरेको छलफलको प्रतिवेदन बुझ्दै सभापति शेरचन्दले हिजो यस्तो बताउनुभयो। सबैभन्दा धेरै विधेयक आउने समिति शिक्षा स्वास्थ्य तथा सूचना समिति भएको विगतको छलफल र गतिविधिबाट देखिने भन्दै आफू सभापतिको रूपमा आएपछि संसदीय समितिको काम कसरी प्रभावकारी बनाउने भन्ने बारेमा योजनाबद्ध रूपमा लागि परेको उहाँको भनाइ छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा समितिमा छलफल शुरू भएको जानकारी गराउँदै सभापति शेरचन्दले अब विज्ञसहित सांसद बीचमा छलफल चलाउने तयारी भएकाले पनि अकुराब सीआईएनले तयार पारेको प्रतिवेदनले छलफललाई अझ गहिरो र वृहत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
1: अब यो अस्तिको डिस्कसन वाज अल्सो फ्रुटफुल। हामीले धेरै फोरेन्सिक सम्बन्धी विज्ञहरूलाई फेरि डिस्कसन गऱ्यौँ। उहाँहरूले दिएको बुदाहरू पनि मैले आफैले पनि टिप्याएको छु। धेरै कुराहरू मैले आफैले त्यो विधेयक रिभ्यू गर्दाखेरि पनि यो दफामा यो उपदफामा चेन्ज गर्नुपर्नेहरू भनेको छु। हाम्रो अरू मान्यजूहरूले पनि राख्नु भएको छ त्यो कुराहरू। सबैजना डिफ्रेन्ट फिल्डको हुनुहुन्छ त्यहाँ होइन। त्यस्तै गरेर सैद्धान्तिक छलफल एक चरणमा भइसकेको छ। अब चाहिँ नेक्स्ट मिटिङमा चाहिँ बैठकमा चाहिँ हामीले चाहिँ दुई चारजनालाई ह्यान्ड आउट गरिसकेका छौँ कि आएर उहाँहरूले पनि प्रेजेन्ट गर्नुहुन्छ, उहाँको पोइन्ट अफ भ्यूहरू दिनुहुन्छ एक्सपर्ट्स तर्फ, अनि त्यसपछि दफावार छलफल हुन्छ। त्यसपछि पनि यसको पनि इम्पोर्टेन्स छ। हजुर,
0: फोरेन्सिक विधेयकको बारेमा समितिमा छलफल शुरू भएको छ। बैठकमा सांसदहरूबाट कुरा आएको, अब विज्ञसहितको बैठक पनि छलफल गर्ने तयारी भएको उहाँले बताउनुभयो। आगामी दिनमा पनि सीआईएनले कानून निर्माणमा जनता र सरोकारवालालाई संसद र सांसदसँग जोड्न पुलको भूमिका खेल्दा आफूलाई खुशी लाग्ने सभापति शेरचन्दको भनाइरहेको छ। अकुराब सीआईएनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरोकारवालाको बीचमा जेठ एघारमा विशेष संवाद श्रृंखला हेलो सांसदमा छलफल गरेको थियो। छलफलमा आएका निष्कर्षहरू संसदीय समितिका सभापति शेरचन्दलाई बुझाइएको हो।
2: क्रियाशील सदस्यता अध्यावधिको विषयले कांग्रेसको गुट विवाद फेरि सतहमा आएको छ। पार्टीले डिजिटल प्रणाली मार्फत सदस्यता अध्यावधिको अभियान संचालन गरिरहँदा सदस्यको संख्यामा ठूलो गिरावट आएपछि यो विवादले कांग्रेसको राजनीतिक तरंगित बनेको हो। क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीका अनुसार हिजो साँझसम्म 5,02,381 जनाले डिजिटल अध्यावधि गरिसकेका छन्। उहाँले भन्नुभयो, अघिल्लो साता भन्दा यो साता एकदमै धेरैले अध्यावधि गर्नुभएको छ। यो उत्साहप्रदक नै छ। 15 महाधिवेशनको नेतृत्व संघर्षसँग जोड़िएकाले सदस्यता विवाद थप चर्किने सम्भावना छ। वैशाख 1 गतेदेखि शुरू भएको अभियानको समय सीमा जेठ 28 सम्पन्न हुँदैछ। कांग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्यता थिए। तीमध्ये सबैभन्दा बढ़ी बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट थिए। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संचालन गरेको जिल्ला अधिवेशन सम्पन्न गर्दै हाल 56 जिल्लामा अधिवेशन सम्पन्न भएको जनाएको छ। 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको राष्ट्रपतिले जनाएको छ भने शनिबार र आइतबार गरी दुई चरणमा जिल्ला अधिवेशन आयोजना भएको थियो। शनिबार 38 जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने आइतबार शुरू भएका 28 जिल्लामध्ये अधिकांशमा नयाँ कार्य समिति चयन भएका छन्। राष्ट्रपतिका प्रवक्ता मनिष झाका अनुसार सोही प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र उदयपुरमा निर्वाचनको तयारी भइरहेको र मध्य प्रदेशका मोहतरी, रौतहट, सिरा, पर्सा र सर्लाहीमा निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको पनि राष्ट्रपतिले जनाएको छ। आजदेखि राष्ट्रपतिले प्रदेश अधिवेशन शुरू हुने बताएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वन कार्यालयहरूमा काठ लगायतका

0: सामग्रीको लिलाममा सजिलो बाटो खोजिँदै
1: रुखको पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि, समय लाग्ने, बीचमा दलाली पार्टी छिर्ने, यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठबाट छिटो निस्किनु पनि हाम्रो एजम्पसन हो।
2: बाघ गणना सकियो, गैडाको गणना रोकियो, साना व्यवसायलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा, कर का दरमा हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
4: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
3: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
3: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
7: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: एकीकृत पर्वतीय विकास केन्द्र इसमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सड़क बत्तीको मात्रै 10 अर्ब बकेता शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। सड़क बत्ती बाले बाफत 355 पालिकाले विद्युत प्राधिकरणलाई झण्डै 10 अर्ब तिरेका छैनन्। 7 अर्ब 94 करोड़ 87 लाख 54 हजार बकेउता र त्यसको 25% जरिवाना सहित कुल 9 अर्ब 93 करोड़ 59 लाख 43 हजार तिर्न बाँकी छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सड़क बत्ती सहितको बक्यौदा महसूल उठाउन राहतका मातहतका निकायलाई निर्देशन दिएपछि प्राविधिक र स्थानीय त फेरि आमने सामने हुने देखिएका छन्। प्राधिकरण र स्थानीय सरकार बीच सड़क बत्तीको महसूल विवाद वर्षौंदेखिको पुरानो हो। त्यस्तै एक चौथाई फौजदारी मुद्दा लागू औषध कसूरका शीर्षकको खबर छ। नेपालमा लागू औषधको कारोबार चिन्ताजनक रूपमा बढ़ेको छ। लागू औषध सम्बन्धी मुद्दाको बढ़दो दरले यसलाई पुष्टि गरेको हो। चालू आर्थिक वर्षको अहिलेसम्म मुलुकका अदालतमा फौजदारी अभियोगसँग सम्बन्धित 20,708 मुद्दा फैसला भएकोमा 5,061 मुद्दा लागू औषध कसूरका छन्, जुन कुल फौजदारी मुद्दाको 24.44% हो। त्यस्तै वीरगंजका मेयर सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा पनि खबर छ भने सुदूरपश्चिममा कांग्रेस संसदीय दलको विवाद मिलाउन मन्त्रीमण्डल फेरबदल शीर्षकमा खबर छ। त्यस्तै भित्री पृष्ठमा मधेस सधैँ आगलागीको जोखिममा 14 जिल्लामा 173 को मृत्यु, नियन्त्रणको उपाय न्यून शीर्षकमा खबर छ भने ब्रिटिश गोर्खा बाहेक नेपाल गोर्खाबारे नेपाल बेलायत मन्त्री स्तरीय वार्ता शीर्षकमा पनि खबर छ। त्यस्तै मोबाइलको क्षतिपूर्ति माग्दै विद्यार्थीले प्रदर्शन गरेको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ। त्यस्तै सुनकोशी मरिनमा नयाँ टेण्डर शीर्षकमा नयाँ पत्रिकाको भित्रपृष्ठमा खबर प्रकाशित छ।
0: गोर्खापत्र दैनिकको भित्री पन्नामा साना व्यवसायलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जा शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको दायरा विस्तार गर्दै लघु, साना तथा मझौला व्यवसायीलाई अधिकतम 10 लाख रूपियाँसम्म बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो। राष्ट्र बैंकले सोमबार हिजो विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्ग निर्देशन 2078 संशोधन गर्दै डिजिटल कर्जाको सीमा बढ़ाएको हो। यसअघि डिजिटल कर्जाका अधिकतम सीमा 5 लाख रूपियाँ रहेकोमा अब व्यावसायिक प्रयोजनका लागि 10 लाख रूपियाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ। प्रदेश र स्थानीय निकायलाई 4 खर्ब 24 अर्ब अनुदान दिएको बारेमा अर्को खबर छ। अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण बापत 4 खर्ब 24 अर्ब 27 करोड़ 74 लाख रूपियाँ विनियोजन गरेको हो। आर्थिक वर्ष 2083-84 का लागि गरिएको यो विनियोजनमा समानीकरण अनुदानतर्फ 1 खर्ब 51 अर्ब 70 करोड़, सशर्ततर्फ 2 खर्ब 45 अर्ब 81 करोड़, विशेष अनुदानतर्फ 13 अर्ब 22 करोड़ र पूंजीगत प्रकृतिको समपूरक अनुदानतर्फ 13 अर्ब 53 करोड़ रूपियाँ रहेको छ। बक्यौता असुलीमा लाग्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको बारेमा पनि खबर छापिएको छ। सन्दर्भ विश्व ब्रेन ट्यूमर दिवस, बढ़दै ब्रेन ट्यूमरका बिरामी शीर्षकमा सरोज ढुंगेलले लेख्नुभएको खबर छापिएको छ। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको तथ्याङ्कले देखाउँछ। नेपालमा गत वर्ष देशभर 3,000 जना ब्रेन ट्यूमरका बिरामीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएका बिरामी मध्ये पुरूषको संख्या महिलाभन्दा बढ़िरहेको देखिएको छ। ब्रेन ट्यूमर भएका मानिसमा टाउको अत्यधिक दुख्ने, रिंगटा लाग्ने, आँखा देख्न कम हुने, शरीरको कुनै भागमा कमजोरी महसुस हुने लक्षण देखिने विज्ञहरू बताउँछन्। मदिरा सेवन, स्वर्तिजन्य पदार्थ सेवनलाई पनि ब्रेन ट्यूमरको कारकका रूपमा लिन सकिने विज्ञहरूको भनाइरहेको छ। बाघ गणना सकियो, गैंडाको चाहिँ रोकियो शीर्षकमा नितु घलेले लेख्नुभएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा यस वर्ष नेपालमा बाघ र गैंडा दुवैको गणना गर्ने योजना रहे पनि आर्थिक स्रोत, जनशक्ति अभाव तथा उच्च जोखिमका कारण गैंडा गणना हुन सकेन। गत डिसेम्बरदेखि मार्चसम्म बाघ गणना सम्पन्न भए पनि गैंडाको गणना स्थगित गरिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले परम्परागत शैलीभन्दा वैज्ञानिक विधि अप्नाएर आगामी गणना गर्ने तयारी भइरहेको बताएको छ। महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार बाघको तुलनामा गैंडा गणना बढ़ी जोखिमपूर्ण रहने गर्दछ। भित्री पन्नामा छापिएको अर्को खबर छ, करको हेरफेर गरेको भन्दै अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग शीर्षकमा यो खबर छापिएको छ। भने अर्को खबर पनि छ, मन्त्रालय गाभिन्दा 6 सचिव जगेडा शीर्षकमा सरकारले 25 मन्त्रालयलाई घटाएर 18 कायम गर्दा 6 सचिव अतिरिक्त अर्थात जगेडामा परेका छन् भने केहीको सरूवा गरिएको छ। मन्त्री परिषद बैठकबाट अतिरिक्त समूहमा राखिएकाहरूमा लोकनाथ पौडेल, कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली, डाक्टर गोविन्द प्रसाद शर्मा, दिल्लीराम शर्मा र डण्डुराज घिमिरे हुनुहुन्छ। सरकारले कार्य सञ्चालन नियमावलीलाई ल्याउँदै मन्त्रालयको संख्या 22 घटाएर 18 बनाएको थियो। अर्को खबर छापिएको छ, कान्तिपुर दैनिकमा वीर अस्पताल व्यथितीको चाङ शीर्षकमा सकसमा बिरामी छन् अर्जुन पौडेल र विशाल कार्कीले लेख्नुभएको खबर हो। स्वास्थ्य बीमाको औषधिका सम्बन्धमा पहिले भीसी, रजिस्ट्रार, डाइरेक्टर, रेक्टर हुनुहुन्थ्यो। समूहमा जुनसुकै निर्णय लिँदा सजिलो हुन्थ्यो। अहिले म एक्लैले निर्णय गर्ने अधिकार छैन। मैले दैनन्दिनका सेवा नरोकिने गरी काम गर्ने हो, कार्यवाहक निर्देशक डाक्टर प्रभा चापागाईले बताउनु भएको छ। बाट फर्किएको 7 दिनमै बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। 3 दिने भारत भ्रमण सकेको 1 सातामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जान लाग्नु भएको हो। मन्त्री खनाल 31 जेठमा 4 दिने भ्रमणका लागि चीन जाने तयारी छ। द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने जानकारी दिइएको छ। भित्री पन्नामा अर्को खबर पनि छापिएको छ, करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग विपक्षी दलका सांसदहरूले गरेका छन्। नेपाल र भारतबीच डिजिटल रेमिट्यान्स सेवा कार्यान्वयनमा आएको बारेमा खबर छापिएको छ भने 2 वर्षदेखि टहरामै 22 थामी परिवार शीर्षकमा यो खबर छापिएको छ। रामेछापबाट नवराज श्रेष्ठले लेख्नु भएको हो। अनि अर्को खबर नागरिक दैनिकमा छापिएको छ, ताप्दै पृथ्वी नयाँ रेकर्डको आकलन शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको हो।
11: विश्व मौसम संगठनको प्रतिवेदन अनुसार पाँच वर्षभित्रै आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्वव्यापी औसत भन्दा तीन गुणाले बढ़नेछ। नेपाली युवालाई सवा अर्बको चिट्ठा शीर्षकमा अर्को खबर छ। चार वर्ष अघि सुन्दर भविष्यको खोजीमा नेपालबाट संयुक्त अरब इमिरेट्स यूएई पुगेका 26 वर्षीय तयब खानले 3 करोड़ दिराम अर्थात सवा अर्ब रूपियाँ बराबरको चिट्ठा जित्नु भएको हो। आबुधाबीमा बसोबास गर्दै आउनुभएका खान यूएई लटरीको लकी डे ड्रको ज्याकपट प्रणाली अन्तर्गत ग्रान्ड पुरस्कार जित्ने पहिलो व्यक्ति बन्नु भएको पनि उल्लेख गरिएको छ। निजामतीमा हलचल आएको अर्को खबर भुवन शर्माले लेख्नु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव सहित संघीय निजामती सेवा ऐनको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वित्तमा हलचल मचिएको हो। प्रदेश र स्थानीय तहलाई 4 खर्ब 24 अर्ब वित्तीय हस्तान्तरण भएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्।
2: साझा खबरमा अब विदेशका खबर। इरान र इजरायलले एकअर्का विरूद्धका सैन्य आक्रमण तत्कालका लागि रोक्ने बताएका छन्। अप्रेलमा भएको युद्धविरामपछि पहिलो पटक दुवै देश बीच प्रत्यक्ष रूपमा मिसाइल तथा हवाई आक्रमण रोक्ने मौखिक सहमति बनेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालका लागि देशले आक्रमण रोकेको बताउनु भएको हो। तर इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको स्पष्ट पार्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त वल्कर ट्रकले क्युबामाथि अमेरिकाले हालै लगाएका प्रतिबन्धहरूको आलोचना गर्नुभएको छ। ट्रकले अमेरिकी प्रतिबन्धका कारण क्युबाको अर्थतन्त्रमाथि बढ़दो दबाव परेको र त्यसको प्रत्यक्ष असर जनस्वास्थ्य क्षेत्रमा देखिएको समेत बताउनु भएको हो। विशेष गरी बालबालिका माझ मृत्युदर बढ़ेको सम्बन्धमा आएका प्रतिवेदनप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ र दक्षिण फिलिपिन्सको समुद्री क्षेत्रमा हिजो गएको 7.8 म्याग्नेच्यूडको शक्तिशाली भूकम्पमा 35 जनाको मृत्यु भएको छ। भूकम्पमा 200 भन्दा बढ़ी घाइते भएका छन्। फिलिपिन्स मा आएको यो सबैभन्दा ठूलो र शक्तिशाली भूकम्प मानिएको छ। त्यसमा कैयौं संरचनाहरू क्षतिग्रस्त भएका छन्। उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा परिचालन गरी उद्धारको काम जारी राखेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
11: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली 20 एसियन खेलकुद अन्तर्गत सनोट प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको छ। सिंगापुरमा हिजो भएको फाइनल स्पर्धामा नेपालले चिर परिचित प्रतिद्वन्दी हङकङलाई डकवर्थ रबिस नियम अनुसार 19 रनले हराउँदै च्याम्पियन ट्रफी हात पारेको हो। हङकङले विश्वभरमा 7 विकेट गुमाउँदै 188 रनको बलियो योगफल बनाएको थियो। पहिलो इनिङ्समा हङकङका दुई खेलाड़ीले अर्धशतक बनाएपछि बलियो स्कोर बनाएको हो। 20 एसियन खेलको छनौटमा नेपालका ओपनर कुशल भुतेल सर्वोत्कृष्ट खेलाड़ी बन्नुभएको छ। म्यान अफ द सिरिज हुने क्रममा उहाँले 4 खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीलाई अमेरिका मेक्सिको र क्यानाडामा हुने फिफा विश्वकप 2026मा सहभागी हुन रोक लगाएको छ। राखेपाले गत वैशाखमा बिना शर्त एन्फामाथिको प्रतिबन्ध फुकुवा गरेको थियो। नेपाल पुलिस स्कूल अनि सुशील केडिया स्कूल डीएबी तेस्रो जयकुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको इन्टर स्कूल क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज प्रतिस्पर्धा गर्दैछन्।
2: वन क्षेत्रबाट काटिएका वा बरामद गरिएका सामग्री व्यवस्थापनका लागि चालिएका कदम र प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब वन क्षेत्रको उत्पादन र व्यवस्थापनको कुरा। देशभरका वन कार्यालयमा पुग्ने हो भने जहाँ पनि काठ मोटरसाइकल साइकल लगायतका सवारी साधन वर्षौंदेखि अल्पत्र परेको देखिन्छ। यसको कारण र व्यवस्थापनका लागि चालिएका कदमका बारेमा डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यसँग हामीले कुराकानी गरेका छौं।
1: करिब करिब हामीले 90% सल्भ गरेका छौँ। अब तपाईँ चितवन वनकालभित्र पुराना कुहिएका काठ हाम्रो कम्पाउन्डभित्र छैन,
13: तपाईँको पनि होला,
1: अरू धेरैतिर घटेका छन्। म धादिङमा त धादिङ जिरो गरेर आएँ, म
13: शून्यमा झार्ने नझार्ने भन्ने कुरा त्यो
1: अलिकति पर्छ, उहाँको नै पर्छ। केही अदालती प्रक्रियामा अड्केका छन्, केही आदेश लिनुपर्ने हुन्छ। यस कारणले अब हामीसँग कहाँ समस्या छन् भने, अब तपाईँ डिभिजन वनकालभित्र रहेका चाहिँ पुराना गाडी व्यवस्थापन साइकल अहिले अब हामी यो तुरन्त हुँदो रहेछ कसुरजन्य वन यो बरामदी सवारी साधनको एन योजना छ, वन गृह मन्त्रालयले जुन एन ल्याएको छ त्यसको प्रक्रियामा छिरेर अब अहिले तपाईँ चितवन वनकालभित्रको म उदाहरण लिन्छु, सिम्बल तपाईँ एक्जम्सन गर्न सक्छ। पुराना कार चाहिँ तपाईँले करिब करिब पाउनुहुन्न, एकदम नेग्लिजेबल छ, थोरै एक दुई लट बाँकी छ, त्यो हामी सक्छौँ, चाँडै सक्छौँ। यस्तै गरी म मात्रै होइन,
13: त्यो अभियान चलाउने सूत्र चाहिँ के रहेछ त,
1: त्यो त यसो आफै अब अहिले गएर गएपछि खोतलास गर्ने, डाटा खोज्यो, पुरानो फाइल मुद्दा खोलो, मुद्दाको प्रक्रिया कहाँ पुगेको छ, आदेश के भएको छ। अब भन्न कुनै गाडीमा काठ लिएर आएर बरामद भयो, गाडीबाट काठ बरामद भयो, कार चाहिँ हामीले आजकल चाहिँ के गर्छौँ, पछिल्लो पटक के गरेका छौँ भने कार चाहिँ हामी सबभन्दा पहिले लाम गरिदिइहाल्छौँ। मुद्दा चल्दै गर्छ, मुद्दा र थुन्चेको आदेश भइसकेपछि कार चाहिँ सडीगढी जाली भन्नाले जाने हुनाले भनेर अहिले म मात्रै होइन सबैसो डिभिजन बनकाले सबैसो अदालतले कासलाई लिलामा अब सहमत छ। तपाईँको पछिल्लो पटक त्यो देख्नुहुन्न, पुराना नउठेका काठहरू छन्, त्यसको फेरि छुट्टै पाटो छ, त्यो पनि तपाईँको अब अहिले प्रदेश सचिवको नेतृत्वमा अर्को एनले पनि संशोधन गरेका छ, जो कि सालका काठहरू अन्य नरम प्रजाति काठहरूलाई चाहिँ दुई वर्ष तीन वर्ष चार वर्ष क्याटेगोरी हेरेर त्यो वर्षभित्र पनि पटक पटक सूचना निकाल्दा पनि ननिक्लेमा त्यसले चाहिँ मूल्य नै फरक कायम गरेर, जस्तो अहिले हजार रुपियाँको सालको प्रति सिएफटी तिर्नुपर्छ भने 500 हो कि 300 कि 200 अथवा शून्य मूल्य कायम के गरियो, त्यो चाहिँ एउटा कमिटी छ, त्यो कमिटीलाई अथोरिटी दिएर त्यो पनि सफा गर्नुपर्छ भन्ने खालको अभियानमा छौँ। अलिकति चाहिँ वन कार्यालयको प्रमुखको टिमको चाहिँ भूमिका, प्रमुख मात्र नभनौ त्यहाँको टिमको पनि अलि महत्वपूर्ण भूमिका त हुन्छ नि, तर अहिले म तुरन्त तुलनात्मक आशा,
13: तर जस्तो प्रदेश सरकार अथवा संघीय सरकारले काठ त्यस्तो कुनै फेला पर्यो, केही सामान घाटगतिमा रह्यो भने त्यसको तत्काल गर्नु भन्ने खालको त्यो निर्देशन खालको दिनु आवश्यक अथवा भइराखेको अभ्यास
1: दिन्छ अभ्यास वन मन्त्रालय, संघीय वन मन्त्रालयले, प्रदेश वन मन्त्रालयले, हरेक मन्त्रालय निर्देशनलाई हामीलाई तालिम गोष्ठी जुन हाम्रो समीक्षा हुन्छ, योजनामा हामी गइरहन्छौँ,
13: त्यसो भए गाली खाने काम चाहिँ किन गर्छ,
1: प्रक्रियामा भइरहेछ। मैले तपाईँलाई भने नि एउटा कुरो नियावलीले त्यसले चाहिँ एउटा दिएको छ प्रावधान,
13: त्यसमा के छ,
1: त्यसमा चाहिँ जस्तो कि घालगतीमा रहेका लामो समयमा रहेका काठहरू नबिके नउठेको खण्डमा त्यसलाई चाहिँ प्रदेश सचिवको नेतृत्वमा एउटा कमिटीले मूल्याङ्कन गरेर डिभ्यालुएसन गर्ने सक्ने एउटा अधिकार दिएको छ। दोस्रो अहिले खडे लिलाम पहिला अलि टाइट थियो, अहिले खडा लिनुको प्रावधान चाहिँ पहिला चाहिँ नरम काठलाई मात्रै भन्ने थियो, त अहिले प्रदेश सचिवको नेतृत्वमा उहाँलाई जिम्मेवार बनाएर चाहिँ खडै रूख लिलाम पनि गर्न सक्ने प्रावधान व्यवस्था भयो,
13: नियमले व्यवस्था भयो। अब त्यसपछि के सुधार हुन्छ,
1: अब इम्प्लिमेन्ट गर्न सक्यो भने, खडै लिलाम गरिदिन सक्यो भने,
13: खडै लिलाम भने कस्तो खालको, फेरि
1: जस्तो रूखहरू
13: खडै रूख
1: ठाडो हुन्छ या ढलेका रूखहरू हुन्छ उनीहरूको चाहिँ भ्यालुएसन गर्ने, भ्यालुएसन गरेर फिक्स मूल्य
13: गतिमा नराखेर
1: सिधै तपाईँको ठेकदारलाई चाहिँ अहिले चाहिँ हामी के गर्छौँ भने रूखको कटान गर्नुभन्दा अगाडि छपान नाप्ने चेक जाँच गरेर गर्छौँ अनि काट्छौँ, काटेपछि घालगतीमा ल्याएर बल्ल धाङदाङ 1000-1200 सिएफटी 1000-1500 सिएफटीको धाङदाङ बनाएर हामी काठ बिक्री गर्छौँ। तर यदि खडै लिलाम गरिदिन सकियो भने चाहिँ तपाईँको रुखै खडा लिलाम हुन्छ, त्यसपछि उसले सुरुमै कटानभन्दा अगाडि नै रुखको पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि, समय लाग्ने, बीचमा दलाली पार्टी छिर्ने, यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठबाट छिटो निस्किनु पनि हाम्रो एजम्पसन हो।
13: डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: दिल्लीबाट फर्किएको साता दिनमै परराष्ट्र मन्त्री खनाल बेजिङ जाँदै, संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा भएन सहमति, एकीकृत निर्वाचन व्यवस्थापन विधेयकमा एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक लगाउने प्रस्ताव,
13: सड़क बत्तीको मात्रै 10 अर्ब बकेउता, एक चौथाई लागू औषधसँग सम्बन्धित मुद्दा, प्रदेश र स्थानीय तहलाई 4 खर्ब भन्दा बढ़ी अनुदान,
2: बाघ गणना सकियो, गैड़ाको गणना रोकियो, साना व्यवसायीलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा, करदाता करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग,
13: फिलिपिन्सको दक्षिणी क्षेत्रमा गएको भूकम्पमा 35 जनाको मृत्यु, सयौं घाइते, इरान र इजरायल बीच तत्कालका लागि एक अर्कामाथि आक्रमण रोक्ने घोषणा,
2: र एसएन छनौटमा अपराजित रहँदै नेपाल च्याम्पियन इन्फा पदाधिकारीलाई विश्वकप हेर्न जान रोक।
13: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, पछिल्लो पटकको बैठकमा फेरि सांसदहरूलाई स्वकीय सचिव दिनुपर्ने माग उठेको छ र सरकारले भने दलहरूसँगको अनुरोध र उनीहरूले दिएको सुझावका आधारमा निर्णय गर्ने भनेर केही समय अगाडि हरेक राजनैतिक दलहरूलाई स्वकीय सचिव चाहिन्छ भने निवेदन हाल्नु भनेर भनेको थियो। यहाँ दुईजना व्यक्ति सांसद जस्ता देखिन्छन्, एउटा घरको भवनको भित्रपट्टि कतै एक अर्काको बीचमा कुराकानी गरिराखेका जस्ता देखिन्छन् र यसै सन्दर्भमा अहिले सांसदहरूले च्याट जीपीटीलाई नै धेरै काम लगाएर पढ़ेको भन्दै आलोचना पनि भइराखेको छ। भलै यो च्याट जीपीटीको प्रयोग स्वकीय सचिव नभएर हो या उनीहरूको शोकको सन्दर्भ हो त्यो पनि अर्को विषय बहस भइरहेको छ। दुईजना बीच संवाद चलिरहँदा एकजना सांसदको हातमा मोबाइल छ र उनले चाहिँ नजिकै रहेका अर्का सांसदलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, च्याट जीपीटीलाई लौ भाइ देश बनाउन बनाऊ त नि, आफैले भन्नु परेछ, स्वकीय सचिव नै छैन भन्या।
2: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विधाभाङ, तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: विषादी विसुन औषधी होइनन्। अनावश्यक विषादी प्रयोग नगरौ नगराउ। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
3: हाम्रो खानाको करिब 2/3 हिस्सा परशेषित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेच जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
2: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक कीट विकास केन्द्र हरियर भवन।
4: हरो विषयमा टाढो बहस, नेपाली बहस,
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ।
4: ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
6: यतिखेर हाम्रो बेसमा विश्लेषक एवं अधिवक्ता सुशील सापकोटा हुनुहुन्छ। सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: हजुर नमस्कार।
6: होइन, प्रधानमन्त्री बालेन्द्र शाहजीले सीमाको विषयमा मैले बोलेको के हो भनेर संसदमा उपस्थित भएर अभिव्यक्ति बारेमा त्यहाँ चाहिँ छलफल र बहसमा वा चाहिँ आफ्नो जवाफ दिनु पर्दैन? संसद त निरन्तर रूपमा अवरुद्ध हुँदै गयो नि त।
7: यस्तो हुन्छ, सामान्य अवस्थामा हामीले संसदमा बहसको बारेमा दिनुपर्ने कि नपर्ने भन्ने शब्दलाई यसरी हेरौँ। सरकारको नीति तथा कार्यक्रम बमोजिममा सरकारको परराष्ट्र नीति अन्तर्गत प्रधानमन्त्रीले वक्तव्य दिनुभएको, मन्तव्य दिनुभएको हो वा प्रधानमन्त्रीले व्यक्तिगत रूपमा आफ्नो मन्तव्य दिनुभएको भन्ने कुरा पहिलो हेरौँ। यदि प्रधानमन्त्रीले अहिलेको सरकारको स्पष्ट नीति प्रष्ट पार्न खोज्नुभएको हो भने सरकारले उक्त नीतिमाथि गएर परराष्ट्र मन्त्रीले भारतसँग गएर एउटा सम्झौता पनि गरेर आउनुभयो, वार्ता पनि भएर आयो। त्यसो हुँदाखेरि परराष्ट्र मन्त्रालयको सम्बन्धमा परराष्ट्र मन्त्री हुनुहुन्छ र परराष्ट्र मन्त्रीले आफ्नो स्पष्टीकरण दिइसके पछाडि फेरि हामीले त्यहाँ केटाकेटी खेले जस्तो गरेर प्रधानमन्त्री नै आउनुपर्छ, त्यही नभई हुँदैन भन्ने आशय चाहिँ राख्नु उपयुक्त हुँदैन होला। यदि प्रधानमन्त्रीको निजी कथन हो भने चाहिँ उहाँले आएर दिनुपर्छ भन्ने मलाई लाग्छ।
6: होइन, अब यो सीमापार जग्गा विवाद र चाहिँ राज्यद्वारा भू अतिक्रमण भन्ने कुरा भने त यो त नितान्त फरक विषय हो। तर एउटा देशको प्रधानमन्त्रीले संसदको रोस्टममा उठेर, होइन, रोस्टममा उभिएर बोलेर चाहिँ नेपाललाई नै अतिक्रमणकारीको संज्ञा दिन खोजेको विषय त गलत भएन र?
7: यस्तो हुन्छ, प्रधानमन्त्रीले दिनुभएको वक्तव्यको सम्बन्धमा सरसर्ती हेर्दाखेरि मैले पनि निवेदन गरेँ, सरसर्ती हेर्दाखेरि प्रधानमन्त्रीले भन्नुभएको कुरा यताकता देशको हितको प्रतिकूल छ कि भन्ने कुरा हामीले विवेचना गर्नुपर्ने एउटा पाटो रहला। तर हामी के विवेचना गरौं भने प्रधानमन्त्रीले संसदमा उभिएर बोल्दै गर्दाखेरि नेपालीबाट भन्नुभएको थियो र नेपालीबाट भनेको कुरामा उहाँले के भन्नुभयो भने भारतले पनि नेपालको सीमा कब्जा अतिक्रमण गरेको रहेछ भन्ने कुरा उहाँले प्रश्न गर्नुभयो, बोल्नुभयो। र त्यो शब्द अन्तर्राष्ट्रिय कानूनमा इङ्ग्लिसबाट प्रयोग हुन्छ, हेर्नुहोस्, अङ्ग्रेजीबाट प्रयोग गर्दा इन्क्रोचमेन्ट अर अकुपेसन भनेको रहेछ, यसलाई हेर्नुहोस्। त्यसो भनेको के हो भन्नुहुन्छ भने हामी त्यो शब्दको अर्थ 2063 सालमा जतिखेर गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, सरी, गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री र केपी ओली रक्षा परराष्ट्र मन्त्री जतिखेर परराष्ट्र मन्त्री हुँदाखेरि केपी ओली 2063 सालमा भारतमा गएर के भन्नुभएको थियो भने खोजु अहिले पाइसक सम्झौता गरेर आउनुभएको, त्यहाँ चाहिँ उहाँले के भन्नुभयो भने हामीले पनि भारतको सीमा र हाम्रो सीमाका 95% समस्या समाधान गरिसक्यौं भन्नुको अर्थ चाहिँ दुवै देशबाट चाहिँ यताउता भएको रहेछ भन्ने कुराको शुरू उद्घाटन 63 सालमा गएर केपी ओलीले भएर आएको कुरा मैले निवेदन गरेँ। अर्को निवेदन मैले के गरेँ भन्नुहुन्छ भने हामी राष्ट्रियता भनेको चाहिँ प्रतिनिधि सभाको सदस्य भएको अवस्थामा राष्ट्रियता कायम हुने र आम नागरिकमा राष्ट्रियता नहुने भन्ने कुरा हुँदैन, हेर्नुहोस्। राष्ट्रियता भनेको कुनै पनि एउटा व्यक्तिमा हुने र अर्को व्यक्तिमा नहुने भन्ने हुँदैन, एउटा आम नेपाली नागरिक जो सार्वभौम हुन्छ उसमा राष्ट्रियता जोडिएको हुन्छ र उसको रग रगमा खुन खुनमा उसको शरीरमा चलेका प्रत्येक थोप्पा खुनमा राष्ट्रियताको भावना रहेको हुन्छ। त्यसो हुँदाखेरि राष्ट्रियता बोलीमा होइन व्यवहारमा हुन्छ, हेर्नुहोस्। त्यसकारण प्रधानमन्त्रीले दिएको कथनमा चाहिँ हामीले पुष्टिकरण गर्दैखेरि विपक्षमा पनि बोल्नेले के भन्दै हुन्छ, केही पूर्व राजदूत भनौँ या पूर्व राजनैतिक व्यक्तित्वहरू भनौँ या पूर्व हाम्रा राजनीतिक नियुक्ति आएका व्यक्तिहरू भनौँ, उहाँले के भन्नुहुन्छ भने भारतले मिसेको त होइन तर यदा कदा चाहिँ हाम्रा नागरिकहरूले पनि भारतको सीमातिर गएर खेती गरेको यदा कदा हुन सक्छ भन्ने चाहिँ उहाँहरू स्वीकार स्वीकार गर्दै हुनुहुन्छ, हेर्नुहोस्। यसको अर्थ के हो भन्नुहुन्छ भने नागरिकले गर्नु र देशले गर्नु भनेको फरक कुरा हो कि होइन त? उहाँहरू देश केलाई मान्नुहुन्छ? देश भनेको एउटा देश भन्नको लागि चारवटा कुरा चाहिन्छ, हेर्नुहोस्, चार एउटा कुरामा के के पर्छन् भन्नुहुन्छ भने, एक नम्बरमा हामीलाई सरौमा सत्ता सरौमा चाहियो, दुईमा नागरिक चाहिन्छ, तिनमा निश्चित भूभाग चाहिन्छ, र चारमा हामीलाई सरकार चाहिन्छ। र यी चार कुराले गर्दा एउटा राष्ट्र बन्छ। र सो सार्वभौम राष्ट्रका नागरिकलाई चाहिँ हामी के सोच्दैछौँ अहिले, उहाँहरू भन्दै हुनुहुन्छ एक शब्द के भने, केही नागरिकहरूले सीमाको उतापट्टि पनि अलिकति आफ्नो भूमि प्रयोग गरेका होलान् भन्दै हुनुहुन्छ भने, त्यो चाहिँ के हो त, त्यो मैले उहाँ गर्दैको ठिक भन्न खोजेको होइन। फेरि अर्को कुरा के हो भन्नुहुन्छ भने, व्यवहारमा
6: सीमा विवादहरू छन् होइन, दुई देश बीचका विवादहरू छन्, त्यो विवादलाई चाहिँ हामीले समाधान पनि गर्नुपर्छ, छिमेकीलाई बदल्न सकिँदैन, छिमेकीसँग चाहिँ सुमधुर सम्बन्ध राख्नुपर्छ, छिमेकीले चाहिँ होइन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई राम्रोसँग सम्मान गरेर पनि पठाएको छ, यो विषयमा चाहिँ हामी जाउँला कुटनैतिक हिसाबले, तर आफ्नै देशले यदि मिचेकै हो भने पनि हामीले चाहिँ मिचेको रहेछौं, यहाँ चाहिँ यस्तो अतिक्रमण भएको रहेछ भन्दाखेरि सुस्तामा भारतीय एसएसबी प्रवेश गर्यो। हिजो मैले एउटा भिडियो हेर्दै थिएँ, धनगढ़ी कैलाली अन्तर्गत मोहना नदीका चाहिँ जंगे पिल्लरहरू चाहिँ ती चाहिँ सारिएका स्थिति छन्। दुई किलोमिटर भन्दा उता मोहना नदी छ होइन, बिस्तारै बिस्तारै चाहिँ माथिसम्म पिल्लर आउँदैछन् भन्ने खालका पनि कतिपय स्थानीयहरूले चाहिँ ती सामग्रीहरू प्रस्तुत गर्दैछन्। यसले त क्षयकरण गर्छ नि त हामीलाई होइन।
7: यस्तो हुन्छ, त्यसले के गर्छ भन्नुहुन्छ भने, मैले त्यो भिडियो पनि मैले पनि हेरेको थिएँ, त्यो भनेको भारतले नेपालको जग्गा कब्जा गरेको हेर्नुहोस्। यसो हुँदाखेरि भारतले नेपालको जग्गा कब्जा गरेकोमा वा हामीले हाम्रा नागरिकहरूले पनि उता कलकत्ता जग्गामा खेतीपाती गर्दै गरेको अवस्थालाई हामीले संयुक्त रूपमा हेर्दै गर्दाखेरि स्थायी समाधान हामीले गर्नुपर्छ। तर मेरो निवेदन गराए के हो भने, राष्ट्रियता भनेको भोट ब्याङ्कको राजनीति गर्ने अवस्था होइन। हेर्नुहोस्, राष्ट्रियतामा यदि संसदका हामीले निर्वाचित गरेका जनप्रतिनिधिहरूमा हामी आम नेपाली नागरिकको जस्तो राष्ट्रियता भावना छ भने, भएको हो र उहाँले भोटको राजनीति गर्नुभएको होइन भने, मेरो निवेदन गराए के हो भने, सबैजना मिलेर संकल्प प्रस्ताव पारित गर्नुहोस् त संसदमा, किन पक्ष विपक्ष हाम्रो सीमाको बारेमा हामी यो भन्दा बाहिर कुरा बोल्दैनौ, बोल्न मिल्दैन भनेर विपक्षीय प्रस्ताव ल्याउन मिल्छ कि मिल्दैन, किन ल्याउँदैन विपक्षी? विपक्षी अहिले भोटको राजनीतिको कारणले गर्दा प्रधानमन्त्रीको एउटा कथनलाई इन्क्रोचमेन्ट हो कि कब्जा हो कि वा हामीले फाइट गरेर लिएको हो कि भन्ने कुराको स्पष्टीकरण खोज्नुभन्दा पहिला यो भन्दा बाहिर हामी जान मिल्दैन भनेर किन बोल्दैन? अर्को कुरा, राष्ट्रियता भनेको खोज्नका लागि व्यवहारिकतामा जानुपर्छ, व्यवहार बोलीमा होइन। दुई हामीले महाकाली सन्धि गर्दै गर्दाखेरि केपी ओली, माधव नेपाल, तपाईँको शेरबहादुर देउबा, पशुपति शमशेरहरूले के गर्नुभयो त भन्दा,
6: महाकाली सन्धि राष्ट्रघाती सन्धि थियो भनेर चाहिँ धेरैले
7: आउँदैछु, मैले त भन्न पक्ष गरिदिनुहोस् न, त्यो गर्दै गर्दाखेरि के भयो भने, त्यो सन्धिले चाहिँ हिजोसम्म त्यो सन्धि अघिल्लो मितिसम्मको अवस्थामा के थियो भने, महाकाली नदीको पारिपट्टिको सीमा चाहिँ हाम्रो सीमा थियो हेर्नुहोस्, तर महाकाली नदीलाई दुबईको साझा भनेर त्यो सन्धिले चाहिँ सीमा के गर्यो भने नेपालतिर मिचाइ ल्याइदियो नि त, त्यो चाहिँ राष्ट्रघाती, त्यो चाहिँ राष्ट्रघाती भएन व्यावहारिक रूपमा भएको। अब प्रधानमन्त्रीले कुन कुटनीतिक चालमा बोल्नुभयो, उहाँले सँगसँगै के भन्नुभयो भने, मैले प्रधानमन्त्रीको बचाउ गर्न खोजेको होइन, मलाई देश जनता भन्दा ठुलो कुनै पनि
6: प्रधानमन्त्रीको बचाउ नगर्नुहोस् तपाईँ, किनभने निष्पक्ष रूपमा बोल्ने एउटा कानुनको जानकार हो तपाईँ, व्यवसाय होइन,
7: मलाई प्रधानमन्त्रीको बचाउ गर्नु होइन, मलाई यो देशको सार्वभौम अखण्डतासँग चिन्ता छ, प्रधानमन्त्री बालेन्सा हुनु र नहुनु वा केपी हुनु र नहुनु मेरो कुनै तात्विक महत्वको विषय होइन, तर मैले निवेदन गर्न खोजेको के हो भने, राष्ट्रियता भनेको संसदमा बाँदर नाचे जस्तो नाचेर जनताको सार्वभौम अधिकार लिएर भोटको राजनीति गर्ने ठाउँ होइन। त्यस कारणले हामी सार्वभौम नागरिकले चाहिँ हाम्रो रग रगमा खुन खुनमा चाहिँ हाम्रो राष्ट्रियता कुदेको छ भने, हामीले निर्वाचित गरेका प्रतिनिधिहरू संकल्प प्रस्ताव संसदमा पास गरेर प्रधानमन्त्रीले यो प्रस्ताव बोल्न मिल्ने थिएन भनेर विपक्षी प्रस्ताव ल्याउँदा हुन्थ्यो नि त, किन ल्याउनुहुन्न यदि हो भने? त्यस कारणले महाकाली सन्धि बेच्ने राष्ट्रघाती उनीहरूलाई सुनपानी छर्किँदा गरेर प्रधानमन्त्रीको बोलीमा हामी आस्था लाउँदैछौँ कि उहाँहरूकोमाथि पनि प्रश्न उठाउन त, महाकाली सन्धिमाथि पनि। त्यस कारणले कुनै कुनै व्यक्तिको अनुहार राष्ट्रियता हुँदैन हेर्नुहोस्, भोटको राजनीति गरेर राष्ट्रियता हुँदैन। मैले निवेदन गर्न खोजेको के हो भने, राष्ट्रियता तपाईँको र मेरो खुनमा कुदेको हुन्छ, त्यो खुनमा कुदेको राष्ट्रियतालाई चाहिँ कुनै राजनीतिक दलको एजेन्डा बनाउन मिल्दैन, भोकको एजेन्डा बनाउन मिल्दैन। त्यस कारणले प्रधानमन्त्री गलत बोल्नु भएको भने संसदमा आएर माफी माग्नुपर्छ हेर्नुहोस्। तर त्यसको लागि मेरो निवेदन गराए के हो भने, तपाईँहरूले गरेको कार्य पनि ठिक भएन। राष्ट्रियता भनेको कुनै व्यक्तिको अनुहारसँग जोडिएको हुँदैन, कार्यसँग जोडिएको हुन्छ। कार्य गर्ने केपी ओली, कार्य गर्ने माधव नेपाल, कार्य गर्ने पशुपति शमशेर जवहरा, कार्य गर्ने चाहिँ शेरबहादुर देउवाले चाहिँ दुई तिहाईबाट त्यही संसदबाट पास गरेको हो नि त, पास गरेको कुरो चाहिँ राष्ट्रियता घाती भएन, उहाँहरू बोल्न सक्नुहुन्न त्यहाँनिर, किनभने कसैको हनुमान हुने होइन, कसैको पुच्छर हुने होइन हेर्नुहोस्, कसैको शिखण्डी हुने होइन, देश सार्वभौमताका लागि चाहिँ खुलेर बोल्न सक्नुहुन्छ। त्यस त्यो पनि गलत थियो, र यति प्रधानमन्त्रीले बोलेको कुरा चाहिँ राष्ट्र हित प्रतिको राष्ट्र जिम्मा लगाउन खोजेको शङ्का देखिन्छ, व्यवहारमा देखिन्छ भने खुलेर विरोध गर्नुपर्छ। तर उहाँले सँगै के भन्नुभयो, म बेलायतलाई पनि बोलाएर गर्दैछु भन्ने कुरा गर्नुभयो। मैले अर्को निवेदन गरेँ, प्रधानमन्त्रीको वक्तव्य पछाडि हाम्रा परराष्ट्र मन्त्री भारतमा गएर खुलेर के भएर आउनुभयो भन्दाखेरि चाहिँ, भारत र चीनको बीचमा बढ्दै गरेको कालापानी क्षेत्रमा चाहिँ नेपालको सहमति बिना कार्य गर्नमा हाम्रो कुनै पनि सहमति छैन भनेर खुल्ला रूपमा बोलाउन आउनुभयो। यो कसले खोलेर बोलाएको थियो भनेर यो सरकारको नीति, प्रधानमन्त्रीको नीति, यो सरकारको नीति हो कि त? प्रधानमन्त्रीले बोलेको बेग्लै, परराष्ट्र मन्त्रीले बोलेको बेग्लै हो भने राष्ट्रको परराष्ट्र नीति कसरी जानुहुन्छ? त्यति बुझ्दैनौँ हामी। हामीले एउटा सामान्य ज्ञान के राख्नु पर्यो भने परराष्ट्र नीति भनेको सरकारको नीति हो, राज्यको परराष्ट्र नीति एउटा हुन्छ र त्यहाँ सरकारले नीति निर्णय लिन्छ। र अहिलेको सरकारले दिएको परराष्ट्र नीतिमा परराष्ट्र मन्त्रीले गएर के भनेर आउनुभयो भने हामीले यो देशको सार्वभौम अखण्डतालाई कायम राख्नका लागि चीन र भारतका बीचमा भएका कुनै पनि सम्झौता हामीलाई नसुटिकन भएको त्रिपुलमा हाम्रो सहमति छैन भनेर उहाँले आउनुभयो। त्यसो हुँदाखेरि मैले के निवेदन गर्न खोजेँ भने यो सरकारले गरेको परराष्ट्र नीति प्रधानमन्त्रीले बोलेबाट आयो, प्रधानमन्त्रीले के भन्न खोज्नु भएको थियो भन्ने कुरा परराष्ट्र मन्त्रीले प्रश्न गर्नुभयो। हिजोका दिनमा पनि परराष्ट्र मन्त्री हुँदै गर्दाखेरि कार्य हुन्थे, हिजो मैले भने जस्तो 63 सालमा गिर्जा प्रसाद कोइरालाले गएर भारतमा गएर चाहिँ दुवै पक्षका सीमा 95% समाधान भयो भनेर सही गरेर आउनु भएको होइन, तत्कालीन परराष्ट्र मन्त्री चाहिँ केपी ओलीले गरेर आउनुभएको। र हिजो भारतले के भन्नु प्रधानमन्त्रीको वक्तव्य पछाडि भन्दाखेरि हाम्रा 95% सीमा समाधान भइसकेका छन् भन्दाखेरि प्रधानमन्त्रीले अब हाम्रो गुमेको जग्गा पनि गुमाउनु भयो भनेर हामीले वक्तव्य दिनु पर्यो। हामीले के सोचिनु भने त्यो वक्तव्य भजन साले दिएको वक्तव्यले होइन, त्यो वक्तव्य केपी ओलीले दिएको वक्तव्यको कारणले गर्दा, केपी ओलीले हिजो गरेको सम्झौताको कारणले गर्दा 95% समाधान भएको छ। अहिलेको सरकार किन बोल्छ भन्न खोजेको, हामी किन बुझ्दैनौँ? हामीलाई बुझाइमा चाहिँ एउटा व्यक्तिको अनुहारमा विरोध छ हाम्रो भनी विरोध गर्ने होइन, हाम्रो देश व्यक्तिभन्दा माथि हुन्छ। त्यस कारणले मैले निवेदन गर्न खोजेको के हो भने परराष्ट्र नीति भनेको सरकारले निर्णय गर्ने हो, सरकारका प्रवक्ता अनुसारले, सरकारका विवक्ता अनुसारले, परराष्ट्र मन्त्रालयले गर्ने निर्णयलाई चाहिँ हामीले आधिकारिक मान्नुपर्छ। त्यस कारणले प्रधानमन्त्री बालन शाहले गरेको कथन यदि बोली चाहिँ राष्ट्रघात हो भने उहाँमाथि कारवाही गर्नुपर्छ, उहाँ राष्ट्रपति दुईको मुद्दा चलाउनुपर्छ। तर त्योभन्दा पहिला त केपी ओली बादाम नेपाल पशुपति शमशेर जवारालाई पनि चलाउनु पर्ला नि। त्यस कारणले व्यक्ति हेरेर कसले बोल्दा ठिक र कसले बोल्दा बेठिक भन्ने कुरा राष्ट्रता हुँदैन होला भन्ने निवेदन मात्रै हो मेरो।
6: अब आजको दिनमा चाहिँ जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने मित्र राष्ट्रहरूसँगका सम्बन्धहरू चाहिँ सुमधुर पार्नुपर्छ, देशमा सुशासन ल्याउनु पर्नेछ, देशमा भ्रष्टाचारको निर्मूल गर्नुपर्नेछ। तर प्रधानमन्त्रीज्यूको चाहिँ अलिकति हल्का टिप्पणी, व्यङ्गात्मक टिप्पणी भन्दै अब म एम्बेसडर बन्न चाहन्थे, प्रधानमन्त्रीको नम्बर पाउन लगायतका यस्ता यस्ता गतिविधिहरूले गर्दाखेरि चाहिँ यो अलिकति हल्का भएन विश्लेषकज्यू?
7: त्यो गर्नु हुँदैन, त्यसो म पनि माने त्यस्ता कुराले सरकार हल्का हुन्छ त्यो गर्नु हुँदैन। परराष्ट्र नीतिको सम्बन्धमा, देशको विवाह समीक्षाको सम्बन्धमा हिजोसम्मका सरकारले उठाउन नसकेको खुला अवस्थामा गएर अहिलेका परराष्ट्र मन्त्री शशी खनालले गरेर उठाएर आइसक्नुभयो, भारतीय मिडियाका अगाडि भनेर आउनुभयो पहिलो कुरा। दोस्रो कुरा म हार्दिकतापूर्वक निवेदन के गर्न चाहन्छु भने हामीले अहिले जो जो व्यक्तिले बालन शाहको उक्त कथनलाई मैले भने व्यवहार होइन कथनलाई विरोध गर्दै हुनुहुन्छ ती व्यक्तिहरू को हुनुहुन्छ एकपल्ट अनुमान गरौं। उहाँहरू हिजोको 35 वर्षदेखि राज्यमा भ्रष्टाचार, माफिया तन्त्र र भनासामा जलेको सरकारले नियुक्ति गरेका राजदूत, विभिन्न राजनैतिक नियुक्ति पाएका व्यक्तिहरू, संविधान निकायका पदाधिकारीहरू जो फेरि पनि त्यही सरकार आयो भने म त्यो पद खान पाउँछु होला भनेर जाँदै हुनुहुन्छ। यो देशलाई 35 वर्षदेखि एउटा पिलोले पिल्सिएको थियो, त्यो पिलो बालन शाहको सरकारले सुशासनले छिट्टाखेरि दुखेको होला उहाँहरूलाई, हामीले खाना पाइनौ भनेर भनेको। त्यस कारणले अहिले विरोध गर्ने व्यक्तिको समूहले विरोध किन गर्दैछ? हामी आम नागरिकले यहाँबाट पाएका सुविधामा वृद्धि हुँदैछ या हामीलाई तनाव भएको छ वा हामी पनि पिल्सिएका छौं, या त हिजो भ्रष्टाचारमा रमाएका माथिमा देश चलाउने व्यक्तिहरूले अब सुविधा घुम्दै जाँदाखेरि उनीहरू आँचिएर बोलेका हुन् भन्ने कुरा हेरौं। बोल्ने मान्छेको पृष्ठभूमि हेर्नुहोस्, उहाँहरू हिजोको दिनमा शेरबहादुर देउवा, केपी ओली र माधव नेपालले नियुक्ति गरेका व्यक्तिहरू बोल्दै हुनुहुन्छ या आम सर्वसाधारण नागरिक जो पिल्सेका थिए उनीहरू आज बोल्दैछन् भन्ने कुरा हामी अनुगमन गरेकोलाई हेरौँ। त्यस कारण मेरो निवेदन गरेको के हो भने हामी राष्ट्रियतामा आज किन बोलिँदैछ भन्दाखेरि राष्ट्रियतामा बोलेका होइनौँ हामी। हामीले हाम्रो सत्ता गुमेको, हाम्रो पीड़ा गुमेको, भ्रष्टाचारमा हामी लिप्त भएका थियौँ, हामीले माफियामा चलाएका थियौँ, चलाउन पाएनौँ, अब हाम्रो कमाइ खाने भाँडो गयो, अब हामी मेरो डुकेसीमा नियुक्ति हुनुपर्ने भयो, मेरो डुकेसी मेरो छैन भन्ने कुरालाई आँटिएका व्यक्तिहरू बोल्दैछन् एकपल्ट अनुगमन गरेर हेर्नु होला। त्यस कारणले यो देश
6: विश्लेषकज्यू अहिले चाहिँ गृहमन्त्रीलाई धोई पखाली गरेर फेरि गृहमन्त्रीमा फर्काउने तयारी हुँदैछ अरे नि त होइन?
7: मैले निवेदन गर्न आयोगको प्रतिवेदन आएर चित्त बुझ्यो भने अदालतमा मुद्दा हाल्न पाएछ। मैले निवेदन गर्न खोजेको के हो भने उहाँहरूलाई हिजो संसदीय चुनाव फेरि भिजा प्रकरणमा तत्कालीन गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन आयोग बनाऊ भन्दाखेरि उहाँहरू नमान्ने उहाँहरू नै होइन, अनि उहाँहरूलाई फेरि संसदीय छानबिन आयोग फेरि चाहियो। अब गर्दाखेरि पनि डर छैन, नगर्दा पनि डर छैन। मैले अघि पनि भने किन विरोध हुन्छ भन्दाखेरि चाहिँ हामीले 35 वर्षदेखि देशमा मौज मस्ती गरेको अवस्था थियो, अब जनताको शासन आयो, यहाँ यहाँ माफियाबाट हामी त्यस्तो चलाउन असफल भयौँ, त्यस कारणले विरोध गरेको। त्यो आयोग त उच्च स्तरीय कुनै सपाको संसदीय दलको आयोग होइन नि त, त्यो त तटस्थ निकाय, राज्यका तटस्थ निकाय र निवर्तमान पूर्व न्यायाधीशको अध्यक्षतामा गठन भएको आयोग हो। त्यो आयोगमाथि पनि हामी प्रश्न गर्यौँ भने कि हामीले केपीलाई छानबिन गर्न दिनु पर्थ्यो कि मसमा दिनु पर्थ्यो छानबिन गर्नका लागि भूमिष आयोगमा, कि हामीले माधव नेपाल छानबिन गर्न दिनु पर्थ्यो कि प्रचण्ड दिनु पर्थ्यो छानबिन गर्नका लागि। त्यसो भने छानबिन आयोगमाथि प्रश्न उठाउनु भन्दा पहिला मेरो हैसियत के हो किन बुझ्दिनँ म, मैले यो देशको लागि के दिएँ भने किन बुझ्दिनँ म। अहिले म पद्मा अरियाल सहितका नेकपा एमाले सांसदलाई प्रश्न गर्न चाहन्छु, हिजो सर्वोच्च अदालतले चाहिँ गिरिबन्धु टिस्टको बारेमा निर्णय गरे पछाडि किन त्यहाँ भूमि विभाजन गरेर नयाँ कानून ल्यायो, हिजो भूमि आयोगको नाममा, हिजो सुकुम्बासी आयोगको नाममा अरबौं रुपियाँ खर्च भयो, त्यसको जिम्मेवारी कसले लिन्छ? उहाँहरूले गरेका काम ती ठिक थिए, ती राष्ट्र हितमा थिए, त्यसो हुँदाखेरि राष्ट्रिय हितमा भएका कार्यलाई चाहिँ हामी विरोध गर्ने कि मैले मेरो पद गयो मेरो सत्ता गयो फेरि पनि जनता झुकाउन पाउँछु भनेर आक्रोशित भएर बोल्ने? त्यस जनताको लागि देश हो, देशभन्दा ठुलो हाम्रो लागि कुनै पार्टी होइन, त्यस कारण पार्टीभन्दा माथि उठेर सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको रग रगमा कुदेको राष्ट्रियतालाई आघात पुग्ने गरी आफ्ना निज राजनीतिक स्वार्थका लागि बोल्न थाल्यौँ भने यो देशले सुशासन पाउँदैन, फेरि पनि 25 वर्ष पिल्सेको देशमा फेरि फर्किन्छ। त्यस कारणले विरोध गर्ने मान्छे को हुन्, किन विरोध गरे, उनीहरूले के पाएनन्, हिजो कहाँ स्थिति थियो भन्ने कुरा आकलन गर्न सकौं भन्ने मेरो निवेदन छ सबैलाई।
6: यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
7: उहाँ
6: हुनुहुन्थ्यो अधिवक्ता एवं विश्लेषक सुशील सापकोट आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
8: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: धन्यवाद।
2: होइन, प्रधानमन्त्रीले बोलेको सीमाको विषय निकै व्यापक रूपमा चर्चामा आइरहेको छ। हिजो पनि सर्वदलीय बैठक राख्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेजीले, त्यसमा पनि सहमति जुट्न सकेन। स्वयं प्रधानमन्त्री आएर संसदको रोस्टममा सीमाबारे दिएको अभिव्यक्ति के हो, यसका बारेमा जवाब दिनुपर्छ भन्ने विषय आयो। संसद यतिखेर अवरूद्ध छ, बजेटमा छलफल हुनुपर्ने, एकदमै अर्कै खालको रोइलो, कसैले फ्वाइङ्की खान्छन्, कोही चाहिँ टेबलमाथि चढ्छन्, होइन, त्यहाँ चाहिँ नाराबाजी त्यस्तै छ। पूर्व प्रधानमन्त्रीको हैसियतले रमिता कसरी हेरिरहनु भएको छ?
1: अब नेपालको राजनीतिलाई एउटा शक्ति राजनीतिमा रूपान्तरण गर्ने कोशिश भइरहेको छ अहिले। अब निर्वाचित निरंकुशताको जाँतोमा देश पिसिन्छ कि भन्ने खतरा पैदा भइरहेको छ। देशको गरिमामय संसदमा उभिएर त्यसमाथि पनि देशको प्रधानमन्त्रीले बोल्ने कुरा बडो सुविचारित ढंगले र चाहिँ राष्ट्रको भावनालाई, चाहनालाई, आवश्यकतालाई प्रतिविम्बित गर्ने गरिकन बोल्नुपर्ने ठाउँमा नेपालले भारतका चाहिँ जमिनहरू कब्जा गरेको छ भन्ने खालको जुन अभिव्यक्ति उहाँले दिनुभयो त्यो सर्वथा गलत अभिव्यक्ति छ। राष्ट्रिय हित विपरीतको अभिव्यक्ति छ। नेपालका जनताको देशभक्तिपूर्ण भावनाका विपरीतको अभिव्यक्ति छ र त्यो सर्वथा झूठ र गलत अभिव्यक्ति हो। त्यस्ता कुराहरू प्रधानमन्त्रीले बोलिसकेपछि र त्यो एउटा संसदको रेकर्डमा बसिसकेपछि अब त्यो कुराको बारेमा प्रधानमन्त्रीले माफी माग्नु, ती शब्दहरू फिर्ता लिनु र चाहिँ त्यस्ता कुराहरूलाई संसदको रेकर्डबाट हटाउनु अनिवार्य छ।
2: होइन, नेपालले भारतको भूमि कतै पनि मिच्या छैन पूर्व प्रधानमन्त्रीज्यू, नेपालले चाहिँ विवाद छैन सीमा सम्बन्धीको,
1: नेपालले कुनै पनि अरू राज्यको देशको एक इन्च भूमि पनि मिचेको छैन, कहिल्यै मिचेको छैन। र यस्तो कुराहरू नेपालको प्रधानमन्त्री मध्ये भीमसेन थापादेखि आजसम्म बालेन भन्दा अगाडिका कुनै पनि प्रधानमन्त्रीले यसको कुरा बोलेका थिएनन्। सिमानामा बसेपछि सिमानाका जनताका बीचमा जनताले होल्ड गरेका कतिपय जमिनहरूको बीचमा केही तल केही माथि जहिले पनि हुने गर्छ, त्यसमाथि नेपाल र भारतका बीचको सिमाना अहिलेसम्म अंकित हुन सकेको छैन। त्यो अंकित नगरेको अवस्थामा सामान्य एउटा क्रस होल्डिङ जस्ता कुराहरू जहाँ पनि हुन सक्छन्। यसैलाई नेपालले भारतको भूमि कब्जा गरेको छ, मिचेको छ भने जस्ता अभिव्यक्तिहरू एउटा चाहिँ प्रधानमन्त्री जस्तो पदमा भएका व्यक्तिले बोल्ने कुरा चाहिँ सर्वथा असुहाउँदो कुरा, अपरिपक्व कुरा, गलत कुरा हुन्छ।
2: त्यस्तो तर सीमा सम्बन्धीका विवादहरू त आज मात्र होइन, हिजोदेखि नै यी विवादहरू बल्झिए। महाकाली सन्धि पछाडि त झन् सीमा विवादहरू थप बल्झिँदै पनि गए। यी यावत कारणले गर्दाखेरि हिजोका राजनीतिक दलको हैसियतले तपाईँ पनि यो देशको प्रधानमन्त्री पनि बन्नुभयो, तपाईँहरूको भागमा कति पर्छ?
1: होइन, अहिले जुन संसदमा उठिरहेको कुरा छ, त्यो उठिरहेको कुरा सीमा विवादको कुरा भन्दा पनि नेपालले भारतको भूमि कब्जा गरेका छ कि छैन भन्ने प्रश्न हो। अहिले संसदमा उठिरहेको प्रश्न त्यो, सीमा विवाद अलग कुरा हो। सीमा विवाद धेरै लामो समयदेखि, सीमा विवाद भनेको त इस्ट इण्डिया कम्पनीको बेलादेखि छ नेपालको सीमा विवाद। नेपालको वन थर्ड भूमि चाहिँ इस्ट इण्डिया कम्पनीले कब्जा गरे होइन र, त्यहाँदेखि विवाद छ। त्यस हुनाले अब यो त अहिले कुनै पार्टीले सिर्जना गरेका विवाद पनि होइन, यो पोलिटिकल पार्टीले त हुँदै होइन, उहिलेदेखिको कुरा हो। त्यो इतिहासदेखिका यी समस्याहरू छन्, ती समस्याहरू समाधान गर्न नसकेर अहिले समस्या भइरहेको बेलामा त्यसमा केन्द्रित हुनुपर्ने। जस्तो अहिले कालापानीमा समस्या छ, लिम्पिया धुरादेखिको हाम्रो सिमाना हो, यदि मेची महाकाली नै हाम्रो सिमाना मान्दा पनि होइन, त्यसो हुनाले त्यस्तो खालको कुराहरूलाई चाहिँ हल गर्ने कुराहरूमै केन्द्रित हुनुपर्ने ठाउँमा त्यसलाई एकदम सामान्यीकरण गरेर अनेक ठाउँमा चाहिँ नेपालले पनि मिचेको छ भनेपछि नेपालीको स्ट्यान्ड चाहिँ एकदम कमजोर, अनि त्यस पछाडि विपरीत पक्षको चाहिँ स्ट्यान्ड चाहिँ बलियो बनाउने काम चाहिँ प्रधानमन्त्रीले गर्नु, उहाँको अभिव्यक्तिले गरे, उहाँको नियत के थियो मलाई, म नियतमा जान्न हेर्नुहोस् कहिले पनि, तर उहाँको अभिव्यक्ति जे भएको छ त्यो अभिव्यक्ति सर्वथा गलत छ र त्यो अभिव्यक्ति उहाँले फिर्ता लिँदै गर्छ।
2: होइन, अब माफी त कसरी माग्नुहुन्छ त्यसको, प्रधानमन्त्रीले माफी माग्ने कुरा त त्यति सुहाउँदो नहोला नि त, होइन?
1: अनि गल्ती गर्ने माफी माग्ने हुन्छ, प्रधानमन्त्री होस् कि राष्ट्रपति होस् कि त्यो सेनापति होस् कि जसले पनि गल्ती गर्छ भने उसले माफी माग्नु पर्छ।
2: तर सिङ्गो देशले माफी मागे जस्तो हुन्छ नि त प्रधानमन्त्रीज्यूले,
1: यो मानवीय विनम्रता भनेको नै त्यही हो। यदि उसले चाहिँ प्रधानमन्त्री भएपछि जुनसुकै गल्ती गरे पनि त्यसलाई माफी नमाग्ने भन्ने कुरा हुन्छ? जनता चाहिँ रैतीले चाहिँ माफी माग्नुपर्ने अनि शासकले चाहिँ माफी नमाग्नु पर्ने भन्ने खालको कुरा हुँदैन, त्यो गलत स्थान्तर थियो।
2: अब यो विवाद चाहिँ लामै समय जाला जस्तो छ, बजेट पनि आयो होइन, बजेटमा पनि करका दर हेरफेर गरेका विषयहरू पनि आए, 776 गाड़ीहरू कसरी यो चाइना नाकाबाट नेपाल भित्रिए, कागजातहरू कसरी तयार भए भनेर अर्थमन्त्रीमाथि पनि आउनु तिर्स्याइएको एउटा विषय छ। यो बजेटकोमा करका दर हेरफेर हुने पुरानो रोग हो, अहिले पनि त्यस्तै भएको हो प्रधानमन्त्रीज्यू?
1: अब यो अहिले सतहमा आइरहेको छ, एउटा सवाल उठेको छ, विवाद शुरू भएको छ, यदि त्यसरी नै अहिले उठेको विवाद जुन छ त्यसरी नै र साँच्ची नै करका दर हेरफेर भएको हो भने अर्को यो अत्यन्तै खतरनाक अपराध हो, राष्ट्रका विरूद्धको अपराध हुन्छ। त्यस हुनाले यो के भएको हो भन्ने कुरामा अर्थमन्त्रीले चाँडोभन्दा चाँडो यसबारेमा स्पष्टीकरण गर्नुपर्छ र करका दर हेरफेर भएको हो संसदले पास गरेको भन्दा अन्यथा ढंगले भने यो बजेट त कसरी लागू गर्छ जनताले, देशले कसरी लागू गर्छ, त्यसमाथिको विश्वासै समाप्त हुन्छ। त्यसो हुनाले यसले एउटा मुलुकलाई अर्को अन्तर्द्वन्द्वतर्फ लाने खतरा देख्छु मैले। यो राष्ट्रपा नामको पार्टीको भयानक अपरिपक्वताका यी अभिव्यक्तिहरू,
2: तपाईँहरूले त देशलाई निकै संकटतर्फ धकेलिसक्नु भएको रहेछ, ग्रे लिस्टमा देश छ, ब्ल्याक लिस्टमा पर्छ, अब 7 महिनापछि राम्रो काम गरेन भन्ने खालको छ, देश त खोक्रो बनाइएछ नि त हिजो त विभिन्न बाहनामा, होइन?
1: अब हिजो के भए भन्ने कुरो त्यति बेलाको नेतृत्वले जान्ने कुरा हो। अब हिजोदेखि म के भन्छु भने हिजो 62-63 परिवर्तन, त्यस पछाडि यो 74 जुन चुनाव हो, त्यो चुनाव पछि नेपाली जनताले दुई तिहाई बहुमत त वामपन्थीहरूलाई नै दिएका थिए, यहाँ त्यो दुई तिहाई बहुमतको भयावह दुरूपयोग भयो, मेरो भनाइ त्यो छ। त्यसकारण त्यो दुरूपयोग गरेर जुन ढंगले चाहिँ देशलाई अहिले यो संकटग्रस्त बनाउने अवस्था सिर्जना भएको छ, त्यसको लागि त्यति बेलाको नेतृत्व जिम्मा लिनै पर्छ जसले ती कामहरू गरेका छन्।
2: 170
1: अब यो अहिलेको सरकारले त्यसलाई सक्यो पनि हो कि अरू थप र भयावह संकटतिर देशलाई लाने,
2: होइन? यसले त सुशासन दिन्छु भनेको छ क्या सरकारले, सुशासन दिन्छु, सुनवासीका समस्याहरू सम्बोधन गर्छु, देशलाई सुशासनतर्फ लैजान्छु, सम्पत्ति शुद्धिकरणमा चाहिँ होइन कसको कसको के छ उहाँहरूको चाहिँ सम्पत्ति छानबिन गर्छु, तपाईँलाई पनि भन्या होला नि त, होइन? विवरण बुझाउन।
1: अनि तपाईँले हिजो पञ्चायतका भाषण अहिले पनि रेकर्डमा होला नि, तिनीहरू निकालेर हेर्नुहोस् त, कस्ता राम्रा कुरा गरेका छन्, सुशासन लोकतन्त्र आदि इत्यादि गरेका छैनन्। अनि त्यस पछाडि त यो के अरे 46 भाषणहरू पनि सुन्नुहोस्, कति राम्रा भाषणहरू
2: छन् भाषणहरू।
1: अब अहिले राष्ट्रपतिका भाषण पनि त्यही हो, एकातिर सुशासन दिने भनेर नथाक्ने, अर्कोतर्फ चाहिँ हेर्नुहोस् त सुकुमाथि यही सुशासन, अनि जनताका हक र अधिकारहरू संविधानले स्थापित गरेको मौलिक हकहरूलाई चाहिँ खोस्दै लाने, प्रतिबन्ध गर्ने, त्यही उसमा सुशासन, त्यसरी सुशासन हुन्छ। अनि सारा शक्ति जति प्रधानमन्त्रीको उसमा केन्द्रीकरण गरेर लाने सुशासन त्यही हो, शक्ति केन्द्रीकरणले सुशासन हुन्छ।
2: सुकुम्बासी समस्या समाधान गर्ने राज्यको दायित्व हो, होइन? त्यो दायित्व चाहिँ पूरा गरेको भनिया छ सरकारले, होल्डिङ सेन्टरमा राखिया छ, गनाउने ठाउँबाट लगेर चाहिँ राम्रो ठाउँमा राखेका छौँ भनिया छ, होइन? जनताहरूको सुरक्षाको लागि सरकार तयार छ भन्ने छ नि त उहाँहरूको त मेन नारा नै।
1: हेर्नुहोस् अहिले जुन मान्छेहरू नदीको

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: Bunny, extreme energy drink.
1: समिति हो चौदह के में बोधे लोटी पौधी रो बैंक ने विवरण पी भी है मुई खाता दिख खाई हमरो खाई खाई बहु कोई लोटी बाढ़ दिलवा
2: आंगी समिति हो लोटी पौधी हो छांता ही गुरी
1: बाढ़ दिया बाढ़ दिवा लोटी खाली पौधी बा सही मैसेज व्हाट्सएप फेसबुक बायवर खाने बने खाई बिसे खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिल खबर बने वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आ रही सुनिए बैंक आप ही बने आ रही
2: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
4: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
5: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
4: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
5: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
4: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
5: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
4: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
5: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
4: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736

0: उज्यालोले पनि अस्ति भर्खरै बनाएको घर थियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्सी पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बालुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778852779582780

0: सुन्दर र समृद्ध गण्डकी प्रदेश,
1: यो हो समुन्नत गण्डकी रेडियो कार्यक्रम।
2: नमस्कार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि, नीति, योजना, कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाईँ यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
3: आदरणीय श्रोता, आजको कार्यक्रम समुन्नत गण्डकीमा हामी कुराकानीमा जोड़िँदैछौ। यति बेला हामीसँग हुनुहुन्छ गण्डकी प्रदेश सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी डाक्टर राजेश कुमार चौधरीज्यू। उहाँसँगको कुराकानी आज हामी कार्यक्रम समुन्नत गण्डकीमा यहाँहरू समक्ष सुनाउँदैछौ। डाक्टर, स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा। गण्डकी प्रदेशको कुराकानी गर्दाखेरि अहिले यति बेला भनेको चाहिँ आर्थिक वर्ष 83-84 नीति तथा योजनाको तयारीमा पनि हामी छौ। यहाँहरूको पनि लक्ष्य, यहाँहरूको प्राथमिकताका कुराहरू पनि के राख्नु भएको छ?
4: हामीले चाहिँ जस्तै यो कृषि गण्डकी प्रदेशमा कृषि अवस्था छ, हालसम्म अभावको अवस्था सुधार उन्मुख छ। अनि हामीले गरेको कार्यहरूले गर्दाखेरि केही जस्तै पहिला खाद्यान्न बालीमा विभिन्न बालीहरूमा चाहिँ अलिक प्रदर्शन कम थियो, तर अहिले चाहिँ कस्तो छ भने यो 3-4 वर्षको अन्तर हुँदाखेरि हामी चाहिँ लसलपस बढ्ने क्रममा छ। हरेक कुरामा भनौँ, हामी जस्तै भनौँ खाद्यान्न बाली भयो, दलहन बाली भयो, होइन, फलफुलतिर भयो, अथवा यता दुध मासु अन्डातिर भयो कुरा गर्दाखेरि चाहिँ हामी लगभग अब मासुतिर गर्दै जाँदैछौँ। र हाल हेर्दाखेरि हामी कस्तो अवस्थामा छौँ भने खाद्यान्न बाली, तरकारी र आलुमा चाहिँ हामीलाई आवश्यकताभन्दा प्रोडक्सन बढी नै छ।
3: आवश्यकता
4: आवश्यकता छ, यहाँको पपुलेसन चाहिने मात्रा भन्दा हाम्रो उत्पादन चाहिँ बढी छ। र अलि बाहिर पनि जाने जस्तै मुस्ताङ आलुहरू बाहिर त बढी जान्छ, होइन, अनि खाद्यान्न बाली पनि हामी पोजिटिभ सरप्लस नै छौँ। त्यसै गरी दुध मासु अन्डा पनि हाम्रो तिनटैमा चाहिँ सरप्लस नै छौँ। यहाँबाट चाहिँ दुधहरू बाहिर परेर जाने त्यस्तो
3: छ। भनेपछि अर्को प्रदेशबाट यो खाद्यान्नहरू चाहिँ ल्याउनु पर्ने कम छ,
4: यस्तो हुन्छ। जस्तै हाम्रो उत्पादन नै जान्छ, कारण आउँछ, मान्छे डिमान्ड फरक फरक हुन्छ। उसको चाहिँ अब भनौँ खानेकुरा त अब सबै एउटै हुँदैन नि त, कसैलाई के गरेको हुन्छ, अर्को केही कुरा यता आउँछ, यही गरेर जान्छ। हामी यहाँ प्लस भए पनि माइनस भए पनि त्यो चाहिँ दुइटै जाने आउने चाहिँ भइरहेको हुन्छ। जस्तै अब मानव जस्तै यो हाम्रो अब फलफुल हामी त नेगेटिभ छौँ, तर यहाँको स्याउ त अब जान्छ बाहिर, तर त्यो पनि नेगेटिभ छ, हामी बाहिर जानु जान्छ। त्यही त्यसैले चाहिँ असुन्तला पनि बाहिर जान्छ, त्यसैले नेगेटिभ भए पनि बाहिर जानु हुन्छ र बाहिरबाट भित्र पनि आउँछ।
3: त्यसैको कुरा पनि हो, खाद्यान्नमा अब जे जे एकरो अरूको बाटो मात्रै ल्याउँदैनौ नि त, होइन, दोहोरो पना छ भन्ने कुरा पनि राम्रै कुरा रह्यो। चैते धान र आलुको लागि चाहिँ ट्रायल भनेर चाहिँ सञ्चालन गरेको साह्रै राम्रो भयो भन्ने कुराहरू पनि हामीले सुनेको थियौँ, के छ यसमा चाहिँ?
4: गण्डकी प्रदेशले 2 वर्ष अगाडिबाट यो आलुको विशेष प्रोग्राम सञ्चालन गरेको थियो, त्यसले गर्दाखेरि आलु चाहिँ एकदमै धेरै मात्रामा उत्पादन भएको यो 1 वर्षको अन्तरमा देख्यौँ हामीले। जुन आलु अहिले चाहिँ विदेशमा पनि गएको अवस्था छ अहिले, कस्तो भने यहाँबाट भैरवमा भएको एउटा कारखाना छ, आलु चिज कारखाना, त्यसले लान्छ, त्यहाँबाट चाहिँ सप्लाई हुन्छ, कन्ट्याक्ट फार्मिङको रूपमा चाहिँ गरिरहेको छ, र किसानहरू पनि एकदमै उत्साहित हुन्छ यसमा।
3: अगाडिको भन्दा यो ट्रायल पिरियडमा आइसक्दाखेरि चाहिँ बढी उत्पादन भएको मान्य हो?
4: हजुर, उत्पादन त बढेको छ, किनभने पहिला नगर्ने ठाउँमा पनि खेती गरियो अहिले, त्यसले गर्दाखेरि बढेको छ। र सबै धान पनि अब पहिला धान लगाउने सिजनमा चाहिँ खाली हुन्थ्यो भने अहिले चाहिँ अब त्यो ठाउँमा चाहिँ फार्मिङ गर्न थालेपछि उत्पादन बढेको छ।
3: गण्डकी प्रदेशमा अब सामान्य हेर्दा चाहिँ कुन कुन जिल्लाहरूमा त्यस्तो चैते धानलाई चाहिँ अलिकति बढी उत्पादन गर्न सकियो?
4: विशेष गरी जहाँ समथर जग्गा छ, जस्तै नलप्रासी भयो, अनि यता तनहुङ काशी एरिया बेल्ट जहाँ चाहिँ समथर जग्गा बढी भएको ठाउँमा अलिकति टेम्परेचर पनि अलिक धेरै भएको हो नि, त्यो ठाउँमा चाहिँ गर्न सकिन्छ। हजुर,
3: यो अनुदान दिएर ट्रायल पिरियडमा त्यस्तो गरिएको हो?
4: हजुर, अनुदान दिएर, जस्तै उहाँलाई बिमा अनुदान दिएको छ, उहाँहरूलाई मलमा, त्यसै गरी विभिन्न मिसिनरी औजारमा, त्यसै गरी उहाँले खरिद गर्नलाई पनि रिपिट गरे बापत पनि त्यसमा अनुदान, विभिन्न शीर्षकमा अनुदानहरू दिएर उहाँहरूले प्रमोट गरेको छ।
3: त्यसमा कृषकको तर्फबाट कस्तो पाइएको छ त?
4: कृषकहरू एकदमै यसमा उत्साहित हुनुहुन्छ, आलु विशेष आलुमा उत्साहित हुनुहुन्छ उहाँहरू, डिमाण्ड हाई छ आलुको, त्यसले गर्दाखेरि यहाँको आलु बाहिर जाने पनि देखिरहेको छ। किसानको भिड भएपछि उहाँहरू उत्पादनमा आफै लाग्नुहुन्छ। एउटा समस्या चाहिँ के आयो भने चैते धानमा एउटा समस्या देखेको थियो, चैते धानको जस्तै कस्तो भने नलप्रासीमा त्यो धान उत्पादन धेरै बढ्यो, त्यसले गर्दाखेरि किसानले चाहिँ उचित मूल्य नपाएर उहाँले बिक्री गर्न सक्नु भएन। एउटा चाहिँ बजारको मूल्यमा अलिक गिरावट भएको हुनाले चैते धानको बिक्रीमा चाहिँ समस्या देखेको थियो, उत्पादनमा समस्या थिएन।
3: अब त्यसो हो भने अब प्रदेश सरकारले नै यसलाई बजारीकरणको पनि व्यवस्था मिलाउने त्यस्तो केही सोच्नु भएको छैन?
4: बजारीकरणलाई पनि प्रयामहरू गर्ने गरेको छ. त्यहाँ कस्तो हुन्छ भने सहयोग धानको जुन कन्ज्युमरले जुन कन्ज्युम गर्छ नि उसले चाहिँ मलाई चाहिँ खासै त्यो नरुचाएको कि भनेर आफ्नो लागेको रिसर्च जस्तो गरेको छैन. त्यसले गर्दाखेरि त्यसको प्राइसिङ अलिकति कम हुने देखिन्छ. डिमान्ड नभएको सायद होला, मेबी मानै त्यसो कम छ होला है.
3: यो अनुदानको कुरा छ नि होइन, अनुदान पशु पक्षी फार्महरू खोल्दा पनि अनुदानहरू लिन आउने हामी यहाँले सूचनाहरू राख्नु भएको पनि देखिन्छ होइन. यसमा के त्यस्तो क्राइटेरिया त्यस्तो छुट्याइएको हुन्छ?
4: अनुदानको दिने तरिका फरक फरक छ है. जस्तै एउटा व्यक्तिगत फार्मलाई निजी फार्मलाई दिने कुरा छ एउटा, र समूह सहकारले दिने कुरा छ. विभिन्न व्यक्तिलाई अथवा समूहलाई फरक किसिमले दिइन्छ. जस्तै 50% अनुदानदेखि लिएर 90% अनुदानसम्म दिने पोलिसी छ गण्डकी प्रदेशको. त्यसमध्येमा समूह सहकारले कुनै अनुदानको शीर्षकमा उहाँले एप्लाई गर्नुभयो र उहाँले पाउनुभयो भने चाहिँ 90% उहाँहरूले पाउनुहुन्छ अनुदान. त्यसै गरी यतापट्टि अब प्राइभेट कम्पनी भयो भने त्यसले चाहिँ 50% अनुदान
3: समूहमा गर्दा र व्यक्तिगत गर्दाखेरि फरक पर्छ. त्यो हुन त गुनासो जहाँ पनि हुन्छ होइन, अनुदानमा पनि तपाईँहरूको पृष्ठपोषण कस्तो हुन्छ तपाईँले समीक्षा गर्नुहुन्छ होला पक्कै पनि होइन. तर समूहमा चाहिँ के आउँछ भने अब जसले भन्सुन गर्न सक्छ, हट्टाकट्टा छ, जाउन सक्छ, धाउन सक्छ होइन, वास्तविक किशोरले चाहिँ पाएन है भन्ने कुराहरू पनि आउँछ कि. यसमा के भन्नुहुन्छ?
4: अब जस्तै अनुदानको मोडालिटी हाम्रो गभर्मेन्टको त्यो चाहिँ कस्तो छ भने अनुदानलाई सूचना खोल्ने, त्यसपछि जसले रजिस्टर गर्नुभएको छ प्यान भ्याट अथवा कता रजिस्टर गर्नुभएको छ उहाँले अथवा स्थानीय तहमा कतै रजिस्टर्ड कम्पनी अथवा फार्म छ भने त्यो फर्मले एप्लाई गर्नुपर्छ र उहाँले कागजी प्रक्रिया अलिकति बढिदै गर्नुपर्छ. किनभने उहाँले एउटा प्रोजल लेखेर प्रोजलमा उहाँले चाहिँ कति पाल्ने, कति लगाउनेदेखि लिएर कति उत्पादन गर्ने त्यो कुरा सबै खोले लिँदाखेरि किसानहरू सबै पढिरहेको हुँदैन. त्यसले गर्दा उहाँले चाहिँ अब केही खर्च गरेर तपाईँको कसैलाई चाहिँ अब कन्सल्टेन्सी रूपमा ल्याएर चाहिँ गर्नुपर्छ. त्यसले के भन्नुहुन्छ उहाँले भने जसले जानेको जसले मात्र लान्छ, नजाने लाँदैन भन्ने चलन्छ. तर त्यसो भन्दा पनि केही किसान त्यस्ता हुनु पनि सक्छन्, तर सबै त्यस्तो हुँदैन. केही त अब सबै राम्रो हुँदैन, 100% त राम्रो हुँदैन. तर हामीले गरेको काममा हेरिरहेको चाहिँ जस त्यति नराम्रो चाहिँ छैन, सन्तुष्ट छ. तर केही फार्महरू बन्द नै हुने हुन्छ, केही फार्महरू अब ठिक पनि हुन्छ होइन.
3: बन्द हुने भन्ने कुरा भनेको त त्यो उसले इन्टेन्सन नहुन पनि सक्छ नि त होइन. काम गर्दा बढी उत्पादन भएन भने पनि त त्यो होला नि होइन.
4: त्यही त मान्छेको अब चाहना सम्बन्ध चेन्ज हुन्छ. उसले आज अब भनौँ गाई पालेको थियो, बुझ्नुले पाल्न मन लाग्यो, उसले कोठा पाल्न लाग्छ, कोठा फार्मिङ गर्छ, अथवा उसले छोटो बिजनेस गर्न सक्छ होइन. त्यहाँ त फार्महरू बन्द हुने अथवा त्यसो नहुने अवस्था पनि केही मात्रामा त देखिन्छ. त्यस्ता फार्महरूलाई हामीले अब सरकार अब नोटिसमा त आउँछ, हामीसँग कुराहरू आउँछ. तर सबै कुरा हामी उसैलाई नै मोनिटर गरेर बस्न सकिनौँ, त्यसले पाल कि पाल भनेर भन्न सकिनौँ. त्यसले त्यो चाहिँ समस्याहरू देखिन्छ.
3: काम गर्दाखेरि यो बिमाको कुरा छ नि, अहिले बाली बिमा, पशु बिमा होइन, यो बिमाको बारेमा पनि के कस्तो छ? एउटा भैँसी पाल्दा पनि बिमा हुने हो कि धेरै संख्यामा पाल्नु पर्ने हो कि गाई भैँसी?
4: बिमा त सबैलाई खुल्ला हो, उहाँले दर्ता गर्नु पर्दैन. यदि कसैले खेती गरेको छ अथवा पशुपालन गरेको छ भने उहाँले चाहिँ बिमा कम्पनीसँग सिधै गएर आज मैले यो मसँग दुईवटा भैँसी छ यसले बिमा गर्नु पर्यो भने उहाँले चाहिँ सिधै कम्पनीसँग उहाँले ड्यालेसन गर्नुहुन्छ र बिमा चाहिँ गर्न सक्नुहुन्छ. त्यहाँ कसैले पनि रोकथाम गर्न सक्ने गर्दैन त्यसमा. र यसमा सरकारले पनि फेरि अनुदान पनि दिएको छ, जस्तै 50%देखि 80% अनुदान दिएको छ.
3: त्यस्तो पशुपालनमा कस्तो कस्तो त्यस्तो समस्याहरू गण्डकी प्रदेशमा हेर्दाखेरि कति धेरै पशुपालनमा छ? अब यहाँले अघि भन्नुभएको छ माछा मासु दुधमा पनि हामी पर्याप्त छौँ भन्ने कुरा गरिरहँदाखेरि त पक्कै संख्या पनि बढी नै होला होइन. त्यसमा यहाँहरू समक्ष आएका कुराहरू यहाँहरू निरीक्षणमा जाँदाखेरि त्यस्तो समस्याहरू केही देख्नु भएको केही छ? त्यस्तो
4: समस्याहरू त सधैँ रहन्छ, त्यो कहिले सकिँदैन. लाइभ इन्भल्भ लाइभ भएपछि समस्याहरू बिरामी पर्ने अथवा केही समस्याहरू भइहाल्छ. अर्को कस्तो हुन्छ भने त्यो गण्डकी प्रदेशको कुरा गर्यो भने टोटल पपुलेसनको हाउसहोल्डको चाहिँ 50% चाहिँ हाउसहोल्ड चाहिँ यसमा तपाईँको हाम्रो पशुपालनमा निर्भर रहेका छन् है. जस्तै गाई पाल्ने, भैँसी पाल्ने, बाख्रा पाल्ने होइन, मगर पाल्ने, विभिन्न किसिमका छन्. र त्यसमा उहाँले देखेको एउटा समस्या के छ भने सबभन्दा ठुलो समस्या एउटा देखेको उत्पादन जुन हुनुपर्ने हो नि त्यो एनुअल हुने उत्पादन चाहिँ त्यति लिन नसकेको अवस्था छ. उसले 10 लिटर दुध दिनु पर्यो एउटा गाईले छ भने त्यो गाईको दुध उत्पादन चाहिँ 5-7 त्यस्तोमा ऋण रहन्छ. यसको कारण एकदम धेरै कारण एउटा चाहिँ व्यवस्थापकीय पक्ष चाहिँ कमजोर हुन्छ होइन. अब अलिकति राम्रो कमर्सियल फार्म छ भने त्यसले व्यवस्था राम्रो गर्छ, दाना पानी राम्रो दिने, घाँस राम्रो खुवाउने त्यस्तो गर्नु हुन्छ. तर जहाँ चाहिँ अब घाँसै नहुने होइन, बरु दाना नपुग्ने, बरु आहारै नपुग्ने अवस्था भयो भने चाहिँ त्यो संस्था उत्पादन गर्छ र त्यसले गर्दा बिरामी पनि हुने. एकदमै यो अहिले चाहिँ दुध धेरै उत्पादन छ गण्डकीमा अहिले, र दुधमा त्यसरी गाईको प्रोडक्सन चाहिँ बढिरहेछ. पहिला चाहिँ 2/3 भैँसी दुध हुन्थ्यो, 1/3 चाहिँ गाई हुन्थ्यो भने अहिले चाहिँ 50-50 पुगिसकेको छ अवस्था. गाई पालन बढ्दै गएको छ र गाई पालन बढ्दाखेरि एउटा समस्या के हो भने ठुल्ठुला गाईहरू ल्याउने तमरा बिड ल्याउँ जस्तै तमरा बिड लिएर आउने जस्तै जर्सी होलिस्टिक फ्रेसिन र त्यसलाई चाहिँ खुवाउनुपर्ने आहार चाहिँ क्वान्टिटी दिन नसकेको अवस्थाले कमजोर हुने र उत्पादन घटेको अवस्था त्यसले स्वास्थ्य पनि असर हुने स्वास्थ्य असर भएपछि पक्कै पनि त्यो त उत्पादनमा असर परिहाल्छ समस्याहरू छ र अर्को एउटा एकदम ठुलो समस्या देखेको विशेष गाईमा चाहिँ बाँझोपनको समस्या देखेको छ बाँझोपन किन भएको भने अब त्यो आहार नपुगेर एउटा चाहिँ त्यो
3: गाई भैँसी जुन पालिन्छ भैँसी त लगातार त्यो हुन्छ नि गाईलाई चाहिँ अलिकति बुढो भएपछि त्यसको व्यवस्थापन गर्न पनि अलिकति कठिनाइहरू छ नि त होइन अब अहिले त गौशालाहरू छन् त्यस सम्बन्धी पनि यहाँहरूको सम्बन्ध हुन्छ केही गर्नुपर्ने हुन्छ कृषि मन्त्रालयले पनि
4: हामीले पनि जस्तै हरेक वर्ष करिब स्थापना भए पशु कल्याण भन्ने एउटा कार्यक्रम हामीसँग छँदैछ त्यो प्रोग्राम त्यसमा चाहिँ कस्तो गर्छौँ हामीले जहाँ गौशाला छ त्यो गौशालालाई उहाँ सपोर्ट गर्ने त्यो गौशालामा गाईलाई राख्न सक्ने व्यवस्था गर्ने व्यवस्थापन गर्ने मल व्यवस्थापन गर्नलाई चाहिँ हामी सहयोग चाहिँ गर्छौँ
3: अहिले चाहिँ हामी बजारमा गयौँ भने खुलस्त रूपमा एकदम प्रफुल्ल भएर सामान किन्न सक्दैन एउटा गृहिणीको कुरा गर्ने हो भने सामान राम्रो हुन्छ हामीसँग पैसा पनि हुन्छ मानौ होइन तर हामीले त्यो सामानसँगै विषादी घर भित्राइरहेका छौँ भन्ने भान हुन्छ कि अहिले त्यो चाहिँ कतिको सत्यता हो भन्ने कुरातिर पनि यहाँसँग बुझ्न मन लाग्यो मलाई
4: एकदमै अहिले समस्या देखेको छ है हिजो अस्ति न्युज पनि तपाईँले पढ्नु होला भर्खर होइन सुन्नुभयो होला इभन चामललाई पनि तस्करीको विषादी भेटियो भने अब यो अस्ति भर्खरै पहिला लिने होला कुखुराको मासु खाएर एउटै परिवार दिएर त्यो भनेको एउटा चाहिँ उत्पादन गर्ने ठाउँबाट नै आएको एउटा चाहिँ छ त्यस्तो समस्या त्यो उत्पादन गर्ने ठाउँमा चाहिँ जहाँ एकदम कमर्सियल उत्पादन गर्छ र उहाँले बजार मात्रै बेच्ने गर्नुहोस् उहाँले अलिकति बढी मात्रामा विषादीहरू पनि गरेको होइन र यसमा चाहिँ नियमन नगर्न सकेको गभर्मेन्टको पनि कमजोरी छ यसमा विषादी बिक्री गर्नलाई अलिकति नियमन गर्यो भने त मलाई आफै कम हुन्छ त्यो र गभर्मेन्ट हामी चाहिँ आफै गभर्मेन्ट पनि हामी अलिक कमजोर छौँ यसमा नियमन पाटोमा एकदमै कमजोर छ गभर्मेन्टको सेक्टरमा विशेष गरी कृषितिर हेर्यो भने र यतापट्टि अरू जस्तै भनौँ न कुखुरा कुराहरू कुखुराको मासुहरूमा पनि कहिले काहीँ एएमआरको कुरा एन्टी माइक्रोबियोटिक्सनको कुराहरू होइन त्यही गरी अनि अरू कुरा त्यहाँ चाहिँ जीवाणु विषाणुहरू भेटिएको कुराहरू त्यो भनेको मार्केटिङ गर्ने बेलामा त्यसलाई चाहिँ राम्रोसँग स्टोर नगरेर त्यसलाई अब समयमा बिक्री नगरेर त्यसले गर्दा पनि त्यो समस्या राम्रो गर्दछ
3: यसको समाधानको केही उपाय हुन्छ एउटा बजारमा हुन त यहाँले अघि नै भन्नुभएको छ नियमनका कुराहरू छन् तर एउटा व्यक्तिले गर्न सक्ने केही कुरा हुन्छ
4: पहिला त उत्पादन गर्ने उत्पादनकर्ताले नै यसमा अलिकति सजग हुनुपर्छ किनभने उहाँहरूले यदि राम्रोसँग उत्पादन गर्नु भएर विषादी कम प्रयोग गरेर अथवा रसायनिक मल कम प्रयोग गरेर उहाँले बिस्तारै बिस्तारै जैविक मलहरू प्रयोग गर्ने अथवा जैविक विषादीहरू प्रयोग गर्न थाल्यो भने चाहिँ पक्कै पनि अटोमेटिकली कम हुन्छ र त्यसपछि जब त्यो बजारमा आउँछ बजारमा पनि प्रदर्शनकर्ताले आफैले नै प्रोसेसिङ गर्ने बेलामा केमिकल अलिक कम प्रयोग गर्ने होइन जस्तै कुराहरू केरामा केमिकल युज गरेर पकाउने समस्याहरू छ नि त त्यो नरेबर नेचुरली पकाउने किसिमको कुराहरू उहाँले आफै गर्नु भने चाहिँ त्यसले पनि कम गर्छ र अर्को कन्ज्युमरले पनि अलिकति क्वालिटी पहिचान गर्ने तरिकाले आफ्नो इन्फर्मेसन अलिकति लिनुपर्ने देखिन्छ एउटा त्यो पाटोमा हामीले गर्छ हुन्छ र गभर्मेन्टले अलिकति सबभन्दा नियमन राम्रो गरिदियो भने मलाई लाग्छ यो आफै स्वतर्क घट्छ होला गभर्मेन्ट नियमन पाटोमा अलिकति एक्सटेन्सन गर्ने कर्मचारीले अलिकति त्यसलाई उसलाई एक्सटेन्सन गराउने र कडाइ गर्ने नियमन गर्दाखेरि उसलाई गर्ने असरहरूबाट मुक्त गर्नलाई पछाउने सेवा सुविधाहरू लियो भने चाहिँ मलाई लाग्छ गर्न सकिन्छ
3: यो चाहिँ अलिकति मानसिकता मानवीयता अलिक कम भएको होइन व्यापार फाइदै लिनको लागि नै गरेको देखिन्छ होइन मान्छेहरूले चाहिँ आफै पनि त त्यसबाट पीड़ित भएको हामीले केही अगाडि पनि सुन्यौं होइन जब विषादीहरू धेरै प्रयोग गर्दाखेरि आफैहरू गएका कुराहरू पनि हामीलाई पनि थाहा छँदैछ अब यसलाई कम गर्न हामी कमजोर छौं भनिरहन पनि अब यो पनि नहुने हो कि हामी पनि लाग्नु पर्ने हो कि होइन अब यहाँहरूको नीति योजनामा यी कुराहरू पार्नु भयो कि पार्नु भएन अहिले होइन
4: हामी यसपालि लेख्ने गर्दा यसपालि अझै हामीले नीतिमा चाहिँ गुणस्तरीय उत्पादनलाई प्रोत्साहन गर्नलाई हामीले केही प्रोग्रामहरू ल्याउने होइन गुणस्तर कायम गर्नलाई के गर्नुपर्छ होइन त्यसलाई पनि केही कार्यहरू राखेका छौँ गण्डकी प्रदेश सरकारले जस्तै हेर्ने भने गण्डकी प्रदेशमा कुनै पनि क्वारेन्टाइन अफिस छैन लगभग सबै प्रदेशमा क्वारेन्टाइन कार्यालय छ कृषिको पशुपन्थीको है तर गण्डकी प्रदेशमा क्वारेन्टाइन कार्यालय छैन बल्ल अहिले यो वर्षबाट पशुपन्थी तर्फबाट र कृषि तर्फबाट यतापट्टि एयरपोर्टमा नयाँ एयरपोर्ट बनाएको छ पोखराको यो अन्तर्राष्ट्रिय एयरपोर्ट त्यहाँ कार्यालय हुने गरी एउटा चाहिँ क्वारेन्टाइन कार्यालय खोलेको छ र त्यो कार्यालयलाई पछि बिस्तारै बिस्तारै अरू ठाउँ पनि खोल्ने कुरा गरेको छ कि तर गण्डकी प्रदेश सरकारले आफै पनि अहिले तनहुङको आगो खैरिनीमा यतापट्टि स्याङ्जाको बोर्डरमा स्याङ्जा पार्वक बोर्डरमा नियमन केन्द्रहरू खोलेर राखेको छ त्यहाँ चाहिँ बाहिरबाट आउने कृषिजन्य पदार्थहरू चाहिँ त्यहाँ चेकजाँच गर्ने अथवा त्यहीँ त्यहीँ स्याम्पल लिएर त्यही टेस्ट गर्ने कुराहरू पनि अहिले गरिरहनु भएको छ र अझै पनि यसलाई स्ट्रेन्थन गर्ने कुरा भइरहेको छ अहिले.
3: पक्कै पनि जनतासँग प्रत्यक्ष रूपमा जोडिने कृषिको कुरा, खाद्यान्नको कुरा, यहाँ आएर हामी योसँग सम्बन्धित रहेर कुराकानी गरिरहँदाखेरि जति खाद्यान्न सम्पन्न भइरहेका छौँ त्यस्तो अभावका कुराहरू पनि धेरै सुनिन्छ होइन. अब जहिले पनि हामीले असार आउँदैछ, यो बिउ राख्ने त अझै अगाडि नै राख्नु पर्यो होइन. आज वैशाख 13 भइसक्यो होइन. बिउ राख्ने, त्यसपछि रोप्ने कुराहरू पनि, धान रोप्ने कुराहरू, यो बेला पनि जहिले पनि किसानको गुनासो हुन्छ. हामी समाचारहरू सुन्छौँ मल बिउहरू चाहिँ पर्याप्त पाइएन भन्ने कुराहरू सुन्छौँ. गण्डकी प्रदेशमा चाहिँ के छ त्यस्तो?
4: मल सङ्घीय सरकारले नै अनुदानमा बिक्री गर्ने गरेको सबैलाई थाहा नै छ. गण्डकी प्रदेशलाई टोटल जति मल आउँछ नेपालमा जुन अनुदानको कोटामा आएको मल, त्यसमध्येको 4-9% मल चाहिँ गण्डकी प्रदेश छुटाएको हुन्छ. र अहिले गण्डकी प्रदेशमा किनभने गण्डकी प्रदेश एरिया सानो पनि छ र खेती योग्य जमिन पनि अलि देखेर नभएकोले यहाँ त्यस्तो मलको समस्या अहिलेसम्म देखेको छैन र हालसम्म देखेको छैन. र अहिलेसम्म अहिले पनि केही स्टक जुन हामी साल ट्रेडिङ कर्पोरेसन र अर्को यतापट्टि कृषि सामग्री केन्द्र दुईटा कार्यालयले मल बिक्री बिक्री गर्नुहुन्छ र उहाँसँग स्टक अझै रहेको जानकारी पाएका छौँ र जिल्लाहरूले माग गरेको बोजेको युरिया डिएपी पोटास पठाएको अवस्था छ.
3: हालसम्म
4: छैन तर अब जस्तै अब किनभने अब अहिलेको विश्वको जुन वातावरण छ त्यसले गर्दाखेरि अब यो मल चाहिँ पाउने अवस्था कम हुन्छ. जुन मल आउने त्यो मल बाहिर आउने मल आउनलाई रोकिन्छ. त्यसले गर्दाखेरि अब हामीसँग जुन रहेका यहाँ कन्नीपछि रहेका अर्ग्यानिक फ्याक्ट्रीहरू छ, अगाडि मल उत्पादन गर्ने फ्याक्ट्रीहरू, त्यो उहाँहरूसँग अब समन्वय गरेर मलको लागि हामीले मलको बिउ अहिलेसम्म जस्तै गण्डकी प्रदेश सरकारले आफैले बिउ त बाँड्दैन बाँड चाहिँ, तर हामीसँग चाहिँ यो स्रोत केन्द्रहरू छन् कास्की, स्याङ्जा, तनहुँमा स्रोत केन्द्रबाट केही मात्रामा बिउहरू पनि दिने गर्छन् र बिउको लागि सरकारले आफै भन्दा पनि कृषकलाई सिफारिस गरेको जातहरूको बिउ चाहिँ विभिन्न यो सामग्री केन्द्रहरूबाट प्रदान गर्ने गरिन्छ. त सरकारको यसमा कुनै पनि ऊ छैन, आफै किन्नुहुन्छ.
3: अब हामीले चाहिँ यो कृषिको कुरा गरि हामी सबै विकासी खेती लाउन थाल्यौँ कि होइन. नभए त पहिला त बिउ त हामीले घरमै राख्थ्यौँ नि त, धानको बिउ पनि घरमै हुन्थ्यो, मकैको बिउ पनि घरमै हुन्थ्यो, तर अहिले त्यो छैन होइन. हामी हाम्रो यही गाउँघरको मकै लगायौँ भने हामीले लगभग भात्न पनि सक्दैनौँ, त्यति अग्लो हुन्छ होइन, अनि सानो घोगा हुन्छ. अब बाहिरबाट ल्याएको यो विकासले लगायो भने चाहिँ सानो रुख घोगा ठूलो मकै धेरै फल्ने भन्ने कुराहरू पनि छ. यसले गर्दा हाम्रो रैथाने बालीलाई चाहिँ अलिकति विस्थापित गरिरहेको अवस्था पनि हो र
4: रैथाने बाली जस्तै बाहिरबाट कुनै चिज आएपछि यताको त कम हुने नै भयो, एरिया त्यही नै हो, त्यो एरियामा लाउने त्यसले गर्दा कम नै हुन्छ. रैथाने बाली अब बिस्तारै केही सीमित ठाउँमा रहने गरी छ, तर कमर्सियली गर्ने ठाउँमा चाहिँ जहाँ चाहिँ अब व्यवसाय रूपमा खेती गर्नेलाई उहाँहरूले त्यो अलिकति इम्प्रुभ भेराइटी नै उहाँले रुचाउनुहुन्छ. किनभने अघि हजुरले भन्नुभएको थियो उत्पादन बढी दिन्छ, सानो हुन्छ, त्यसलाई हार्भेस्टर सकिन्छ, टाइम पनि थोरै लाग्ने, त्यसले गर्दाखेरि किसानले चाहिँ उसमा अलिक बढी फोकस हुन्छ. यसले गर्दाखेरि केही हाम्रा रैथाने जातहरू चाहिँ बिस्तार लोप हुने क्रममा, हराउने क्रममा, कम हुने क्रममा छ, र त्यसलाई पनि संरक्षण गर्नलाई रैथाने जातका बालीहरूलाई प्रमोट गर्ने खालका प्रोग्रामहरू पनि हामीले गर्छौँ. र यसपालि हामीले विशेष गरी अलिमिति कार्यक्रममा चाहिँ तपाईँको रैथाने बालीको ब्रान्डिङ गर्ने, यसलाई चाहिँ विशेष प्रोडक्सन एरियाको जस्तो मानौँ न, कुनै एउटा विशेष जात छ जुन चाहिँ त्यो ठाउँ मात्र हुन्छ, त्यो ठाउँबाट पैसा दिएर त्यसलाई अलिकति भ्यालुएसन गर्न सकिन्छ भनेर प्रोग्रामहरू ल्याउन खोजेको छ हामी यसपालि. कति सक्सेसफुल चाहिँ अब हेर्ने बाँकी छ.
3: त्यही त यो अलिकति चिन्ताको विषय पनि हुने जस्तो लाग्ने होइन. हुन त उत्पादनको क्रममा अब व्यावसायिक हिसाबले बढी उत्पादन हुनु लगाउनु अब त्यो राम्रो कुरा होला, तर हामीले हाम्रो रैथाने जुन बालीहरूलाई संरक्षण गर्न सकेन भने त्यहाँ पनि एउटा दुःखद कुरा हुन सक्छ नि त होइन. त्यो पछि यहाँले अघि भन्नुभएको छ हाम्रो नीतिमा पनि त्यो आउँछ भनेर, यसलाई चाहिँ अझै प्राथमिकता दिनु पर्ला भन्ने हामी पनि अनुरोध गर्न चाहन्छौँ होइन. कुराकानीकै क्रममा हामी रहिरहँदाखेरि गण्डकी प्रदेश सरकारले यो कृषि भूमि व्यवस्थापन सहकारी मन्त्रालय अन्तर्गत चाहिँ गरिरहेको कामहरू अहिले होइन गत वर्ष र अब गर्ने कामहरूको पनि हामी केही जानकारी पाउने.
4: अहिले हामी विशेष गरी प्रोडक्सन बेस्डमा बढी फोकस प्रोग्रामहरू छ कृषितिर चाहिँ. अघि नै कुरा छ आलुको प्रवर्तन कार्यक्रम भन्ने, त्यसको प्रोडक्सनलाई अलिक बढी फोकस गरेको छ, प्रोडक्सन गरेर त्यसको मार्केटिङ गर्नलाई अलिकति भ्यालु चेनमै काम गरेको अवस्था छ. त्यो अर्को यो फलफुलमा पनि विशेष गरी सुन्तला स्याउमा चाहिँ एकदमै काम गरेको अवस्था छ. अहिले स्याउको उत्पादन धेरै बढेको पनि पाउँछौँ अहिले विशेष मुस्ताङ मनाङतिर हामीले नै गरेको प्रोग्रामले गर्दाखेरि अलिक त्यो बढी भएको देखिन्छ. त्यो चाहिँ अनि अर्को एउटा यो यो पशुपन्छीतिर चाहिँ पशुमापनको कार्यक्रम भन्ने एउटा चाहिन्छ नि, जस्तै किसानलाई कस्तो हुन्छ नि, एकाडो गर्छ रोग उपचारै हुँदैन, खोरेत भयो होइन, बाख्रामा पिपिआर भयो, अघिल्लो दुई चार वर्ष अगाडि लम्बी स्किन डिजिज गाई भइसिन देखिन्थ्यो, त्यो रोगहरू कुकुर बिरालोमा रेबिजको कुरा आयो, त्यसै गरी यतापट्टि बङ्गुरमा क्लासिकल स्वाइन फ्लूहरू होइन, एकाडो रोगले गर्दाखेरि बङ्गुर अथवा यो पशुहरू धेरै मर्ने धेरै बिरामी देखिन्छ, त्यसरी हामी चाहिँ पाँच छवटा खोप जुन उपचार हुन्छ त्यो खोपको हामी चाहिँ व्यवस्था पहिले नै अग्रिम लगाएर एभ्री इयर अघि पाँच छ वर्ष भयो लगाएर अहिले चाहिँ रोगको प्रकोपहरू कम्ती रोग नआउँदै लगाउनु पर्छ, भ्याक्सिन लगाउनु पर्यो, अनि भ्याक्सिन हामीले अहिले हरेक जिल्लामा एघार जिल्लामै भेटनरी अस्पताल मार्फत त्यो काम चाहिँ भइरहेको हुन्छ। अब चाहिँ एउटा एकदमै अलिकति बढी बजेटको कार्यक्रम हाम्रो चाहिँ यो दुधमा उत्पादनमा आधारित प्रोत्साहन हामी दिन्छौँ, जस्तै प्रति लिटर पाँच रुपियाँको दरले किसानले सरकारी जम्मा गरे बापत उहाँले प्रति लिटर एक पाँच रुपियाँ दरले उहाँहरू पाउनुहुन्छ
3: जम्मा गरे बापत,
4: जस्तै उत्पादन आधारित हुने कस्तो भने जस्तै सहकारी हुन्छ होइन, जस्तै दुध उत्पादन सहकारीहरू सबै जिल्लामा छन्, मनाङस्ताङमा त छैन कि बल्ल सुरु भएको छ, तर जस्तै अरू सबै जिल्लामा छ, त्यो सहकारीमा त किसानले कसैले पाँच लिटर कसैले दस लिटर कसैले सय लिटर ल्याउनुहुन्छ, उहाँले एभ्रिडे जम्मा गरेको दुधको अनि जस्तै वर्षमा उसले उहाँले चाहिँ हजार लिटर जम्मा गर्नुहुन्छ, हजार इन्टु पाँच पाँच हजार उहाँले पाउनुहुन्छ
3: दुधको भ्याल्यु चाहिँ उहाँले पाइहाल्नुभयो,
4: उहाँले पाउनुभयो, उहाँले पहिला बेचेको कति रुपियाँ पाउनुभयो, साठी रुपियाँ अस्सी रुपियाँ कति रुपियाँ पाउनुहुन्छ, प्लस उहाँले चाहिँ पाँच रुपियाँ थप पाउनुहुन्छ।
3: कृषि भन्ने बित्तिकै मल बिउको कुरा त हामीले गर्यौं, अब यसमा सिँचाइ पनि हुनु पर्यो नि होइन, सिँचाइ भनेको फेरि यहाँहरूको मन्त्रालय भन्दा फरक पर्ने होला, मन्त्रालय बीचको पनि समन्वयात्मक त्यस्तो भूमिका हुनुपर्ने हो,
4: अहिले एकदमै एउटा एकदम जल्दो बल्दो कुरा, जहाँ सिँचाइ छ त्यहाँ कृषि छैन, जहाँ कृषि छ त्यहाँ सिँचाइ छैन भन्ने कुरा चाहिँ सुनिन्छ, त्यसले गर्दाखेरि अहिले अन्तर मन्त्रालय समन्वयको पाटो अलिक अघिल्लो वर्षदेखि नै गरेका
3: थियौँ,
4: अघि वर्षदेखि अलिकति पहिला चाहिँ कुरा मात्रै भयो, अहिले चाहिँ अग्रिम नै हामीले डिमान्डहरू कहाँ कहाँ चाहिन्छ सिँचाइको कृषि गर्ने क्षेत्रमा त्यो मागेर सिँचाइ मन्त्रालय त्यो पठाएछौँ, र सिँचाइ मन्त्रालय त्यो ठाउँमा चाहिँ कति सकिन्छ, सबै ठाउँ सकिन्न, तर त्यो ठाउँलाई प्रायोरिटी दिएर बजेटिङ गर्ने कुरा पनि आइरहेछ, र अर्को यो वन मन्त्रालयसँग पनि अहिले समन्वय गर्नुदेखि चाहिँ हामी विशेष यो खेतीबालीमा चाहिँ बाँदरको आतंक, त्यसै गरी अर्को अरू वन्य जन्तुको आतंकले गर्दा वन्य जन्तुले भाडा खाइदिने, त्यसै गरी यो याक चौरीका बच्चाहरू खाइदिने धेरै समस्या छ, विशेष मुस्ताङ मनाङ जाने हो भने याकका बच्चाहरूलाई क्यारेको बच्चाहरूलाई दिउँसो नै सिरुवा लिएर जाने खाने त्यस्तो समस्याहरू छ, त्यसले गर्दा पनि वनसँग पनि हामीले समन्वय गरेको पनि देखेको अवस्था छ।
3: वन र सिँचाइ अनि कृषिसँगै समानात्मक भूमिकामा अगाडि बढ्नु पर्यो होइन,
4: बढ्नु पर्यो छ। अर्को चाहिँ विशेष गरी मनाङ मुस्ताङको लागि, जस्तै त्यहाँ चाहिँ याक चौरीको एकदमै राम्रो छ र च्याङ्राको राम्रो छ, त्यहाँ चाहिँ हामी त्यहाँ बस्ने गोठालाहरू हुन्छ नि, गोठालाहरू एकदमै त्यो मैले त्यहाँ जानुभयो भने एउटा सानो एउटा टहरामा बनाएको टहरामा उहाँहरू बस्नुहुन्छ, जहाँ उहाँको खानपिनदेखि शुद्ध त्यहीँ हुन्छ, त्यसले अनि त्यसले हाम्रो प्रोग्रामहरूले यस्ता ठाउँलाई पनि अलिकति फोकस गरेर कामहरू गर्ने नीति लिएका छौँ।
3: अब कार्यक्रमको अन्तिम अन्तिममा पनि छौँ, विशेष गरी गण्डकी प्रदेशकै कुरा गर्नुपर्दा, गण्डकी प्रदेशको कृषि पशुपन्छी होइन यसकोमा सामान्य कुरा यहाँले कसरी जानकारी दिनुहुन्छ, हाम्रा श्रोतालाई सरकारवाला हुनुहुन्छ, उहाँलाई के सन्देश प्रवाह गर्न चाहनुहुन्छ?
4: अहिले अब कृषि भनेको लगभग जति पहिला थियो त्योभन्दा कम हुँदै गइरहेछ संख्या चाहिँ कृषिमा कृषि कर्म लाग्ने व्यक्तिहरू, र त्यो एक तरिकाले ठिकै पनि लाग्छ मलाई, मेरो विचारले किन ठिक हो भने कृषि मात्रै गरेर सानो थोरै एरियामा खेती गरेर उहाँको जीविकोपार्जन चल्ला तर उहाँको चाहिँ लाइफ स्टाइल चेन्ज हुँदैन, उहाँको बालबच्चा पढाउनु पर्ला, खर्च बढ्दै गइरहेको छ अहिले होइन, त्यसले अब अलिक कमर्सियल गर्नलाई चाहिँ ठिकै हो, र सानसानो गर्नलाई त्यसै मात्रै निर्भर भएर बस्यो भने चाहिँ त्यसले उहाँको लाइफ स्टाइलमा चेन्ज गर्दैन, त्यसैले अलिकति कमर्सियलाइजतिर जाने हो कि होइन, र यहाँको जुन खेती प्रणाली छ खेती प्रणाली अलिकति चेन्ज गर्ने होइन, जस्तै अघि नै रैथाने जातको कुरा आएको थियो होइन, अब जहाँ कमर्सियल फार्म गर्नुपर्छ, जहाँ चाहिँ अब बढी प्रोडक्सन चाहिन्छ, डिमान्ड हाई छ, त्यो ठाउँमा अलिकति हामीले कमर्सियल जातकै लाउनु पर्ने हुन्छ, र जहाँ अब अलिकति कम डिमान्ड छ, जहाँ भन्नु रेसन जात मात्रै हुने खालको छ, त्यहाँ रेसन जातलाई प्रमोट गर्ने किसिमको कामबाट हामीले गर्नुपर्ने हुन्छ, त्यसले किसानहरूलाई कृषकहरूलाई के भन्न चाहन्छ भने तपाईँहरू जुन गरे पनि जुन खेती गरे पनि तपाईँले कृषि कर्म गर्नुहोस् अथवा पशुपालन गर्नुहोस् अथवा माछा पालन गर्नुहोस् जुन गरे पनि अलिकति कमर्सियल लाइफमा आफूलाई चाहिँ हिसाब गरेर भन्नु मैले यति यति रोपनि खेती गरेपछि मेरो चाहिँ सबै खर्च जुट्ने र सबै अन्य अरू आवश्यकताहरू पूरा हुने किसिमको छ भने अलिकति बिजनेस प्लान बनाएर गर्दा ठिक हुन्छ भने
3: अब सुन्दै हुनुहुन्छ गण्डकी प्रदेश सरकारका गतिविधिहरू।
5: गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। प्रदेश प्रमुख डिलीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष मोहम्मद दिन अलीले आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई पेश गर्नु भएको हो। संविधानको धारा 294 उपधारा 3 व्यवस्था बमोजिम आयोगले गत सोमबार एक कार्यक्रमका बीच 7 वार्षिक प्रतिवेदन पेश गरेको हो। प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हक हितको संरक्षण र सम्वर्धन तथा सशक्तिकरणका लागि आयोग गठन भएको उल्लेख गर्नुभयो। उहाँले नेपालका विभिन्न जाति, भाषा, संस्कृति र समुदायका बीचमा सअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता राज्यले स्थापना गरेका विभिन्न आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। प्रतिवेदनमा उल्लेख गरिएका विषयहरू मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय मार्फत प्रदेशसभामा छलफलका लागि पेश गरिने प्रदेश प्रमुख भट्टले बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह पुनर्संरचना सम्बन्धी सूचना जारी भएसँगै साविक लेखनाथ नगरपालिका कायम राख्नका लागि गत सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे तथा जिल्ला समन्वय समिति कास्कीका संयोजक लीलाधर पौडेललाई लेखनाथलाई नगरपालिका र मादी गाउँपालिकाले प्रशासकीय संरचनाको लागि सोमबार ध्यानाकर्षण गरेको छ। संयोजक शालिक राम पौडेल, संस्थापक नगर प्रमुख साविक लेखनाथ नगरपालिका र संयोजक ओम प्रकाश गुरूङ, मादी गाउँपालिका लगायतले कार्यस्थलमा गई ध्यानाकर्षण गराएका हुन्। गत फाल्गुन 8 गते ढोरपाटन नगरपालिका 7, 8 र 9 फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको छ। यो बागलुङको खबर रहेको छ। विश्व स्वास्थ्य संगठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य कर्मीको टोलीले संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो। फाल्गुन 29 गतेदेखि चैत्र 2 गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोर किशोरीलाई खोप लगाएपछि संक्रमण नियन्त्रणमा आउन थालेको हो। खोप लगाउनुभन्दा पूर्व दैनिक 10-15 जना दादुराका शंकास्पद बिरामी अस्पतालमा आउने गरेकोमा पछिल्लो 8 दिनपछि गत मंगलबार निसीखोला गाउँपालिकाको एकजना शंकास्पद बिरामी बुर्तीबाङ अस्पतालमा भर्ना भएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो। हालसम्म 239 जना शंकास्पद बिरामी फेला परेको थियो। 34 जना शंकास्पद बिरामीको नमूना परीक्षणका लागि काठमाण्डु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा 14 जनामा दादुरा संक्रमण पुष्टि भएको प्रमुख शर्माको भनाइ छ। हालसम्म 6,140 जना 10-19 वर्ष उमेर समूहका बालबालिका तथा किशोर किशोरीलाई खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो। नवलपरासी बर्दखात सुस्ता पूर्व नवलपुरको पहाड़ी क्षेत्रमा विद्युतका तार र पोल पुगे पनि अझै विद्युत वितरण हुन सकेको छैन। जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउराली लगायतका विभिन्न ठाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको प्रसारण लाइन पुग्न नसकेको हो। बुलिङटार गाउँपालिका 4 अर्खलामा विद्युत वितरण संरचना तार, पोल लगायत निर्माण भएको एक वर्षभन्दा बढ़ी समय बितिसक्दा पनि विद्युत वितरण हुन नसकेको वडाध्यक्ष मीन बहादुर आले बताउनुभयो। गण्डकी प्रदेश सरकारको उज्यालो गण्डकी प्रदेश कार्यक्रम अन्तर्गत आर्थिक वर्ष 2076-77 यस क्षेत्रमा कार्यक्रम अघि बढ़ाइएको थियो। युनिकर्न कन्स्ट्रक्सनले पूर्वाधार निर्माणको जिम्मा पाएको भए पनि समयमा काम नसक्दा उक्त क्षेत्रमा विद्युत पुर्याउन नसकिएको कार्यालय प्रमुख शिवनारायण गोसेलीले जानकारी दिनुभयो। तनहुको बन्दीपुरमा गण्डकी प्रदेश स्तरीय गाउँ पर्यटन मार्ट 2083 आयोजना गरिने भएको छ। नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन प्रबन्धन मंच नेपाल बीटोप गण्डकीको प्रदेश सह आयोजनामा सो मार्ट हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। विगतका वर्षहरूमा पोखरा केन्द्रित यो मार्ट पछिल्लो पटक अर्को पर्यटकीय स्थल बन्दीपुरमा हुन लागेको हो। गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रबन्धन गर्ने उद्देश्यसहित आगामी वैशाख 18 र 19 गते मार्ट गर्न लागेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो। मार्ट मार्फत भिजिट मधेस 2083 पोखरा भ्रमण वर्ष र बन्दीपुर भ्रमण वर्षलाई समेत समेट्न खोजिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउनुभयो। त्यो संस्करणको माट पहाड़की रानी एवं गाउँ पर्यटनको हब बन्दीपुर हुने र आगामी संस्करणहरू अन्य जिल्लाहरूमा हुने भीटोपका अध्यक्ष शोभा सापकोटाले बताउनुभयो। विश्व ब्याङ्कको सहयोगमा स्तरोन्नति शुरू भएको ब्यास नगरपालिका स्थित 4 जोड्ने सड़कको काम 43%
6: पूरा भएको छ। विक्रम सम्बत 2081 जेठदेखि शुरू भएको उक्त सड़कमा हालसम्म 43% भौतिक प्रगति भएको ब्यास नगरपालिकाले जनाएको छ। विश्व बैंकको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजना अन्तर्गत ब्यास नगरपालिका 7, 9, 10 र 11 जोड्ने परासर मार्ग स्तर उन्नतिको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो।
2: हवस् त, यिनै सामग्रीहरूसँगै आजको कार्यक्रमको समय सकिएको छ। आउँदो साता यही समयमा भेट्ने बाचाका साथ यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा यहाँलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट कार्यक्रम निर्माणका लागि समन्वय गर्नुहुने गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीलाई विशेष धन्यवाद दिँदै हामी सबै बिदा हुन्छौं। नमस्कार।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। कार्यक्रम जीवन रक्षामा विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि यो कार्यक्रम प्रसारण गर्ने गर्छन्। दिगो विकास तथा अनुसन्धान केन्द्रका महासचिव रोशना सुवेदीसँग सहकर्मी सुशीला श्रेष्ठ कुराकानी गर्दै हुनुहुन्छ।
1: नेचुरल रिसोर्सको हिसाबले त हामी धेरै धनी छौं, तर वातावरण अहिलेको प्रदूषणकै कुरा गर्नुहुन्छ भने चाहिँ नट अ भेरी गुड पोजिसन। अहिले अरूभन्दा पनि यो वर्ष हामीले विश्वभरि क्लाइमेट एक्सनको थिममा मनाइरहँदा वातावरण दिवस क्लाइमेटिक कन्डिसनले चाहिँ हामी धेरै भल्नरेबल छौं भन्ने चाहिँ मेरो बुझाइ हो।
2: यसमा अब जस्तो समाचारमा यहाँले समाचारको कुरा गर्नुभयो, समाचारमा दिनदिनै आउँदा तर्साउने गरी पनि आइरहेछ नि त। एकदमै धेरै खराब छ नेपालको वातावरण, विश्वमै प्रदूषित देशको चाहिँ पहिलो नम्बरमा पर्यो नेपाल भनेर आउँछ। त्यो हदको प्रदूषित पनि हो, डराउनु पर्ने स्थितिसम्म पुगिसकेको हो या होइन? अहिलेसम्मको कन्डिसन चाहिँ हेर्दाखेरि ल यतिको चाहिँ ठिकै छ, अब चाहिँ बिग्रिन सक्छ है भन्ने खालको
1: डराउनै पर्ने नै अवस्थामा छ होइन? अब एकदमै हामी वर्स नै वर्स चाहिँ भन्दिनँ, तर इफ यु सी द प्याटर्न, हरेक वर्ष हामी एक वर्ष अर्को वर्ष गरिकन रेड जोन नै एकदमै एयर पोल्युसनकै कुरा गर्नुभयो भने हामी एकदमै हाई रिस्कवाला पोजिसनमा पुगेका छौँ। हामी मात्रै होइन, नेपाल मात्रै होइन, छिमेकी मुलुकहरूमा पनि हजुर हेर्नुभयो भने दिल्ली उत्तिकै छ, अहिले तपाईँ
2: मङ्गलादेशमा कुरा
1: त्यस्तै छ, सबै रिजनली नै। र अब यो प्रदूषणको कुरा नेचर बााउन्ड्री हुँदैन, नेपाल इण्डिया चाइना भन्ने जस्तो हुँदैन, सो इम्प्याक्ट सबैलाई पर्ने हो, तर त्यसको भल्नरेबिलिटी चाहिँ देशको आफ्नो सक्षमताको अनुसार हामी कसरी कोप गर्ने, अडाप्ट गर्ने भन्ने कुराले हामीलाई कति भल्नरेबल बनाउँछ भन्ने कुरा चाहिँ हो। तर डराउनु चाहिँ पर्छ किनभने यसले हाम्रो
2: अलिक धेरै डराउनु पर्ने देखिन्छ अहिले।
1: म आफै पनि यो वायु प्रदूषणमा चाहिँ म अलिकति धेरै चिन्तित छु, म आफै पनि यसको भोगी हुँ होइन। केही वर्ष अगाडि मलाई एकदमै धेरै रेस्पिरेटरी इस्यू भएर नराम्रै अवस्था भएको थियो, अहिले पनि थोरै अलिकति तलमाथि हुने बत्तिकै मलाई त्यो
2: न्युज पेपर
1: आर्टिकल चाहिँदैन, स्वास्थ्य अलिक बिग्रियो भने ओके एयर पोल्युसन अलिक नराम्रो भयो कि भन्ने चाहिँ मलाई त्यो आफै आउँछ कि। नट जस्ट एयर पोल्युसन, तपाईँको वेस्टको कुरा हेर्नुहुन्छ भने होइन, त्यतिकै इस्यु छ। हाम्रो कन्जम्सन प्याटर्न नै चेन्ज भइसक्यो, पहिला अब थुङ्गामा साग लिएर आउन पनि अब बानेकै राम्रो चिटिक्कै बानेको साग पनि अब एउटा प्लास्टिककै झोलामा हाल्नुपर्ने, त्यो हाल्नै पर्ने चाहिँ होइन, तर दिमागमै नै त्यस्तो कोड भइसक्यो कि ओके एउटा बाई हाल्नै पर्यो भन्ने खालको कि त्यो बिहेभियर
2: मागेर भए पनि प्लास्टिकको झोलामा पोचेर लिएर
1: आउनै पर्यो। अब बाढीको कुरा तपाईँ हेर्दै हुनुहुन्छ होइन, पोहोर साल अहिले पनि अतिवृष्टि, अल्पवृष्टि, अनावृष्टि, पानीको प्याटर्न नै प्रेडिक्ट गर्न सक्दैन। पहिला मेरो हजुरआमा इफ आई रिमेम्बर घरमा त्यो जाडो या गर्मी छल्नको लागि चाहिँ काठमाडौँ आउनुहुन्थ्यो कि, तर अब त इट्स अनप्रेडिक्टेबल। हामी नै यहीँ बस्दा अस्ति यही विन्टरमा मैले सबै विन्टरको लुगा राखिसकेको थिएँ, अब
2: मैले पनि
1: होइन लिटरली दुई तीनचोटि नै निकाल्नु पर्यो कि। मेरो दुईजना बच्चा हुनुहुन्छ उहाँहरूको, सो हाम्रो सबै कुरा एकदमै अनप्रेडिक्टेबल भइसकेको छ। यो चाहिँ अब केही एकदमै नयाँ कुरा चाहिँ भन्दिनँ म,
2: परम्परागत रूपमा जसरी मौसमको पूर्वानुमान गर्न सकिन्थ्यो अहिले त्यो छैन,
1: छ फोरकास्ट हुन्छ तर कति इन्टेन्सिटीमा भन्ने हामी नै अलिकति एट टाइम्स इम्प्याक्ट चाहिँ अलिकति गडबड भइजान्छ होइन। सो यो र त्यसको सबै फेरि हाम्रो असर हाम्रै दिनचर्यामा, हामी जीव जन्तु होइन, प्रकृति, पानी, खोला, नाला, यहाँ त धेरै कुरा छन्, सबैलाई असर परिरहेको भएर चाहिँ हाम्रो स्वास्थ्यमा, जीवनशैलीमा, हाम्रो एभ्रिडे कुरामा चाहिँ।
2: अब नेपाल त अझ कृषि प्रधान देश, कृषिमै प्रत्यक्ष रूपमा कति धेरै असर परिरहेको छ,
1: ड्राउटले कति धेरै बाली नालीमा पानी नभएर होइन, त्यो पहिला असार पन्ध्रमा तपाईँहरूको हामीहरू दही भइजान्छ होइन। सो यो र त्यसको सबै फेरि हाम्रो असर हाम्रै दिनचर्यामा, हामी जीव जन्तु होइन, प्रकृति, पानी, खोला, नाला, यहाँ त धेरै कुरा छन्, सबैलाई असर परि

0: ओके दही चिउरा खानुपर्छ भने दही चिउरा केरा सबै खाइन्छ, तर त्यसको त लजिक थियो नि त त्यतिखेर होइन, त्यो
1: लजिकको कुरा गर्दाखेरि असार पन्ध्रसम्ममा अब धान रोपिसकेर
0: नयाँ बाली निकालेर अब त्यो सेलिब्रेट गर्ने खालको नयाँ अन्न सेलिब्रेट गर्ने हो नि त, तर त्यो सबै प्याटर्न नै सबै चेन्ज भइसकिसक्यो
1: अहिले त, अब भदौसम्म पनि रोपाई चलिरहेको हुन्छ,
0: अब त फेरि अब अहिले अचेल त बिउहरू पनि विभिन्न जातको भएको भएर ओभर इयर्स नै विभिन्न टाइममा अन्नबालीहरू सर्कुलर रोटेसनमा लगाउने गरिन्छ। जस पहिलाको लाइफस्टाइलमा अब हजुरआमाहरूसँग हामी सँगै बसेर चाहिँ बहस गर्ने हो भने तालमेल मिल्दैन क्या कुरामा,
1: जस्तो अब मान्छेको भूमिका वातावरण बिगार्नको लागि प्रत्यक्ष रूपमा छ भनेर त कुरा भइरहेको छ, कस्तो कस्तो खालको भूमिकाले चाहिँ यति धेरै छिटो हामीले सोचे भन्दा बढी चाहिँ वातावरण बिग्रिरहेछ नेपालको।
0: म हिजो कोअलपुरमा थिएँ, हाम्रो एउटा पोलिसीको भ्यालिडेसन मिटिङ थियो, अनि एकजना वडा सदस्य हुनुहुन्थ्यो कोअलपुरको एउटा वार्डको, अलिक एज हुनुहुन्थ्यो, अनि मैले उहाँलाई सोधेँ मतलब यो हेर्दा के लाग्छ भने कुरै छोडिदिनुहोस् भन्नुभयो कि, सो मतलब कुरै पनि गर्यो भने फेर्न टुप्पोको जस्तो कुरा प्र्याक्टिसै एकदमै चेन्ज भइसकेको छ नि त। अब मै पनि जब सानो थिएँ मेरो घर अगाडि सबै खालको एक वर्षलाई हुने अन्न बाली लसुन प्याज खुर्सानी सबै कुरा चाहिँ फल्थ्यो क्या, त्यतिखेर त्यसको भ्यालु लाग्थेन, अब यो ग्रान्टेड हुने जस्तो लाग्थ्यो नि त, अब सबै घरमा जन्मेपछि खेत हुन्छ होला बाली हुन्छ होला प्रशस्तै हुन्छ होला भनेर भ्याल्यु थिएन, बदाम हुन्छ नि यस्तो सबै कुरा हुन्थ्यो कि, अहिले मतलब हरेक कुरा किन्नलाई बाहिर पसल जानु पर्यो, पसल
1: सँगसँगै
0: धनियाँको मुठा पनि अन्त दाम सुन्दाखेरि फेरि यति टेन्सन भएर आउँछ,
1: धनियाँ के खानु जस्तो होइन,
0: धनियाँ त खानै पर्यो
1: खानै पर्यो मिठो
0: कसरी खाने जस्तो टेस्ट पनि आउँदैन थियो होइन, पहिलाको लोकल धनियाँको टेस्ट
1: हुन्छ नि त्यो, अहिलेको त हाइब्रिडले यति गर्दा पनि बाँच्न छैन,
0: अनि यो सब अब खाना त खाइयो तर के खाइयो, खानेकुरामा न्युट्रियन्ट्स पर्याप्त छ कि छैन, भात खाइन्छ भात खाएकोलाई पेट भर्न खाएको हो कि एक्चुअल एनर्जीको लागि खाएको हो, पहिला त्यो धान बाली लाउनेहरू खेतालामा जो जानुहुन्थ्यो म जब सानो छँदा म त झापाको होइन, त्यतिखेर त्यो हली जो गर्नुहुन्थ्यो उहाँहरूले भात थोरै साइडमा नुन खुर्सानी जस्तो थोरै साइडमा तरकारी त्यति खाँदा पनि उहाँहरूको त्यो इम्युन सिस्टम के, अहिले त हामी ब्यालेन्स डाइटको कुरा गर्छौँ हुन चाहिँ पेटभरि ब्यालेन्स डाइट हुन्छ, तर आर वी इटिङ अर जस्ट लाइक तागतको लागि खाएको कि खानालाई खाएको भन्ने,
1: आफैले उत्पादन गरेर खानु र बजारबाट किनेर लिएर आएर
0: यो चाहिँ कहाँ कनेक्ट गर्छु इन्भाइरोमेन्टमा भन्दाखेरि, किनभने पोषण आउने त त्यही हावा त्यही पानी त्यही माटोबाट त हो नि, सो त्यो सबैको आफ्नो अस्तित्व हराइरहेको भन्ने चाहिँ यो इन्डिकेसन हो,
1: सो अस्तित्व हराउनुको पछाडिको कारण चाहिँ
0: अब त्यही हो, विथ द पपुलेसन बढ़िरहेछ होइन, जनशक्ति बढ्ने अनुसार जनशक्तिलाई पुग्ने ल्याउनु पर्यो भण्डारण होइन,
1: खेतीपाती गर्ने मान्छेको संख्या घट्ने,
0: अब विथ पपुलेसन अब मोडर्नाइजेसन भनौँ होइन, नयाँ नयाँ कुरा आउँछ नयाँ नयाँ चिज बिज आउँछ, टिभी आयो रेडियो आयो विभिन्न चिज आयो त्यसलाई चाहिँ उपभोग गर्नलाई फेरि पैसा चाहियो, त्यो पैसा फेरि केबाट लिएर आउने त त्यही हाम्रो गुजारा बिजनेसबाट, सो खेतबारीमा हामी मल हाल्न थाल्यौँ होला अझ बेसी कसरी फलाउन सक्ने, सो क्वालिटी अफ लाइफलाई नै हाम्रो लाइफको डिफ्रेन्ट क्वालिटिज अफ लाइफलाई पूर्ति गर्ने चक्करमा चाहिँ वान मेजर क्वालिटी जुन हेल्थको कुरा छ त्यो चाहिँ कम्प्रोमाइज भइरहेको भन्ने चाहिँ
1: हामीले हाम्रो वातावरणलाई चाहिँ अलिक ख्याल गरेन,
0: हजुर हजुर, अब फरेस्ट एरिया इन्क्रोच गरेर ल्यान्ड इन्क्रोच गरेर घर त बनाउँला नाइस क्वालिटी अफ लाइफ बट इज द्याट अ क्वालिटी अफ लाइफ भन्ने कुरा चाहिँ अलिक सोच्नु पर्छ।
1: वनको कुरा गर्दाखेरि अब नेपालमा यति धेरै वन छ विश्वको तुलनामा, नेपाल त अगाडि नै आउँछ नि त, वन पनि छ पानीको हिसाबले पनि ब्राजिल पछि दोस्रो धनी देश भनेर नेपाल भनिन्छ होइन, अनि गाउँ ग्रामीण भेग धेरै भएको ठाउँ पनि हो र पनि नेपालको वातावरण चाहिँ बिग्रिँदै गइरहेको भनेर हामी बारम्बार कुरा गरिरहेका छौँ, खास यसको कारण चाहिँ के त के मान्ने,
0: अब यस्तो त्यही अघि हामीले छलफल गरे जस्तो बााउन्ड्री हुँदैन, फरेस्टको हाम्रो कभर राम्रो छ 45-46% कभर छ विच इज अ भेरी गुड आफैमा त्यो प्रोग्रेसको हिसाबले हेर्नुहुन्छ भने, बट द्याट इन आफैमा मात्रै इनफ छैन होइन, जुन हिसाबले ग्लोबल वार्मिङ भइरहेछ त्यही अघि भनिँदैन मैले जुन हिसाबले चाहिँ नराम्रो बिग्रिरहेछ त्योभन्दा ट्रिपल फोल्ड्स फोर फोल्ड्स फाइभ फोल्ड्समा चाहिँ हामीले आफ्नो सहीवाला इम्प्लिमेन्टिङ कुराहरू चाहिँ गर्नुपर्ने छ क्या,
1: कस्तो सही वाला इम्प्लिमेन्ट
0: भन्दाखेरि जस्तै अब तपाईँको

0: हामीले प्लास्टिक सामानहरू अहिले प्रयोग गरिरहेछ भने ग्रीन कुराहरू के अप्सन के हुन सक्छ, प्लास्टिकको झोला प्रयोग गरिरहेछौँ भने ग्रीन अल्टरनेटिभ के हुन सक्छ, कुनै बिजनेसै गरिरहेछौँ बिकज एकताका थियो जब एन्टरप्राइज एन्टरप्राइज भनेर गरियो प्रफिटेबल एन्टरप्राइज पछि आफैमा पनि राम्रो कुरा त्यो एन्टरप्राइज चलाउनु, तर कतै हामीले ग्रीनवाला कुरा छोडेको भएर बाटो एन्टरप्राइज अगाडि बढ्यो तर कतिको सस्टेनेबल थियो भन्ने कुरा फेरि डिस्कोर्समा आएर अहिले ग्रीन एन्टरप्राइजतिर जानु भएको छ नि. सो यस्तो यस्तो कुरा अब अहिले इलेक्ट्रिक कुरा बजेटमा पनि हाम्रो धेरै कुरा छलफल भएको छ होइन. ग्रीन बिजनेस, ग्रीन एन्टरप्राइज र ग्रीन इनिसिएटिभ्सलाई चाहिँ कसरी हामी मूलधारमा लिएर आउँछौँ भन्ने कुरा चाहिँ एकदमै गहन विषय छ र इन प्यारलल पोलिसीको कुराहरू हुन्छ.
1: थुप्रै नीतिहरू पनि लिएको छ नि त, कहिले हिमालको काखमा बसेर छलफल चलाउँछ, कहिले तराईको गर्मी ठाउँमा गएर छलफल गरिरहेको हुन्छ, त्यो पर्याप्त छ
0: होइन? छलफल पनि जरुरी छ, पर्याप्त चाहिँ नहुन छलफल आफैमा, तर अब हामीले देख्ने पब्लिकले त त्यही छलफल देख्छौँ, उहाँहरूले आफ्नो लेभलमा गरेको सबै मिटिङ कोअर्डिनेसन त देखिँदैन नि त एज अ नर्मल मान्छे हामी जनता भएर देखिँदैन. उहाँहरूले पनि कोअर्डिनेसन कोलाबोरेसनको लागि इफोर्ट लगाइरहनु भएको छ, नलगाएकै भन्ने होइन, तर अलिकति स्ट्रेटेजिक अलाइनमेन्टमा चाहिँ सबैले, किनभने एउटै खालको काम तपाईँले पनि मैले पनि गरिसकेको हुन सक्छ.
1: सरकारको तर्फबाट जति हुन पर्ने हो त्यो छलफलको विषय चाहिँ आम सर्वसाधारणसम्म पुग्दैन भन्दै गर्दाखेरि कतिपय विषय प्लास्टिकै प्रयोगको कुरा पनि त पटक पटक त्यो चाहिँ सरकारले रोक लगाइसक्यो. 40 mm भन्दा तलको प्लास्टिक चाहिँ प्रयोग नगरौं भन्दा भन्दै पनि हामी पब्लिकले चाहिँ बोकेर हिँड्छौं त्यो प्लास्टिक नदिउन्जेलसम्म सामान ओर त सामान छोड्दै हिँड्ने, त्यो प्लास्टिकको झोला दिएपछि मात्रै सामान बोकेर पनि हिँड्ने गर्छौ नि कतिपय. त्यसलाई चाहिँ के भन्ने, हामी आफै पनि जिम्मेवार भएनौ र वातावरण बिगारिरहेका छौं, या सरकारले त्यो जिम्मेवार तरिकाले काम गर्न नसकेको, के भन्ने त्यसलाई?
0: अब यो प्लास्टिक झोलाकै शुरू गर्नु पर्यो भने मैले कुरा होइन, यो सिङ्गल युज प्लास्टिक ब्याग नै तपाईँको 40 micron भन्दा तल अहिले बन्द छ नि त, अनि यो अहिले मात्रै होइन तपाईँको भूकम्पको अगाडि पनि बन्द थियो र त्यतिखेर म पनि एक
1: चारचोटि लागेको थियो, चारचोटि त बन्द गरेको समाचार मैले पढेको छु.
0: त्यतिखेर हामीले पब्लिकसँग मेरो आफ्नो पर्सनल ओपिनियन कुरा गरिरहँदा चाहिँ ब्यान त भयो, तर अब यो ब्यानलाई चाहिँ सफल बनाउन 2-3 तहबाट मात्रै सम्भव हुन्छ कि, सबै मात्रै सबैजनाले सबैतिरबाट पुस गर्नुभयो भने मात्रै. फर्स्ट त अभियसली प्रोड्युसर्सले चाहिँ त्यो म्यान्डेट भन्दा म्यान्डेटमा रहेर चाहिँ तल नगरिकन मापदण्डमा रहेर प्रड्युस गर्नुभयो भने एक त समाधान तिनै
1: प्रयोग हुने भयो.
0: दोस्रो, सरकारले कुनै नीति नियम बनाएको छ भने किन बनाएको छ भनेर सर्वसाधारणले बुझ्न पनि जरुरी छ. राइटको कुरा गर्छौँ भने हाम्रो ड्युटिजको कुरा पनि इक्वली इम्पोर्टेन्ट छ होइन, हामी राइट्स वाला कुरामा चाहिँ
1: यसमा अलिकति लाग्ने, हरेक बच्चालाई पनि स्कुलमा पनि सिकाइन्छ, बच्चाले पनि भन्छ प्लास्टिकको झोला चाहिँ प्रयोग गर्नु हुँदैन, यो त डढ्दैन, यसले त पल्युसन गर्छ, हाम्रो वातावरण बिगार्छ भनेर थाहा छ, ठुलो मान्छेलाई थाहा नहुने अपवाद बाहेक धेरैलाई थाहा छ र पनि हामी प्रयोग गर्छौ नि त.
0: त्यही बिहेभियरल चेन्जको कुरा भनेको कस्तो रहेछ, के मतलब थाहा हुँदा हुँदै पनि एकदम सेट भइसक्यो,
1: सुरुले रक्सी खानु हुँदैन भनेर थाहा छ र पनि
0: खाइन्छ होइन, त्यही लेखा हुँदैन डेन्जरस पिक्चर लगाएर. प्लास्टिकको पनि त्यही हो, तर इम्प्लिमेन्टेशन कानून बनिरहँदा इम्प्लिमेन्टेशनमा पनि अलिकति तीव्रता स्ट्रिक्ट मोनिटरिङ देखायो भने चाहिँ मान्छे पनि अलिक त्रसित हुन्छ, किनभने व्यवहार परिवर्तन गर्न टाइम लाग्छ भनेरै पोलिसीको कुराहरू आएको हो नि त इन प्लेस. सो इम्प्लिमेन्टेशन पार्ट चाहिँ यता मोनिटरिङकै साइडबाट 40 तल निकाल्न निकाल्न नदियो भइहाल्यो त, प्रयोग गर्न पाइँदैन भनेपछि त निकाल्न नि त नपाइने हो नि त होइन,
1: याद पनि हुन्छ अझ
0: है त होइन. सो त्यो पार्टमा एउटा रोक्ने, अर्को चाहिँ पब्लिकले पनि गभर्मेन्टलाई सपोर्ट गरिदिनु पर्यो होइन, यदि छ हुन त उहाँहरूले 40 micron हो कि 50 micron त दिनु हुँदैन, उहाँहरूले झोला भने झोला भयो, तर हामी जति पनि यो पातुलो सिङ्गल युज झोलाहरू भेट्छौँ त्यो चाहिँ एकदमै रिसाइकल गर्न गाह्रो हुन्छ, किन मोटो चाहिँ युज गर्ने, किन पातलो नयुज गर्ने भनेर चाहिँ एनी अदर पब्लिकले डिबेट गर्नु होला, तर जति धेरै पातलो भयो त्यसलाई रिसाइकल गर्न गाह्रो हुन्छ होइन, त्यही भएर चाहिँ र यो जताततै पानीमा बग्ने, हावाले सरेर बग्ने होइन, तपाईँको बारीको तल निकाल्नु भयो भने आलुको दाना भन्दा प्लास्टिकको दाना भेट्नु हुन सक्नुहुन्छ. सो त्यही भएर चाहिँ सेन्सिटिभिटीको हिसाबले पनि हामीले जनचेतना पनि अलिकति क्रिएटिभ वेमा गर्न सकिन्छ कि होइन, रेडियोको थ्रु टिभीको थ्रु बुझ्ने भाषामा. अब 40 माइक्रोन भनेको त कस्तो कतिको चाहिँ 40 माइक्रोन हो भने पिक्टोरियल वेमा देखाइदियो भने बा बुझ्नुहुन्छ कि
1: कस्तो खालको हुन्छ 40 माइक्रोन भन्दा तलको.
0: यो त टेक्निकको कुरा भयो नि त, म एज एन इन्भाइरोमेन्ट पढेको मान्छे या त्यो विधामा लागेको मान्छेले बुझ्न सकौँला, तर सबैले त बुझ्नुहुन्न. मेरै मम्मी बुवालाई नै राम्ररी भन्यो भने उहाँले अब कुनमा 40 कुन 50 नै कुरा आउँछ. त्यही भएर चाहिँ यो अलिक क्रिएटिभ वेमा मान्छेहरूलाई तिम्रो समस्या हो, हामी सबैको साझा समस्या हो भन्ने हिसाबले बुझाउन सक्यो भने सायद बुझ्नुहुन्छ होला.
1: जबसम्म मान्छेलाई त्यो समस्या आफूलाई
0: पर्दैन
1: तबसम्म चाहिँ उसले चेत्दैन भोग्दैन र व्यवहार परिवर्तन गर्न चाहिँ एकदमै धेरै मुस्किल छ भन्ने कुरा.
0: त्यही प्लास्टिकले यदि कसैको घरको अगाडि नाला ऊ जाम भयो भने चाहिँ नेक्स्ट टाइमदेखि प्लास्टिक जाम हुन्छ भन्ने चाहिँ बुझ्छ, तर त्यो बाटो अगाडिको ठुलो सिवेज पनि त हाम्रै सिवेज हो नि त, खोला पनि हाम्रै हो, बारी पनि हाम्रै हो. त्यसरी त्यही भएर हामी चाहिँ हाम्रो बााउन्ड्री सिक्योर गर्नेमा छौँ कि, मेरो रूम मेरो घर होइन, त्यसरी नै मेरो पृथ्वी भनेर चाहिँ बुझ्नुपर्छ भन्ने जस्तो लाग्छ.
1: आज एउटा विषय चाहिँ क्लियर हुन पर्ने विषय भनेको चाहिँ त्यो प्लास्टिक हामीले घर लगेर थुपार्दै गर्दा प्रयोग गर्दै गर्दाखेरि चाहिँ मलाई आफैलाई चाहिँ के हानि हुन सक्छ त?
0: थुपार्दैमा त हानि नहोला, तपाईँले एक ठाउँ थुपार्नुभयो कहाँ थुपार्नुभयो भन्ने कुरा इम्पोर्टेन्ट. अब गएर लगेर तपाईँले ड्रयरमा राख्नु होला, म चाहिँ फाल्दिनँ है बाहिर भन्नु. तर अब कति तपाईँले हरेक प्रयोग गर्दा चाहिँ प्रकृतिको रिसोर्स प्रयोग गरिरहेछ भन्ने चाहिँ पहिला प्रथम बुझ्नु पर्यो. मैले लगाउने कपडा, मैले लगाउने एनी अदर आइटम होइन, खाने कुरा सबै कुरा प्रकृतिको हो नि त. सो म चाहिँ फाल्दिनँ है भनेर मात्रै तपाईँ चाहिँ पन्छिन पाउनुहुन्न. प्रयोग गरेपछि त हामी सबैजना एउटा दोषी भइसक्यौँ. अब तर दिनचर्यामा त हाम्रो कति सामान हुन्छ जुन म गर्दिन भन्न मिल्दैन. तपाईँ अब चस्मैको कुरा गरौँ, ल्यापटप होइन, मेडिकल इक्विपमेन्ट्स कति धेरै हुन्छ. सो अत्यावश्यक भन्दा अरू सामानहरू जस्तै सिङ्गल युज प्लास्टिक ब्याग त ठुलो झोला लिएर गयो भने त ल्याउन सक्यो नि त, त्यहाँ ज्यानकै समस्या त आउने कुरा होइन नि त. त्यही भएर चाहिँ हामीले अलिकति यसरी बुझाए, स्टोरी टेलिङको थ्रु मान्छेहरूलाई बुझाउन सक्यो भने चाहिँ बुझ्नुहुन्छ कि जस्तो लाग्छ. म आफै पनि यो प्लास्टिक झोलाको ब्यानमा सक्रिय भएर लागेको थिएँ यो भुइँचालो अगाडि होइन, हुन्छ नि मतलब मासु.
1: मैले एउटा प्लास्टिक लगेर घरमा राख्दैमा प्रयोग गर्दैमा अथवा जलाउँदैमा के नै असर गर्ला र भन्ने सोचाइले पनि हो कि.
0: तर तपाईँ एक एकजनाले नै हाम्रो त यो पृथ्वी विश्व बन्ने हो नि त. सो तपाईँको लागि त एउटा प्लास्टिक होला, तर क्युमुलेटिभ रूपमा गर्नुभयो भने त त्यो त एकदमै हानिकारक कुरा हो. ओपन बर्निङ तपाईँको एकदमै नेपालमा समस्या छ. प्लास्टिक वेस्टकै कुरा गर्नुभयो भने सोलिड वेस्ट म्यानेजमेन्टमा यो ओपन बर्निङ तपाईँ काठमाडौँमै अस्ति अलि अगाडिसम्म धेरै न्युजहरू आउने गर्छ, अहिले अलिकति यो इम्प्लिमेन्टेसन अलिक स्ट्रङ
1: भयो. नदी किनार हिँड्दै गर्दाखेरि पहिला जस्तो प्लास्टिकै प्लास्टिक देखिँदैन, पहिला जस्तो त्यस्तो धेरै डङडङ्गै गनाउने गरी त्यो पनि आउँदैन, अलिकति व्यवस्थापन भएको त जस्तो देखिन्छ. र पनि नेपाल चाहिँ प्लास्टिक
0: तपाईँको डम्पिङ साइटमा थुप्रेको छ कि भन्ने पनि अर्को
1: प्रश्न छ.
0: हामीले चाहिँ अलिक दूरदृष्टि भएर हेर्नु पर्यो. मेरो आँखा अगाडि छैन मतलब छैन होइन, मैले देख्दिनँ यो पोल्युसन मतलब छैन होइन, छ. हामीले चेक गर्यो भने हामी सबैलाई थोरै अब धेरै पर्सेन्टेजमा सबैलाई रेस्पिरेटरी इस्यू होला कि. अहिले मलाई नै त्यो इन्हेलर दिइसक्नु भएको थियो कि डक्टरले, तर होइन बानी लाग्यो भने फेरि यही बानी लाग्छ भनेर मैले आफूलाई कोप गरेँ होइन. तर सोच्नुहोस् त जो अलिक वृद्ध हुनुहुन्छ, सो बच्चा हुनुहुन्छ, उहाँहरूले कोप गर्ने भन्ने त प्रोसेस हुँदैन नि त. दे आर लाइक चाहियो या चाहिएन होइन. त्यही भएर चाहिँ आफूले देख्दा राम्रो मतलबमा राम्रो होइन, पानी पनि हेर्दा त राम्रै छ, तर अहिले कति धेरै टेस्टिङ्सहरू आउँछ जहाँ चाहिँ
1: जारको पानी
0: धेरै समस्या छ नि त. तपाईँको प्लास्टिकको त अझ हेर्नुहुन्छ भने यो माइक्रो प्लास्टिकको इस्यु एकदमै अबको नेक्स्ट अहिले प्लास्टिक प्लास्टिक भनेर हामी त्यसलाई ठुलो समस्या. यो त ठुलो प्लास्टिक क्या हेर्दै देखिन्छ, सोच्नुहोस् त्यो माइक्रो प्लास्टिक जुन एकदमै नानो पार्टिकलमा छ त्यसलाई त त्यो त नेक्स्ट लेभल अफ च्यालेन्ज हो नि त. त्यही भएर चाहिँ हामीले अहिले नै एकदमै एकदम सोच विचार गरेर यो समस्यालाई निर्मूल गर्न जरुरी छ कि.
1: वायु यो वातावरण प्रदूषण भन्दै गर्दाखेरि हामीले ठ्याक्कै सोच्ने भनेको हावाको प्रदूषण. प्रदूषित हावा मात्रै दिमागमा आउँछ होइन, तर त्यसभित्र त धेरै कुराहरू हुन्छ, त्यसको असर हाम्रो खानेकुरामा शुद्ध पर्ने रहेछ नि त. अरू के छन्
0: वायु प्रदूषणले? अब धेरै कुरा मेन त
1: वातावरण प्रदूषण
0: वातावरण प्रदूषणले त धेरै इस्युज छ. तपाईँको अब वातावरण प्रदूषण भनेपछि खोलाको पोल्युसन भयो, तपाईँको बायोडाइभर्सिटी खोलामा कति धेरै जलचरहरू हुनु,
1: पहिला माछा कति धेरै माछा,
0: हामी समुदायसँग काम गरिरहँदा पहिला माछा भेटिन्थ्यो, अहिले प्लास्टिक भेटिन्छन्, बोतलहरू भेटिन्छन् भन्नुहुन्छ कि कतिले, त्यसैलाई अपर्च्युनिटिजको रूपमा पनि हुन्छ नि, अहिले बोतल कलेक्सन गरेर त्यसरी पनि गर्दै हुनुहुन्छ। तर खोलाको कुरा त्यो भयो, जमिनमा तपाईँको यही मलहरूको प्रयोगले, विषादी मलहरूको प्रयोग गर्दा उत्पादन शक्ति नै घटाएको छ। अब त्यसलाई म पहिलाकै अवस्थामा ल्याउँछु, म अहिले गर्दिनँ, म फर्टिलाइजर हाल्छु भनेर हुँदैन कि, त्यसलाई त रिजेनेरेटिभ गर्नको लागि इट टेक्स लट अफ टाइम, त्यो लट अफ टाइम त पेसेन्स छैन नि त, मलाई त कमाउनु पनि छ, घर पनि परिवार पनि चलाउनु छ, त्यही भएर चाहिँ हामीले गरेको हरेक व्यवहार एकदमै कहाली लाग्दो छ। जस्तै अहिले ग्लोभको इन्सिडेन्टले तलको समुदायहरूलाई कति असर गराएको छ होइन, त्यो समुदाय फेरि एक ठाउँबाट अर्को ठाउँ सिफ्ट हुनुहोला, सिफ्ट भएको ठाउँमा फेरि पानी राम्रो छ कि छैन, त्यहाँ उब्जनी छ कि छैन होइन, सो त्यहाँको त पुरै बायोडाइभर्सिटी नै चेन्ज हुने भयो नि त कुनै पनि इन्सिडेन्टले गर्दाखेरि। खोलाहरू तपाईँको काटेर, बाँध काटेर या विभिन्न इन्फ्रास्ट्रक्चर बनाएर सानो सानो भइसकेको छ, त्यही नै भोलिको दिनमा किनभने प्रकृतिले त आफ्नो बाटो खोजिहाल्छ,
1: बेला बेलामा देखाए पनि
0: काठमाडौँमा तराईमै पनि होइन, धेरै धेरै जग्गा भएको तराईकै फाटहरूमा पनि के गरेर हुन्छ नि खोलालाई सानो बनाइसक्यो कि। मेरै घरको खोला मलाई याद छ, सानोमा हामी त्यसमा नुहाउँथ्यौँ, त्यो जम्प गरेर, अहिले खोलै छैन कि,
1: एकादेशको कथा भयो,
0: एकै दिन लिटरली छैन कि। अब कसैलाई मैले मेरो छोरालाई लगाएर मलाई पौडी खेल्थेँ भने त्यसले विश्वास गर्छ त, गर्दैन नि त बाबुले त, त्यही भएर त्यो एकादेशको कथै भइसक्यो। म अर्को एउटा इन्ट्रेस्टिङ कुरा, म सानोमा झापामा हुँदाखेरि हाम्रो काठको घर, अहिले पनि मेरो काठको घर एकदमै राम्रो काठको घर छ, पहिला हाम्रो काठको घरसँगै ग्वाली थियो, अनि वरिपरि अरू मेरो अरू हजुरबाहरूको पनि साइड साइडमा, पहिला चाहिँ कसरी बस्ने गर्ने चलन थियो भने एक आपसमा घर बस्ने, ताकि चोरी डकैती भए पनि हामी एकअर्काको सपोर्ट गर्न सक्छौँ, ठुलो माइला साइला कान्छा यसरी मिलेर बस्ने गर्थे कि। हाम्रो कल्चर एक्चुअलमा भेरी रिच छ, हाम्रो प्र्याक्टिसेसहरू लजिकल छ क्या पहिलाको। अनि त्यतिखेर साँप के जहाँ तपाईँ सर्प रुपी कराएको सुन्नुहुन्छ, बाहिर हेर्नु भने 100% साँप। मैले यति प्रक्सिमिटीमा साँपहरू छ के, गोबनहरू, अनि म एकचोटि मेरै सिटिङ रुममै पढिरहेको थिएँ, स्कुल लाइफकै कुरा, साँप यहीँसम्म आइसकेको थियो, साँप तपाईँको कार्पेटमा हिँड्यो भने चाहिँ प्लास्टिक सारेर गरे जस्तो कराउँछ कि त्यतिखेर होइन। अब त्यो अहिले मैले भने त गएको एक दुई वर्ष अगाडि म यो विभिन्न देशमा गएको थिएँ कि, अनि मैले स्टोरी सुनाएँ हाम्रो कल्चरल कुरा कस्तो भयो, कल्चरल होइन हाम्रो लाइफै कस्तो भइसक्यो, हाम्रो बिहेभियरले अरू जीव जन्तुको पनि असर गर्यो। अहिले अब साँप भेटिँदैन क्या, तपाईँ जानुभयो भने त्यति नम्बरमा साँप देख्नुहुन्न तपाईँले,
1: पहिलाको
0: तपाईँको कस्तो अनुभव छ, मेरो छ कि, अब त्यो मैले कहानी मेरो बच्चा होइन ठुलै मान्छेलाई सुनायो भने पनि झापाको गफ दिनेहरूलाई साँप त के आउँछ र छेउछाउमा हुन्छ नि, पत्याउँदैन क्या मान्छेले, तर त्यो फ्याक्ट हो, किनभने जहाँ तपाईँको राम्रो थ्राइभिङ बायोडाइभर्सिटी छ, राम्रो खालको सबै राम्रो छ, त्यहाँ नै फर्स्ट आउने हो नि त जीव जन्तु, र साँप हुनु भने के त राम्रो इन्डिकेटर हो हेल्दी इको सिस्टमको, जुन छैन अब साँप आएन भनेर रिस्क फ्री हामी त एकदमै ढुक्क भयौँ नि त, फ्याक्ट थियो साँप गयो तर होइन,
1: तपाईँको वातावरणमा केही समस्या छ भने
0: गाडी तपाईँ राति चलाउँदाखेरि पहिला किरा कति आउँथ्यो नि, त्यतिखेर किरा आयो डिस्ट्राक्सन हुन्थ्यो होला, तर अहिले किरा नहुनु चाहिँ नराम्रो हो कि,
1: किनभने उनीहरूको लागि बाँच्नको लागि उपयुक्त वातावरण,
0: सो त्यो यो चाहिँ हामीले अलिक बुझ्न जरुरी छ। सो हामीले पर्यावरणको कुरा मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि, म धेरै जस्तो युवाहरूसँग मेरो बच्चाहरूसँग पनि वेन आई ट्राई टु अन्डरस्ट्यान्ड मेक देम अन्डरस्ट्यान्ड इन्भाइरोमेन्टल कुरा, आई ट्राई टु कनेक्ट देम विथ द स्टोरी, मेरो यति धेरै लामो स्टोरी त छैन मेरो उमेरको हिसाबले, तर यो 300-350 वर्षमा धेरै कुरा एकदम फास्ट पेसमा चेन्ज भएको छ कि, अनि हामीले चाहिँ सानो सानो कुरा ग्रहण गर्न जरुरी छ। बोट बिरुवाहरू तपाईँ अब पहिला पिपलको बरको रुखहरू त हाम्रो एकदमै ट्रेडिसनल कल्चरली बिलिभ
1: गर्छ,
0: केही नचिने पनि कुनै रुख नचिने बर पिपल चिन्छ कि मान्छेले, तर काठमाडौँमा अहिले राम्ररी खोज्नु भयो भने भेट्नुहुन्न तपाईँले, एकदमै पर्याप्त रूपमा भेट्नुहुन्न कि, छ तर कहीँ बर होला कोही पिपल होला, पहिला हाम्रो बर पिपल सँगै रोप्ने सो यो सबै कुराहरू र यदि कुनै संरक्षित छ भने पनि त्यो डरले छ कि मन्दिर छ छेउमा काट्यो भने पाप लाग्ने हो कि भन्नेवाला छ नि त. तर त्यो पाप र पुण्य भन्दा पनि हामीले पर्यावरणलाई देखाउने रिस्पेक्टमा चाहिँ कमी हो भन्ने म बुझ्छु कि. बर पिपल मात्रै होइन अरू कुनै पनि प्रकारका बोट बिरुवाहरू छन् भने हामीले अलिकति बोट बिरुवा अरू जीव जन्तु मानवको एक्जिस्टेन्स एकअर्काको परिपूरक हो र हामीले सबैलाई बुझ्दै हाम्रो स्वास्थ्य भनेको सबै नेचरको स्वास्थ्य हो भन्ने चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ.
1: अहिले अब वातावरणकै कुरा गर्दाखेरि नेपालमा मात्र होइन विश्वभरि नै पनि बाढी पहिरो चट्याङ डुबानको कुराहरू सोचेको समयमा जुन पहिलाको ट्रेडिसनल समय थियो त्योभन्दा फरक समयमा आइदिरा पनि रहेको छ. यो पनि वातावरणसँग प्रत्यक्ष जोडिएको विषय हो.
0: यो अहिले इफेक्टको कुराहरू सुन्दै हुनुहुन्छ हजुरले. त्यो वेभ्सको कारणले गर्दा एकदमै अनप्रेडिक्ट अझ त्यसलाई ट्रिगर गर्ने खालको
1: अहिले तापक्रमको कुरा गर्दाखेरि झन् बढ्दै बढ्दै रहेछ हरेक वर्ष जस्तो होइन. आ तराईमा तिन दिन त तातो हावा चल्ने भनेर
0: हिजो अब 45 डिग्री थियो उता म यता 26 डिग्री होइन. त्यो 45 डिग्रीमा सोच्नु न मान्छे सधैँ मान्छे पनि इरिटेसन हुन्छ कि कसरी काम गर्ने भन्ने कुरा. अब त्यही भएर उहाँहरूलाई यस्तो भल्नरेबल ग्रुपहरूको ठाउँमा चाहिँ अब हिट वेभ्सको ठाउँहरूमा कसरी हामीले बोट बिरुवा अब त्यही जहाँ हिट छ त्यहीँ मैले अरू मान्छे पनि भेटेँ जसले चाहिँ रुखहरू रोप्नु भएको छ रोड साइडमा होइन. दे वर भेरी ह्याप्पीली एक्सप्रेसिङ मी म्याम मैले यस्तो यस्तो रूप रोपेको कसैले गरेन भने पनि एटलिस्ट हामीले अलिअलि आफ्नो साइडबाट कन्ट्रिब्युसन गर्यो भने त थोरै बहुत इम्प्याक्ट त हुन्छ नि. त्यही भएर मान्छेहरूले गरिरहेको योगदान थोरै धेरै जति सक्छ त्यसलाई पनि हामीले बुझ्दै सम्मान गर्दै लग्यो भने पोसिबल चाहिँ छ यो प्रकृतिको कुराहरूलाई हामीले राम्ररी ढंगले अगाडि लाउन. अ लिटल रिसर्च डेटा र सरकारले ब्याक गर्नुभयो भने चाहिँ यस विधामा लागेर काम गर्ने धेरै युवाहरू हुनुहुन्छ स्टुडेन्टहरू पनि एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ र यो डिरेक्टली मान्छेको स्वास्थ्य लाइफसँग कनेक्ट हुने भएको कुराहरूले मान्छेलाई यदि बुझाउन सक्यो भने चाहिँ बुझ्नुहुन्छ.
1: वातावरण जोगाउनु भनेको चाहिँ सरकारको लागि काम गर्दा हो हामीले भनेर नसोचेर यो चाहिँ हामीसँग जोड्ने विषय हरेक चिजमा जोड्ने व्यक्ति स्वयं आफैले बुझ्न जरुरी छ.
0: हजुर एकदमै बुझ्न जरुरी छ. यो कसैको लागि गरे होइन
1: के गर्न सक्छन् त व्यक्ति स्वयं आफैले चाहिँ
0: व्यक्ति आफैले त पहिला त्यही हामीले ग्रीन चोइसेस गर्नु पर्यो.
1: त्यो भनेको
0: ग्रीन चोइसेस भनेको हजुर बुझाउनु पर्यो भने मैले यदि कुनै सामान किनिरहेको छु भने यो कतिको वातावरण मैत्री हो भन्ने कुरा बुझ्नु पर्यो. अहिले अब पेट्रोल डिजलको ठाउँमा हामीले यो इलेक्ट्रिक कुराहरू पनि अब हुन त इलेक्ट्रिक कुरामा पनि धेरै डिस्कर्सहरू चलिरहेछ तर कम्पेरिटिभली बेस्ट नहोला तर गुडामा लाइक हुन्छ नि राम्रो रिन्युएबल प्रडक्ट्सहरूतिर लानु पर्यो. हाम्रो हाइड्रोमा हामी धेरै राम्रो छौँ नेपाल होइन. सो त्यसलाई चाहिँ क्यास गर्ने खालको कुराहरूतिर हामी जान सक्यो भने राम्रो हुन्छ. अनि एभ्री डेको बेसिसमा चाहिँ अब घरमा पनि फोहोरको वर्गीकरणको कुराहरू भयो होइन. वेस्टलाई चिन्ने फास्ट फेसनको कुराहरू एकदमै धेरै छ त्यसलाई पनि बुझ्दै गर्दा र आफ्नो आफ्नो स्तरमा समुदायसँग मिलेर यदि कोही आफू जनचेतनाको हिसाबले अलिक माथि अब्बल हुनुहुन्छ भने अरूलाई पनि सिकाउने होइन. अब के सुन्ला र के बुझ्ला र भन्दा पनि अलिकति मेहनत गर्यो भने बुझ्न नखोजे पनि घर गएर एकचोटि सोध्छ होला नि त.
1: यसमा अब अलिकति भूमिका छुट्याएर कुरा गर्नु जस्तो लाग्यो मलाई. जस्तो गृहिणीले
0: हजुर
1: के गर्न सक्छन् वातावरण जोगाउनको लागि.
0: गृहिणी त एकदमै सबसे हिजो म ठ्याक्कै यही एकजना महिलाले गोलपुरमा दिदीले यस्तै भन्नुहुँदै थियो म्याम यो त हामीसँग सबसे कनेक्टेड कुरा हो. खानामा म खाना पकाउँछु फाल्ने कहाँ फाल्ने अब मेरो श्रीमानले त फाल्ने होइन नि त मैले फाल्ने हो. त्यही भएर महिलाहरूलाई चाहिँ यसको जनचेतना छ उहाँहरूले गरि नै रहनु भएको छ तर अपडेट हुन पनि जरुरी छ यो चेन्जिङ वर्ल्डमा. त्यही भएर त्यस्तो खालको कुनै तालिमहरू छ भने भन्नुहोस् न हामी चाहिँ महिलाहरूसँग काम गर्न इच्छुक छौँ भन्दै हुन्थ्यो. किनभने म आफै पनि यो महिला यो सरसफाई कर्मीहरूसँग त्यसमा पनि महिलाहरूसँग चाहिँ हामी काम गरिरहेको हुन्छौँ. त्यही भएर त्यो ठ्याक्कै कुरा निस्केछ. जस्तै म आफै पनि गृहिणी होइन म घरमा सपिङ गर्न मै जान्छु श्रीमान पनि जानुहुन्छ तर म आफ्नो गरिरहँदाखेरि मैले कसरी गर्ने त कुचुर कुचुर गएर लिएर आउने कि अलिकति बल्कमा लिएर आयो भने त्यो प्याकेजिङको कुराहरू त्यही अनुसार आउँछ होइन. किलो किलो पाउ पाउ लिएर आउने हो कि अलिकति भल्युममा ल्याएर स्टोर गर्यो भने त्यही अनुसारको वेस्ट भित्रिने हो. त्यस पछाडि तपाईँको यदि कसैको स्पेस छ भने कुहिने नकुहिने फोहोरलाई छुट्याइदिने हो कि आफ्नो स्पेस छैन भने पनि एटलिस्ट छुट्याइदिने जो लिन आउनुहुन्छ उहाँहरूलाई सहज हुन्छ नि त.
2: वातावरण तथा पर्यावरणको संरक्षण र सम्वर्धनका लागि चाल्नुपर्ने कदम र अहिलेको अवस्थाका बारेमा दिगो विकास तथा अनुसन्धान केन्द्रका महासचिव रोशना सुवेदीसँग गरिएको यो कुराकानीसँगै आजलाई कार्यक्रम जीवन रक्षाबाट विदा लिने बेला भएको छ. कार्यक्रम जीवन रक्षाको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद तथा अरू सामग्री लिएर फेरि उपस्थित हुनेछौ. तबसम्मको लागि प्रविधिमा साथ दिने रवि भिताललाई धेरै धन्यवाद. कार्यक्रम जीवन रक्षाबाट हामी सबैलाई विदा दिनुहोस्. नमस्कार.
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल.
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ.
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ.
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर.
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ.
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ.
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778.
5: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो.
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं. कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिऊ.
5: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ. मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं.
7: नेपाल सरकार विज्ञापन बोर्ड.

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
1: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म न्यूनतम योग्यता एसईमा न्यूनतम QGPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
2: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
1: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz

0: Mania. Extreme energy drink.
1: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
2: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने
2: अब चिन्ता नगर्नुहोस्,
4: किनभने मनपाल सुचन अस्पताल तथा सेवा सूची हस्पिटल प्रणाली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 36 गते शनिबार
6: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलआरटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला, डाक्टर आउने मिति
5: यही जेठ 36 गते शनिबार।
8: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674 2227,
8: 24027।
9: सम्पर्क मोबाइल नम्बर 98572597,
8: 98511891918।
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार सेवाहरू:
11: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
10: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
11: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
10: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
11: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
10: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
11: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।

0: भर्खरै बनाएको घर भयो त्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39।
2: नाम नै पर्याप्त छ,
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ, हामी गर्न सक्छौ, गर्न सक्छौ।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444 543-333।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौँ न त।
7: हुन्छ
8: हुन्छ।
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन।

0: नारी को नि चल्छ उसै गरी त्यो आत्म सक्षम घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन है कसै गरी
1: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

पीआरबीटी 016-0025-47-47 र पीआरबीटी 60-53-31-53। पश्चिमको उत्कृष्ट लय तथा शब्द सृजनामा कोपिला छिनालको सुमधुर आवाज साढे वैश क्वालिटी फिल्म प्रणालीद्वारा सर्वत्र बजारमा उपलब्ध छ।

Ты ничего не отрастал.

0: सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
1: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

सुविधाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
4: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
1: अब चिन्ता नगर्नुहोस्, किनभने
3: मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
4: यही जेठ 30 गते शनिबार
5: भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हातखुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फँसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्ने।
4: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 30 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674202027 सम्पर्क मोबाइल नम्बर 9857225597
7: 9511918918।
9: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
10: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
11: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
12: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
13: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
14: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
14: अध्यापन हुने विषयहरू
13: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
14: विशेषताहरू
13: विषय विज्ञद्वारा अध्यापन गराइने
14: अत्याधुनिक प्रयोगशाला
13: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0165774444533।
15: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी:
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524935524945।

0: नवनियुक्त जिल्ला समितिहरूलाई भूमि सम्बन्धी समस्याहरूको पहिचान र समाधानका लागि कार्य अघि बढ़ाउन निर्देशन दिइएको छ। यसअघि केन्द्र तथा जिल्लाहरूमा भूमि समस्या समाधान आयोगमा राजनैतिक नियुक्ति हुँदै आएको थियो। सरकारले हालै अध्यादेश मार्फत उक्त नियुक्तिहरू पनि खारेज गरिदिएको छ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन तोलामा 2000 रूपियाँले बढ़ेर 3,01,900 रूपियाँ कायम भएको छ। हिजो सुन तोलामा 2,09,900 रूपियाँमा कारोबार भएको थियो। आज चाँदी तोलामा 4,925 रूपियाँमा कारोबार भइरहेको छ। तोलामा चाँदी हिजो 4,905 रूपियाँमा कारोबार भएको थियो। र सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा 72 फार्मका करिब 5,15,000 पंक्षी नष्ट गरिएको बताउनुभयो। सबैभन्दा बढ़ी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा प्रभावित भएका छन्। देश सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7,00,000 अण्डा र 183 टन दाना पनि नष्ट गरेको छ। दाहालका अनुसार केही साता अघि झापा मोरङ सुनसरी जिल्लामा देखिएको बर्ड फ्लूपछि महोत्तरी बारा चितुवन हुँदै काठमाडौँ भक्तपुर ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लामा पनि बर्ड फ्लू देखिएको छ। पछिल्लो समय काठमाडौँ उपत्यका पनि बर्ड फ्लूको जोखिममा परेको छ। चितुवन र मुलुकका अन्य भूभागमा भने करिब करिब रोग नियन्त्रणमा आइसकेको पौडेलले बताउनुभयो। थप संक्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पंक्षीजन्य उत्पादन नष्ट गरिएको, करिब 2 महिनापछि मात्र व्यवसाय पुनः शुरू गर्न पाउने व्यवस्था गरेको पनि उहाँले बताउनुभयो। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम, धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर

0: बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39691

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: दलित हो अरे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
1: दलित र गरिब दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ पोखरा, फोन 061-552-493-552-494-582-7778।
5: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यो त तिरोको पुलिस म चाहिँ तेरो पछि पछि तपाईँ कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजरकोमा हेर

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: Mania Extreme Energy Drink.
1: छिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्,
3: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
4: यही जेठ 36 गते शनिबार
5: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 30 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674202027
7: 24027
8: सम्पर्क मोबाइल नम्बर 98572597
7: 98511 81908।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
1: अब चिन्ता नगर्नुहोस्, किनभने
3: मणिपाल सिचुन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
4: यही जेठ 30 गते शनिबार
5: भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 30 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674202027
7: 420027
8: सम्पर्क मोबाइल नम्बर 9857225597
7: 9581918।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
10: विशेषताहरू
9: विषय विज्ञद्वारा अध्यापन गराइने,
10: अत्याधुनिक प्रयोगशाला,
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444-543-333।
11: जसको नाम नै पर्याप्त छ,
12: दिदी बहिनी,
11: दिदी बहिनी,
12: दिदी बहिनी,
11: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
12: हामी
11: गर्न सक्छौ,
12: गर्न सक्छौ।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू:
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।
7: दिदी, किन हो यो छिमेकी त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
7: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
7: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू:
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
10: विशेषताहरू:
9: विषय विज्ञद्वारा अध्यापन गराइने,
10: अत्याधुनिक प्रयोगशाला,
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क: पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
11: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
12: म यो गर्भपतन गर्न सक्दिन, तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै छाड्छु, धेरै छाड्छु।
11: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
13: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: मानसिक समस्याबाट बच्ने उपायहरू,
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
3: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
3: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
9: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
10: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी,

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736।

0: Lipponia. Extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ

सरकार छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस पछ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस वरिपरि नजरकोमा हेल्प गर्

0: तिमलाई कति चाहिन्छ न तिमी हिँड्ने टिकर दिन्छु तिमी हिँड्ने टिकर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो न रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी रिसा दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर चानी चानी म नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठक जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटे हुने गर्छ
4: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्
5: किनभने मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
6: यही जेठ 36 गते शनिबार
7: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ
3: त्यसैले हातखुट्टा झमझम गर्ने टाउको दुख्ने रिङ्गट लाग्ने गुमाउने मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटी हुने झिझो लाग्ने दुब्लाउँदै जाने बढी रिसाउने जिउ आलस्य हुने मनमा बढी चिन्ता पर्ने छारे रोग हात खुट्टा काम्ने ओछ्यानमा पिसाब गर्ने युनिजा नहुने अत्याधिक मात्रामा रक्सी सेवन गर्ने लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला
6: यहाँ हरेक दिन सुगर जन्डिस जीपीटी जीओटी लिभर फंक्सनल टेस्ट एलएफटी युरिक एसिड बाथ टाइफाइड दिशा पिसाब परीक्षण ब्रिय परीक्षण गर्भ परीक्षण ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ
8: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 36 गते शनिबार
9: स्थान बागलुङ मेडिकल हल बडगाउँ
10: सम्पर्क फोन नम्बर 0674202027
9: 24027
10: सम्पर्क मोबाइल नम्बर 9857225597
9: 9851898918
11: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
12: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
11: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
12: सेवा लिने क्रममा चाहिने जानकारी
11: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोषको नम्बर
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
11: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493, 552-494, 582-778
13: नमस्कार स्वयंसेविका दिदी
14: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
14: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
14: हो त
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
14: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: किन हो यो छिमेकीले त सधैँ झगडा कुटपिटमा पनि हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
0: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कार्यवाही गरौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
8: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
9: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
10: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुसुमा नगरपालिका पर्वत।
11: जसको नाम नै पर्याप्त छ,
12: दिदी बहिनी,
11: दिदी बहिनी,
12: दिदी बहिनी,
11: रेडियो दिदी बहिनी,
12: हामी
11: गर्न सक्छौ,
12: हामी
11: गर्न सक्छौ,
12: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नवनियुक्त गृहमन्त्री गुरूङ र विज्ञान प्रविधि मन्त्री पोनद्वारा शपथ ग्रहण सम्बन्धी खबरबाट नवनियुक्त गृहमन्त्री शोधन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पोनले आज शपथ लिनु भएको छ। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई शपथ खुवाउनु भएको हो। आज प्रधानमन्त्री बालेन्द्र शाहले गुरूङ र पोनलाई मन्त्रीका लागि सिफारिश गर्नुभएको थियो। राष्ट्रपति पौडेलले उहाँहरूलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो। गुरूङ यसअघि पनि शाह नेतृत्वको सरकारमा गृहमन्त्री हुनुहुन्थ्यो। सम्पत्ति शुद्धिकरण विवादमा मुछेपछि उहाँले राजीनामा दिनुभएको हो। उहाँमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको थियो। समितिलाई उहाँले क्लीन चिट दिएपछि प्रधानमन्त्री शाहले पुनः गृहको जिम्मेवारी पोनलाई दिनुभएको हो। यस्तै पुनः सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्री पुन महावीर पुन पढ्नुभएको थियो र आज फेरि मन्त्रीमा शपथ लिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको मन्त्री परिषदका नवनियुक्त गृहमन्त्री शोधन गुरूङलाई पाँचौ वरियतामा लिएको छ। शाहले मंगलबार हेरफेर गरेको महामन्त्री परिषदमा गुरूङ पाँचौ वरियतामा हुनुहुन्छ। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन आठौं वरियतामा हुनुहुन्छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। आर्थिक विधेयकमा करको दर हेरफेर गरेको विषयमा राप्रपाकी प्रमुख सचेतक खुशबू ओलीले छानबिनको माग गर्दै छानबिन प्रक्रिया अगाडि बढ़ाउन अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भएको हो।
2: हिजो यस सम्बन्धित सदनमा बीवाईटीको कर छली प्रकरण बारे हामी राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य दलहरूले पनि विषय उठाउनु भएको छ। आज अर्थमन्त्रीज्यू आउनु भएको छ, मलाई विश्वास छ उहाँले यस संसदमा आएर स्पष्टीकरण दिनुहुन्छ होला। तर यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अब अपरिहार्य बनिसकेको छ। त्यसैले छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर सुशासन कायम गर्नको लागि नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँले आफू आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ। म अर्थमन्त्रीज्यूलाई एउटा कुरा स्मरण गराउन चाहन्छु। अघिल्लो सरकारमा हुँदा यही संसदमा उहाँले भन्नुभएको थियो, शंकर दास किन तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्कने समिति बनाए भइहाल्यो नि, त्यो यो समस्या गम्भीर कुशासन र राजनीतिक प्रकृतिको छ, लुटको कुरा छ, संगठित भ्रष्टाचारको कुरा छ, संरक्षणको कुरा छ। आज अर्थमन्त्रीज्यूलाई म सोध्न चाहन्छु, डु यु वान्ट टु टेक योर वर्ड्स ब्याक?
1: संसदमा दर्ता भइसकेको आर्थिक विधेयकका 16 पेज हटाएर अर्थ मन्त्रालयले नयाँ रूपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ। यसअघि नै श्रम संस्कृति पार्टीले अर्थमन्त्रीको राजीनामा मागिसकेको छ। यस्तैमा राप्रपाले पनि अर्थमन्त्रीको राजीनामा मागेको हो। संसदमा पेश भइसकेको आर्थिक विधेयकमा करका दर हेरफेर गरेको प्रश्नमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको बचाउ गर्नुभएको छ। आज बसेको मन्त्री परिषदको बैठकपछि पत्रकारहरूले उहाँलाई करका दर हेरफेर भएको विषयमा प्रश्न सोध्नु भएको थियो। जवाफमा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले भन्नुभयो, अर्थमन्त्रीले मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनु भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ।
3: यो आर्थिक विधेयकमा चलफेल भयो, अब बजेटमै छैन,
4: अर्थमन्त्रीजीले एकदम मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनु भएको छ, त्यसको हाम्रो पूर्ण समर्थन छ।
1: आर्थिक विधेयकमा रहेका करका दर आफू खुसी हेरफेर गरेपछि यो विषय संसदमा समेत प्रश्न उठिरहेको छ। खास गरी विपक्षी दलहरूले अर्थमन्त्रीमाथि प्रश्न गरिरहेका छन् र संसदीय छानबिन समिति गठनसम्मको माग गरिरहेका छन्।
0: प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे सभामुखले आत्मआलोचना गरी माफी माग्नुपर्ने माग राखेर सदन अवरोध गरिरहेका छन्। अवरोध भएपछि प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भयो। विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाउनु भएको थियो। यसै गरी विपक्षी दलका सांसदहरूको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित भएको छ। आजको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्ति सचाउनु पर्ने माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेका थिए। यता शहीदको सम्झनामा प्राय एक मिनट मौन धारण गर्ने चलन छ, तर आज प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको अगुवाईमा शहीदको सम्झनामा 5 मिनट मौन धारण भएको छ।
1: सरकारले तल्लो अरूण जलविद्युत आयोजना लगायत चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। तल्लो अरूण लगायत लोबर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो। आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
5: पहिला कृषि वन तथा पर्यावरण मन्त्रालयबाट छ, तल्लो अरू जलविद्युत आयोजना, लोअर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तारी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने। दोस्रोमा सामान्य प्रशासन मन्त्रालयबाट छ, निजामती सेवा 13 संशोधन नियमावली 2083 स्वीकृत गर्ने महिला मन्त्रालयबाट छ। श्री विशाल कुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल रेड क्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने र अन्त्यमा छ, पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय सुरन गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने। आजको यही चारवटा मुख्य निर्णय रहेका छन्।
6: सम्बन्धी कुनै पनि समस्या समाधानका

राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको मधेश प्रदेश अधिवेशन स्थगित भएको छ। राष्ट्रपाको केन्द्रीय निर्वाचन आयोगले आज सूचना जारी गर्दै जेठ 28 गतेसम्मका लागि तय भएको प्रदेश अधिवेशन स्थगित गरेको हो। केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीद्वारा जारी सूचनामा अर्को निर्णय नभएसम्मका लागि अधिवेशनका सबै प्रक्रिया स्थगन भएको उल्लेख छ। केसीले यसअघि आजका लागि तय भएको 12 जिल्ला अधिवेशन पनि स्थगित गर्नुभएको थियो। मधेशमा राष्ट्रपाको पालिका र जिल्ला अधिवेशन निकै विवादित बनेको छ। अधिवेशनलाई लिएर पर्सा र सिराहामा कार्यकर्ता कुटाकुटमा उत्रिएका छन्। विवादका बीचमा पर्साको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भए पनि सिराहाको अन्यलमै छ। मधेसका अन्य जिल्लामा पनि अधिवेशन हुन बाँकी छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: tu account open, activate ani karobar sajilai sanga. Busy life easy, banaudai harek din. Global Smart Plus life ko pesma banking.
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै #123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर सरकारले निर्वाचन क्षेत्र रणनीतिक सड़क अन्तर्गतका योजनामा खर्च गर्न आगामी आर्थिक वर्ष 2083-84 लागि 2 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार आगामी आर्थिक वर्षमा यो आयोजना अन्तर्गतका योजनाले 2 अर्ब बजेट खर्च गर्न पाउनेछन्

मन्त्रालयका अनुसार यी सबै आयोजनाको विगत आर्थिक वर्षमा लागेको ठेक्का सम्पन्न गर्नका लागि दायित्व भुक्तानीमा यो रकम खर्च हुनेछ। यस शीर्षकका कुल 37 आयोजनामा बजेट परेको छ, जसमा कञ्चनपुरदेखि ताप्लेजुङसम्मका जिल्लाहरू समावेश छन्। चालू आर्थिक वर्षमा यस्ता आयोजनाले 4,34 करोड़ रूपियाँ बजेट पाएका थिए। सरकारले 165 निर्वाचन क्षेत्रमा यस्ता आयोजना सञ्चालन गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 सालमा निर्वाचन क्षेत्र रणनीतिक सड़क शिलान्यास विगत आर्थिक वर्षमा लागेको ठेक्का सम्पन्न गर्नका लागि दायित्व भुक्तानीमा यो रकम खर्च हुनेछ। यस शीर्षकका कुल 37 आयोजनामा बजेट परेको छ, जसमा कञ्चनपुरदेखि ताप्लेजुङसम्म

0: बिना नै शुरू गरेको थियो। सोही कारण हरेक वर्ष आयोजनाले पाउने थोरै बजेटका कारण प्रभावकारी काम हुन सकेको छैन। यो आयोजना अन्तर्गतको सड़कको कुल लम्बाई 2210 किलोमिटर हुन आउँछ। यी सड़क कालोपत्र गर्ने योजना छ। आगामी आर्थिक वर्षका लागि राप्ती राजमार्गले 43 करोड़ बजेट पाएको छ। राष्ट्रिय राजमार्गको पहिरो नियन्त्रणमा 3 अर्ब 17 करोड़ बजेट विनियोजन गरिएको छ। कुल 69 राजमार्गमा बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षमा पर्यटकीय राजमार्ग निर्माण कार्यक्रमका नाममा 28 राजमार्गलाई बजेट छुट्याइएको छ, जसका लागि 1 अर्ब 45 करोड़ बजेट विनियोजन गरिएको छ।
1: जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध चलिरहेको सहकारी ठगीको मुद्दाबाट संगठित अपराधको आरोप हटाएको छ। महान्यायाधिवक्ताको निर्णय बमोजिम सरकारी वकिलहरूले जिल्ला अदालतमा आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। त्यही निवेदनपछि न्यायाधीश मोहन सुवेदीको इजलासले आरोप पत्र संशोधनको आदेश गरेको पर्साका जिल्ला न्यायाधिवक्ता मोहन प्रसाद गुप्ताले जानकारी दिनुभयो। अब जिल्ला अदालत पर्सामा सानो पाइला सहकारी ठगीको मुद्दामा आरोपितहरू र पीड़ितहरूबीच मिलापत्र हुने बाटो खुलेको छ। पक्ष बीच मिलापत्र भएमा मुद्दा फिर्ता लिन सकिनेछ। 1/2082 सरकारी वकिलको कार्यालय पर्साले सानो पाइला सहकारीको रकम ठगी गरेको आरोपमा रवि लामिछाने सहित 29 जनामाथि मुद्दा दायर गरेको थियो।
0: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने बताउनु भएको छ। आज गोर्खाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रममा सभापति थापाले 5 वर्ष सरकार चलाउने जिम्मा पाएको रासोपा देशको विधान र संविधान अनुसार चल्नुपर्ने बताउनु भएको हो। राष्ट्रिय राजनीतिमा कांग्रेस प्रतिपक्षको भूमिकामा रहेको बताउँदै उहाँले भन्नुभयो, रासोपा भित्र के हुन्छ के हुँदैन त्यो हाम्रो सरकारको विषय होइन। 5 वर्ष उहाँले सरकार चलाउन पाउनु भएको छ, उहाँहरूले सरकार चलाउनुहुन्छ, तर सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको विधानले हो। देशको संविधानले सरकार चल्छ, देशको संविधान र विधान अनुसार सरकार चल्छ कि चल्दैन त्यो हेर्ने जिम्मेवारी कांग्रेसको रहेको सभापति थापाको भनाइ छ। 2046 साल यता सरकारमा रहेका र प्रतिपक्षमा बसेकाहरूले आफ्नो जिम्मेवारी ठिक ढंगले पूरा गर्न नसकेको सभापति थापाको आरोप छ। सत्ता मोहका कारण समस्या भएको उहाँले जिकिर गर्नुभएको छ।
1: नेकपा एमालेको पुनर्गठनको सुझाव संकलन प्रदेशगत रूपमा गरिने भएको छ। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलको आज बैठक बसेको थियो। बैठकले प्रदेशगत रूपमा सुझाव संकलन गर्न कार्यतालिका तय गरेको छ। महासचिव शंकर पोखरेलका अनुसार 30 जेठमा बागमती र 2 असारमा कोशी, 4 असारमा लुम्बिनी, 6 असारमा सुदूरपश्चिम, 8 असारमा कर्णाली, 13 असारमा मधेश र 16 असारमा राजधानी प्रदेशमा सुझाव संकलन हुनेछ। 17 असारमा सम्पर्क समन्वय, 18 असारमा जनसंगठन र 19 असारमा विभाग प्रमुख र पदाधिकारीबाट सुझाव संकलन हुनेछ। सुझाव संकलन भेलामा सम्बन्धित भूगोलमा रहेका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्लाका पदाधिकारीहरू सहभागी हुनेछन्।
0: लगातार परेको भारी वर्षाका कारण काभ्रेको रोशी खोलामा पानीको बहाव अत्यधिक बढ़ेपछि बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ। सम्भावित जोखिम र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले तत्कालका लागि सड़क बन्द गर्ने निर्णय गरेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज दिउँसोदेखि बनेपा, पनौती, धुलीखेल, नवबुद्ध तथा रोशीको माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ। सोही कारण रोशी खोलामा पानीको सतह तीव्र रूपमा बढ़दै गएको र जोखिमपूर्ण अवस्था सृजना भएको छ। प्रहरीका अनुसार रोशी क्षेत्रको 400 बेसी नजिक पहिरो समेत गएको छ, जसले सड़क आवागमन थप जोखिमपूर्ण बनाएको छ। सोही अवस्थालाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा सबै प्रकारका सवारी साधनको आवागमन तत्कालका लागि रोक लगाइएको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत तनहुको ब्यास नगरपालिका 12 देउरालीमा मंगलबार दिउँसो कार दुर्घटना हुँदा 3 जना भारतीय पर्यटक घाइते भएका छन्। डुम्रेबाट दमौली हिँडेको BR10AB7739 नम्बरको कार अनियन्त्रित भई दिउँसो करिब 1 बजे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार 5 जना सवार रहेको उक्त कार अचानक सड़कमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले घाइतेलाई उद्धार गरेको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभएको छ। 3 जना भारतीय नागरिकलाई तत्काल उपचारका लागि दमौली स्थित प्रदेश अस्पताल पठाइएको थियो।

चालू आर्थिक वर्ष 2082-83 का लागि सरकारले 6,00,000 टन रासायनिक मल ल्याउने लक्ष्य राखेको जनाएको छ। यसका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको छ। मन्त्रालयका अनुसार हालसम्म 4,91,300 टन मलको टेण्डर भइसकेको छ। गत आर्थिक वर्ष मार्गस्थ परिमाण बाटोमा रहेको मल समेत जोड्दा हालसम्म कुल 5,57,790 टन आपूर्ति भएको छ, जसमा यूरिया 3,29,689, डीएपी 2,08,32 र पोटास 27,268 टन आपूर्ति भएको हो। मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष बाँकी मौजदात सहित हालसम्म कुल 4,65,319 टन रासायनिक मल बिक्री भइसकेको छ। बिक्री भएको कुल मल मध्ये यूरिया 2,75,993 टन, डीएपी 1,74,002 र पोटास 15,323 टन रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। वैशाख महिनामा हालसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंक अनुसार सो महिनामा मात्रै 2,57 अर्ब रूपियाँ रेमिट्यान्स विप्रेषण आएको हो। नेपाल राष्ट्र बैंक अनुसार वैशाख महिनाको रेमिट्यान्स मासिक आधारमा हालसम्मकै धेरै हो। चालू आर्थिक वर्षको 10 महिनामा रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 41.2% बढ़ेको हो। गत चैत महिनामा 2,09 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको थियो। चालू आर्थिक वर्षका 10 महिनामा अर्थात वैशाखसम्म 19,16 अर्ब 90 करोड़ रूपियाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 13,57 अर्ब रूपियाँ बराबर रेमिटेन्स भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको बजेट महिनामा रेमिटेन्स आप्रवाह 1,65 अर्ब 30 करोड़ रहेको थियो। चालू आर्थिक वर्षको वैशाखसम्ममा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह 33% वृद्धि भई 13,26 अर्ब पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह 10.6% बढ़ेको थियो।
2: नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययनरत विद्यार्थीलाई पठाउन पाउने रकममा 5% थप्न पाउने सुविधा दिएको छ। केन्द्रीय बैंकले विनिमय दर घटबड़का कारण पठाउनु पर्ने रकम नपुग हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पठाउनु पर्ने कुल रकममा बढ़ीमा 5% थप गरी अमेरिकी डलर वा अन्य परिवर्तित विदेशी मुद्रा विदेशमा अध्ययनरत विद्यार्थीलाई रकम पठाउन सक्ने व्यवस्था गरेको हो। राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजत पत्र प्राप्त निकायहरूका लागि जारी गरिएको एकीकृत परिपत्र 2082 संशोधन गर्दै यो व्यवस्था गरेको हो। केन्द्रीय बैंकले विदेशमा अध्ययनरत विद्यार्थीहरूको विदेशी मुद्रा सटै र डिजिटल कागजातको मान्यता सम्बन्धी व्यवस्थामा पनि सहजीकरण गरेको जनाएको छ।
1: लगातार चौथो कारोबार दिन शेयर बजार घटेको छ। आज नेप्से परिसूचक 1.54 अंकले घटेको हो। सो कमीपछि नेप्से 2733 अंकमा झरेको छ। आज दिउँसो 1:22 नेप्से आजको न्यूनतम अंक 2702 अंकसम्म झरेकोमा त्यसपछि सम्हालिएको थियो। अघिल्ला तीन कारोबार दिन बजार लगातार घटिरहेको छ। बिहिबार 13, शुक्रबार 11 र सोमबार 20 अंकले नेप्से घटेको थियो। आज कारोबार रकम बढ़ेको छ। अघिल्लो दिन जम्मा 4,08 करोड़को कारोबार भएकामा आज 6,44 करोड़को भयो भने यो कारोबार रकम वैशाख 15 यताकै उच्च हो।
2: अब विदेशका खबर। पूर्वी कंगोमा इबोला भाइरसको प्रकोप घोषणा भएको 1 महिना भन्दा कम समयमा कम्तीमा 100 जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। पछिल्लो तथ्याङ्कले संक्रमण तीव्र रूपमा फैलिरहेको संकेत गरे पनि वास्तविक संख्या अझै बढ़ी हुन सक्ने आशंका गरिएको छ। स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म 550 जना संक्रमित पुष्टि भएका छन्। तीमध्ये 101 जनाको मृत्यु भइसकेको र 19 जना निको भएका छन्। यो विवरण सोमबार सार्वजनिक पछिल्लो अवस्था प्रतिवेदनमा उल्लेख गरिएको हो। यसअघि प्रकोप घोषणा भएको केही हप्तामै संक्रमण फैलिन थाले पनि औपचारिक पुष्टि ढिलो भएको अधिकारीहरूको भनाइ छ। त्यही कारण रोग नियन्त्रण रोकथामका प्रयासहरू थप जटिल बनेका छन्। स्वास्थ्य कर्मीका अनुसार प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाबाट आक्रोशित प्रतिक्रिया, स्वास्थ्य कर्मीमाथि आक्रमणका घटना तथा सशस्त्र समूहको सक्रियताले नियन्त्रण अभियानलाई गम्भीर चुनौती दिएको छ। धेरै क्षेत्रमा विश्वासको कमीका कारण परीक्षण, उपचार र सम्पर्क ट्रेसिङ कार्य प्रभावित भएको छ।
1: इरान र इजरायलले पछिल्लो दिनमा भएको सैन्य तनावपछि एक अर्कामाथि आक्रमण रोकेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई तत्काल गोलीबारी रोक्न आग्रह गरेपछि यस्तो घोषणा भएको हो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले टेलिभिजन सम्बोधन मार्फत हाललाई देशले आक्रमण रोकिरहेको बताएका छन्। तर इरान र लेबनान स्थित हिजबुल्लाहसँगको संघर्ष अझै समाप्त नभएको उनले स्पष्ट पारेका छन्। यद्यपि इजरायलका रक्षा मन्त्रीले लेबनानमा हिजबुल्लाहमाथि कार्यवाही जारी रहने संकेत दिएका छन्। उता अर्को विदेशको खबरमा अमेरिकी एयरलाइन्सले अप्रेल महिनामा इन्धन लागतमा लगभग 6,50 करोड़ अमेरिकी डलर भुक्तान गरेको जनाएको छ। यस्तै जून महिनामा 26% भन्दा बढ़ी र एक वर्षमा 78% लागत बढ़ेको जनाइएको छ। मध्य पूर्व द्वन्दले पछिल्लो 100 दिनमा चरम सीमा पार गरेको कारण यस्तो अवस्था आएको अमेरिकी ब्यूरो अफ ट्रान्सपोर्टेशनले जनाएको छ।
2: अब खेल खबर। मलेसियामा जारी एसएससी महिला प्रिमियर कप प्रतियोगिताको क्वार्टर फाइनलको समीकरण पूरा भएको छ। आज समूह चरणका सबै खेल सकिएसँगै क्वार्टर फाइनलमा पुग्ने आठ देश र क्वार्टर फाइनलको समीकरण टुङ्गो लागेको हो। जस अनुसार समूह एबाट थाइल्याण्ड र जापान, समूह बीबाट यूएई र ओमान, समूह सीबाट इन्डोनेसिया र मलेसिया र समूह डीबाट हङकङ र नेपाल क्वार्टर फाइनलमा पुगेका छन्। अब क्वार्टर फाइनलका खेलहरू बुधबार हुँदैछन्, जसमा नेपालले थाइल्याण्डको सामना गर्ने भएको छ भने हङकङले जापानको सामना गर्ने भएको छ। यी दुवै खेल बिहान 7:15 बजेदेखि शुरू हुनेछन्। त्यस्तै यूएईले मलेसिया र इन्डोनेसियाले ओमानसँग क्वार्टर फाइनलमा खेल्ने तय भएको छ। यी दुवै खेल बिहान 12:15 बजेदेखि शुरू हुनेछन्।
1: नेपाल भलिबल संघले पाकिस्तानमा हुने कावा पुरूष भलिबल च्याम्पियनशीप 2026 लागि 12 सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। पाकिस्तान भलिबल फेडरेशनको आयोजनामा असार 17-23 गते जुलाई 1-7 इस्लामाबादमा हुने प्रतियोगिताका लागि घोषित टोलीमा 6 नयाँ खेलाड़ीले स्थान बनाएका छन्। राष्ट्रिय टोलीमा पहिलो पटक सन्तोष विक, सरोज बरदेवा, राजेन्द्र धामी, सूरज सुनारा, हिमाल सुनारी र दीपेश कोवर समावेश छन्। बाँकी 6 खेलाड़ी भने गत वर्ष बंगलादेशमा भएको कावा पुरूष नेशन्स कप खेलको टोलीकै सदस्य हुन्। घोषित टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बरदेवा, राजेन्द्र धामी, सूरज सुनारा, निरपधोज बस्नेत, रबिन नगरकोटी, हिमाल सुनारी, हरिहजोर थापा, दिपेश कुवर र विनोद चन्द रहेका छन्।
2: जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तेक्वान्दो तर्फ नेपालका अभिषेक बराल छनौट भएका छन्। अभिषेक पुरूष 80 केजी मुनि छनौट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ। गत मे 21-24 तारीकसम्म मंगोलियाको उलान बटारमा भएको 27 एसियाली तेक्वान्दो च्याम्पियनशीपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए।
1: अमेरिकामा प्रवेश निषेध गरिएपछि सोमालियाका रेफ्री मोअर आर्टनले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्न नपाउने भएका छन्। अमेरिकी वंशार तथा सीमा सुरक्षाले बताए अनुसार विश्वकपमा रेफ्री गर्ने योजना बनाएका एक सोमाली नागरिकलाई इस्तानबुलबाट मियामी अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि फर्काइएको छ। वंशार विभागको विज्ञप्तिमा नाम उल्लेख नगरिए पनि आर्टन सोमालियाका एकमात्र विश्वकप रेफ्री हुन्। पीएपीएका अनुसार अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले पनि आर्टन विश्वकपमा प्रशिक्षण र अम्पायरिङ गर्न सक्षम नहुने पुष्टि गरिसकेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: गृहमन्त्रीमा सुदन गुरूङको पुनरागमन, विज्ञान मन्त्रालय महावीर पुनको जिम्मामा शपथ लिएसँगै कार्यभार सम्हाल्दै गृहमन्त्री गुरूङ 5 र पुनलाई 8 वरियता।
1: करका दर हेरफेर विषयमा तात्यो सदन, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा, सरकारका प्रवक्ताले गरे अर्थमन्त्रीको बचाउ, मेहनत गरेर राम्रो बजेट ल्याएको जिकिर।
2: तल्लो अरूण लगायत 4 जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय, निजामती सेवा संशोधन नियमावली स्वीकृत, मधेसमा रासपाको पालिका र जिल्ला अधिवेशन निकै विवादित, मधेस प्रदेशको अधिवेशन नै स्थगित।
1: पूर्वी कंगोमा इबोलाबाट 100 जनाको मृत्यु, सैन्य तनावपछि इरान र इजरायलले रोके एक अर्का विरूद्धको आक्रमण। मध्यपूर्व तनावले अमेरिकामा हवाई इन्धनको लागत एक महिनामै 26% बढ़्यो।
2: र एसएससी महिला प्रिमियर कपको क्वार्टर फाइनलको समीकरण पूरा, नेपालले थाइल्याण्डसँग खेल्ने 6 नयाँ खेलाड़ीलाई समेट्दै कावा पुरूष भलिबल च्याम्पियनशीप खेल्ने नेपाली टोली घोषणा, सोमालियाली रेफ्रीलाई अमेरिकाले प्रवेश दिएन, विमानस्थलबाटै फिर्ता।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हरि शरण म लक्ष्मी भुषाल सुनिरहेछु रेडियो एनआरएन 99.1
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

नमस्कार सामुदायिक रेडियो दिदी बहिनी 95 थोप्लो 2 मेगाहर्जले तयार पारेको खबर चौतारीमा समाचारको सेवा छ। म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर चौतारीमा खबर अघारी बनाऊ। पर्वतका स्थानीय तहले संघीय सरकारबाट पाउने बजेट घट्यो। यो प्रसंगबाट संघीय सरकारले आगामी आर्थिक वर्ष 83-84 लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत पर्वत जिल्लाबाटका 7 स्थानीय तहलाई उपलब्ध गराउने बजेट सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार पर्वत जिल्लाको चालू आर्थिक वर्ष विक्रम सम्बत 82-83 तुलनामा आगामी वर्षमा ₹5,58,00,000 रूपियाँ बजेट कम प्राप्त भएको छ। चालू आर्थिक वर्षमा विक्रम सम्बत 82-83 पर्वतका स्थानीय तहले कुल 2,91,56,00,000 रूपियाँ प्राप्त गरेका थिए भने आगामी आर्थिक वर्ष 83-84 लागि 2,85,98,00,000 रूपियाँ विनियोजन भएको छ। यस अनुसार पर्वत जिल्लामा प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरण रकममा ₹5,58,00,000 रूपियाँ कमी आएको हो। पालिकागत विवरण अनुसार कृष्ण नगरपालिकामा गत वर्ष 62,12,00,000 प्राप्त गरेकोमा आगामी वर्ष 60,12,00,000 रूपियाँ पाउने भएको छ। फलिवास नगरपालिकाले बजेटमा ₹53,45,00,000 घटेर 5,25,00,000 रूपियाँमा झरेको छ। जलजला गाउँपालिकाले गत वर्षकोमा 38,70,00,000 रूपियाँको तुलनामा ₹38,19,00,000 रूपियाँ प्राप्त गर्नेछ भने महाशिला गाउँपालिकाले 31,19,00,000 घटेर 29,97,00,000 रूपियाँ कायम भएको छ। बिहारी गाउँपालिकाको बजेट 33,01,00,000 घटेर 32,79,00,000 रूपियाँ सीमित भएको छ। यद्यपि सबै पालिकाको बजेट भने घटेको छैन। पयो गाउँपालिकाको बजेट 30,42,00,000 बढेर 31,35,00,000 रूपियाँ पुगेको छ भने मोदी गाउँपालिकाको 42,77,00,000 बढेर 43,41,00,000 रूपियाँ प्राप्त भएको छ। संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण रकममा समग्र रूपमा कमी आएपछि स्थानीय तहले विकास निर्माण पूर्वाधार र सेवा प्रभागका कार्यक्रम सञ्चालनमा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। स्थानीय जनप्रतिनिधिले बजेट कटौतीले विकास योजना प्रभावित हुन सक्ने भन्दै आगामी दिनका लागि थप स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता उठाएका छन्। कर्मचारीले तलब बढ़ेको बेलामा पालिकालाई रकम कम पाउँदा थप आर्थिक भार पर्ने कुष्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो।

म्याग्दीको रघुगंगा गाउँपालिका आठ मंगले खानेकी बलदेवी छन्त्याले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपालि मुस्किलले एक रोपनी आलु खनिन्। असिनाले हुर्किँदै गरेको अवस्थामा चुटाले आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूलो हुन र थप दाना फल्न नपाउँदै उत्पादन आधाले घटेको छ। गत वर्ष 50 मुरी आलु फलेको थियो, यस वर्ष आधा पनि उत्पादन होला जस्तो छैन। आलु खेतीको पकेट क्षेत्र मानिने रघुगंगा गाउँपालिका चौरखानी र पेले खर्का डुवानी ढारका किसानले असिनाले बोट नष्ट गरिदिएपछि चिन्तित बनेका छन्। वैशाख र जेठमा रहे परेको बाक्लो असिनाले आलुका बोट बिरुवा नष्ट गर्दा उत्पादनमा असर पुगेको किसान नरकुमारी किसानले बताउनुभयो। 27 परिवारको बसोबास रहेको मंगले खानीका बासिन्दाको मुख्य आय स्रोत आलु खेती हो। जेएनजी आन्दोलनका क्रममा नाखु कारागारबाट भागेका एकजना कैदी बन्दीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ। लागू औषध मुद्दामा दुई वर्ष एक महिना कैद सजाय भइला नाखु कारागार कैदान भुक्तान गरिरहेका अवस्थामा भदौमा भएको जेएनजी आन्दोलनका क्रममा भागेका कैदीलाई मालिका गाउँपालिका सातबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमी सिन्हा अनुसार सप्तरीको खड्का नगरपालिका 10 का 54 विश्वनाथ भगतलाई पक्राउ गरिएको हो। तपाईँ यति बेला सामुदायिक रेडियो दिदीबहिनी 92.2 मेगाहर्जले तयार पारेको खबर चौतारी सुन्दै हुनुहुन्छ। खबर चौतारीमा खबरको क्रम बाँकी छ, केही क्षणको छोटो व्यापारिक विश्राम।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
2: तीव्र गतिमा सवारी चलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।

0: Media. Extreme energy drink.
1: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
2: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो भने
2: अब चिन्ता नगर्नुहोस्,
3: किनभने मनपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नशा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: यही जेठ 30 गते शनिबार भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु झुकडुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, युनिसा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग, नशा, यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
5: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 30 गते शनिबार
6: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674202727
6: 24027।
7: सम्पर्क मोबाइल नम्बर 9857225597
6: 9851189918।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: सडक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
14: यस सडक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
13: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
14: सेवा लिने क्रममा चाहिने जानकारी
13: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
14: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
13: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध।

0: सुरक्षाका खबरहरू वन रेडियो नेटवर्क
1: अनुरोध हो गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
2: नेपाल।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: त्यसको व्यापारी विश्राम बसिज खबर चौतारमा पुनः स्वागत छ। बाँकी प्रसंगको पालो, पर्सा जिल्ला अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने विरूद्ध चलिरहेको संगठित अपराधको मुद्दा फिर्ता भएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिल मार्फत जिल्ला अदालतमा आरोप पत्र संशोधनका लागि निवेदन परेको थियो। आज न्यायाधीश मोहन सुवेदीको इजलासले सोही निवेदनका आधारमा आरोप पत्र संशोधनको आदेश गरेको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिनुभएको छ। अब पर्सामा रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै कायम छ। उक्त मुद्दामा आरोपित र पीड़ित बीच मिल्ला पत्र हुन बाटो पनि खुलेन भएको छ। मिलेमा सहकारी ठगीको पनि मुद्दा फिर्ता गर्न सकिनेछ। यसअघि कास्की अदालतबाट उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भइसकेको छ। नवनियुक्त गृहमन्त्री सोदन गुरूङले 25 वर्ष अगाडि राजदरबार हत्याकाण्डको थप छानबिन अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गृह मन्त्रालयको साँझ मंगलबार पद बहाली गर्दै 58 जेठ 19 गते नारायणी हिट राजदरबारमा भएको हत्याकाण्डको थप अनुष्ठानबिन अघि बढ़ाउने निर्णय भएको बताउनु भएको हो। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख विपक्षी दलले प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्तिलाई राष्ट्रघाती ठहर गर्दै संसद गतिविधि अन्त्यका लागि प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान राखेका छन्। मंगलबार सिंहदरबार स्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो। तार पारेको खबर चौतारीको समय सकिएको सबको केछिनमा सेनबाट बसा हुने साथ खबर सुन्नुहोला। नयाँ ताजा खबरका लागि हामी सँगै रहनुहोला। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं।

0: आइमै भएर मुख मुखै लाग्ने मसँग तेरो बाउको कमाइ खाएको छु मैले लाई के चाहियो तपाईँहरूलाई
1: हामीलाई शान्ति चाहियो मानवता चाहियो
2: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो
0: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत
4: नौनी दाई बन्दमा त आगो लागेछ निभाउन जाऊ न
5: हो त हो म त सुनिनु नपर्ने सिनो बनिसका पनि हो
6: हाम्रो बाल हाम्रो धन डरले बाटो जोगाउन गरौँ जतन वनमा डरले लगाउने कानुनी अपराध हो डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
7: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
3: घर शान्ति नै विश्वको शान्तिको आधार हो दिगो विकासका लागि हिंसा रहित समाज लैंगिक हिंसा विरुद्धको स्वर दिने अभियान 2073 सफल पारौ लैंगिक हिंसा अन्त्य गरौं सभ्य समाजको निर्माण गरौं लैंगिक समानताका लागि पाइलाहार रहारी सन् 2030 हिस्सा बराबरी महिला हिंसा अन्त्य गरौं कुरा हैन काम गरौं
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: जनहित का लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय को सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज को सहकार में कुसुम नगरपालिका पर्वत
1: निकट माते दी बहिनी विकट माते दी बहिनी यो हो रेडियो दीदी बहिनी 95.2 मेगाहर्ज
2: राष्ट्रपाको प्रदेश अधिवेशन शुरू नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने गुटका कारण कांग्रेस विभाजनको संघारमा
3: सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई
2: रेमिटेन्समा ऐतिहासिक वृद्धि 10 महिनामै 19 खर्ब रूपियाँ भित्रियो 2.5 महिनामा बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो मापदण्ड विपरीत हेडलाइट र हर्न बजाउनेलाई अब कार्यवाही हुने
4: पहिलो चोटिको लागि 500 जरिवाना गरिने दोस्रो चोटिको लागि 1000 र तेस्रो चोटिको लागि 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ
2: र एन्फा अध्यक्ष र महासचिवलाई विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान रोक
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: ग्रेडिङ र नम्बरलाई मात्र प्राथमिकता दिने अहिलेको शिक्षा प्रणाली ज्ञान र सामाजिक रूपान्तरणको प्रक्रिया होइन विदेश जाने माध्यम जस्तो बनेको छ अब शिक्षा उत्पादन कृषि समुदाय र राष्ट्रिय आवश्यकतासँग जोड़िनु पर्दछ शिक्षित पुस्ताले आफ्नो समाजमा भविष्य देख्ने वातावरण बनाउनु पर्दछ त्यसैले दीर्घकालमा सामाजिक संरचना कमजोर बनाउने पुस्तागत सिप हराउने र परनिर्भरता बढ़ने भएकाले अहिलेको शिक्षा प्रणालीमा तत्काल फेरबदल ल्याउनु आवश्यक छ अब खबर सुशीला श्रेष्ठबाट
6: प्रधानमन्त्री बालेन्द्र शाहले 6ठौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ आज सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो नवनियुक्त दुवै मन्त्री दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा एकका सांसद गुरूङ गृहमन्त्री बन्नुभएको थियो भने स्वतन्त्र सांसद पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ उहाँहरू दुवैजनाले पदभार समेत ग्रहण गरिसक्नु भएको छ पदभार ग्रहण गर्दै गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गर्नुभयो
7: विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम SIVT गठन गर्ने नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने ब्यूरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज टीम गठन गर्ने हरेक फाइल खोलिन्छ अब
6: मन्त्री पुनले भने विज्ञान प्रविधिको विकासको लागि विस्तारै हिँडेर ठाउँमा नपुगिने भन्दै एकदम द्रुत गतिमा दिन रात काम गरेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनुभयो
8: भोलिदेखि टीम बनाएर र एउटै कुरा सोच के छ भने यो हामीले यो विज्ञान प्रविधिको विकासको लागि ढिलो ढिलो हिँडेर ठाउँमा पुगिँदैन एकदम द्रुत गतिमा यो रात दिन काम गरेर अगाडि बढ्ने हो 5 वर्षको हो यो के अरे सरकार बढीमा 3 वर्ष बढीमा है मैले यहाँ घोषणा गरेँ म यो 3 वर्ष बढ्ने हो यो मन्त्री भएर खाने
6: यसैबीच नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। सरकारले गृहमन्त्री गुरूङलाई पाँचौं वरियतामा राखेको छ भने उहाँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठपछि रहनुहुनेछ। यस्तै विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आठौं वरियता दिइएको छ। उहाँ मन्त्री सविता गौतम पछि रहनुहुनेछ। प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि संघीय संसदका दुवै सदनको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। आज बसेको दुवै सदनको बैठकमा विपक्षी दलका सांसदहरूले बैठक शुरू हुन साथ प्रधानमन्त्रीले संसदमा आएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा अविवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए। विपक्षीको निरन्तर नाराबाजी र अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि र राष्ट्रिय सभाको बैठक जेठ 28 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको हो। वडा पालिका र अधिकांश जिल्लाका अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि प्रदेश नेतृत्वको चयनको प्रक्रिया शुरू गरेको छ। पहिलो चरणमा बागमती प्रदेश अधिवेशन हेटौडामा आयोजना भएको हो। बागमती प्रदेश सभापति पदका लागि वर्तमान सभापति डाक्टर अच्युत्तम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्यालबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै पक्षले आफ्नो प्यानल सहित चुनावी तयारी गरिरहेका छन्। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव संकलन गर्ने भएको हो। समितिको आज बसेको कार्यदल बैठकले सुझाव संकलन तथा भेलाहरू गर्ने समिति सदस्य भानुभक्त ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
9: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी र आयो परामर्श सुन्नलाई हो। यो हामीले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन भन्ने एउटा आम विषय छ हाम्रो। त्यो विषयमा कार्यकर्ता साथीहरू प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र त्यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा जनसंगठनको सम्पर्कको त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं।
6: साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 55 फार्म प्रभावित भएका छन् भने 4,79,156 पंक्षी नष्ट गरिएको छ। गएको चैत 4 गते कोशी प्रदेशको सुनसरी स्थित उर्लाबारी 4 सुन्दर हरैचा क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो। त्यस यता मोरङमा 11 फार्म, झापामा 4 फार्म, ललितपुरमा 3 फार्म, भक्तपुरमा 2 फार्म, चितवनवारा, नवलपरासी पश्चिम र महोत्तरी एक एक फार्म प्रभावित भएका छन्। सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दहालले संक्रमण नियन्त्रणका लागि रोग द्रुत कार्यटोली परिचालन गरिएको बताउनुभयो।
10: विषाणुबाट सर्ने रोग भएको नाताले अब यो त सकेसम्म हामीले पहिलेदेखि भने जहाँ बर्ड फ्लू देख्छु त्यो भाइरस फेरि नियन्त्रित अवस्थामा राखेर त्यसलाई फैलिन नदिन संक्रमण थप फैलि नदिनको लागि हामीले प्रयास गर्ने हो। यदि यो विषाणुबाट सर्ने रोग हो, विषाणु अब जसरी पनि सर्न सक्ने भयो, एउटा त संक्रमित चाहिँ पन्छी र पन्छीबाट लसुसबाट चाहिँ हुन सक्ने भयो। त्यसपछि यो जंगली चराहरूमा पनि कहिलेकाहीँ समस्याहरू देखिएको छ, त्यहाँबाट पनि आउन सक्ने भयो। फार्मको उचित सरसफाई भएर पनि त्यहाँबाट आउन सक्ने भयो होइन। त्यसैले गर्दाखेरि आफ्नो फार्ममा व्यवस्थित तरिकाले कुखुरा पालनहरू गर्नु पर्यो, आफ्नो फार्मलाई सरसफाई गर्नु पर्यो।
6: संक्रमण नियन्त्रणका क्रममा देशभर 6,94,193 अण्डा तथा 1,82,775 किलोग्राम दाना नष्ट गरिएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह 41.2% वृद्धि भई 19,16,40,00,000,000 रूपियाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर 13.3% मात्रै रहेको थियो। यातायात व्यवस्था विभागले मापदण्ड विपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारी साधनमाथि कार्यवाही गर्ने भएको छ। विभागका अनुसार पछिल्लो समय अत्यधिक चम्किला लाइट र चर्को आवाजका हर्न प्रयोग गरेको गुनासो बढ़दै गएकाले यस्ता कार्य गर्नेमाथि कार्यवाही गरिने जनाएको हो। सवारी निरीक्षण तथा परीक्षण मापदण्ड 2074 अनुसार हेडलाइटको प्रकाश र हर्नको आवाजको सीमा तोकिएको छ। नियम विपरीत बत्ती तथा हर्न प्रयोग गरेको पाइएमा कानून अनुसार कस्तो कार्यवाही हुन्छ? सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले भन्नुभयो,
4: सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164 उल्लेख भए अनुसार ध्वनि निषेध गरिएको क्षेत्रमा चाहिँ कसैले पनि हर्न बजाउन पाउँदैन। यदि त्यसरी हर्न बजाउनु भएको छ भने उहाँलाई चाहिँ त्यो कसुर अनुसार चाहिँ पहिलो चोटिकोलाई चाहिँ 500 जरिवाना गरिने, दोस्रो चोटिकोलाई 1000 र तेस्रो चोटिकोलाई चाहिँ 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
6: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लाग्नुभएका एन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा उहाँहरूको राहदानी अझै कालो सूचीबाट फुकुवा नभएकाले विदेश जान रोक लगाइएको हो। एन्फाको आर्थिक अनियमिततावारे छानबिनका क्रममा नेमुवाङ सहित 24 पासपोर्ट कालो सूची राखिएको थियो।
2: सुशीला श्रेष्ठ नेपाली कांग्रेसमा सदस्यता अध्यावधिको विषयलाई लिएर दुई धार।
3: यो नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो। र
2: कार्यकर्तामा अन्यलता कायमै, रिपोर्टसँगै जलवायु परिवर्तनको असर कम गर्न अपनाउन सकिने उपाय सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 15 महाधिवेशनको संघारमा रहेको कांग्रेसमा गुटगत विवाद चरम बिन्दुमा पुगेको छ। संस्थापन र संस्थापन इतर बीचको सदस्यता अध्यावधिक विवादले कांग्रेसमा यस्तो अवस्था आएको हो। सदस्यता अध्यावधिक गर्न थप गरिएको समय सकिन 2 बाँकी रहँदा हालसम्म करिब 5.5 लाखले अध्यावधिक गरेका छन्, जुन पहिलेको तुलनामा झण्डै 2.5 लाखले कम हो। पछिल्लो समय नेताहरूबीच आरोप प्रत्यारोपले कार्यकर्तामा थप अन्यलता बढ़ेको छ।
14: आन्तरिक विवादका कारण नेपाली कांग्रेसको सदस्यता अध्यावधिक उत्साहजनक बन्न सकेको छैन। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वले गरेको निर्णयमा पूर्व सभापति शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला पक्षीय नेताहरू असन्तुष्ट बन्दा सदस्यता अध्यावधिकमा कार्यकर्ताको चासो कम देखिएको हो। आसन्न 15 महाधिवेशनको संघारमा सदस्यता अध्यावधिक गर्न पछिल्लो पटक थपिएको समय पर्सिसकिँदैछ। अन्तिम पटक थप गरिएको समय सकिने लाग्दा आधा सदस्यहरूले अध्यावधिक गरेका छन्। क्रियाशील स्वच्छता व्यवस्थापन समितिका सदस्य सहमहामन्त्री प्रकाश रसाइलीले भन्नुभयो,
15: हाम्रो 5,02,381 हो, करिब करिब हामी 50 जना जति पार्टीको नेतृत्व सहित अफिस प्राविधिक विज्ञहरू सहित सचिवालयका साथीहरू बसिरहेका छन्, जसले हिजो चुनावमा असर गरे, जसले नेतृत्व असफल बनाउन खोजे, उहाँहरूले भन्नुभएको कुरा हो। दुई दिनपछि कंग्रेसको क्रियाशील सदस्य अध्यावधिको संख्या पर्सि साँझ राति 12 बजीसम्म त आइहाल्छन्, त्यही भएर यसलाई अनेसा लिनु हुँदैन।
14: कांग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्य थिए, 15 महाधिवेशनमा आइपुग्दा क्रियाशील सदस्यको संख्या आधाले घट्ने अनुमान गरिएको छ। अन्तिम पटक थपिएको अध्यावधि गर्ने समयमा पनि उत्साहजनक सहभागिता नहुँदा संख्या स्वत घट्नेछ। समितिले अध्यावधि नगर्ने नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता खारेज हुने बताउँदै आएको छ। 15 महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय पत्र एनसीआईडीलाई प्रमुख आधार बनाएर अध्यावधिको अभियान चलाएकाले अनिवार्य भनिएको हो, तर अभियानलाई पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेता कार्यकर्ताले अस्वीकार गर्दै आएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले अध्यावधिका नाममा क्रियाशील सदस्यता खारेजीसम्मको निर्णय पार्टीका लागि घातक हुने भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुहुन्छ। जेएनजी आन्दोलन, नेता कार्यकर्तामा देखिएको निराशा, पार्टी नेतृत्व बीचको आन्तरिक विमेल लगायत हालै सम्पन्न निर्वाचनको परिणामका कारण पनि अध्यावधिकमा चासो नदेखिएको भन्दै यसअघि नै नवीकरणलाई सदर गर्नुपर्ने उहाँको भनाइ छ।
16: केही साथीहरू अब 15 महाधिवेशनका लागि पुसमै नवीकरण गरिसक्नु भएको छ, त्यो दोहोऱ्याएर किन गर्नु पर्यो भन्ने यस्तै तर्क गरेर त्यसमा उत्साहित नभएको। गगन थापा विभागीय प्रमुख भएकै बेला 2082 पुस 10 गते भित्र करिब करिब 6 लाख पुरानोले नवीकरण गरेको र बाँकी 5 लाख नयाँ सदस्य बाहिर सदस्यता पठाएको हो। अब त्यसलाई चाहिँ नमानेर, मान्यता नदिएर अब म सभापति भएपछि मैले अध्यावधि गर्छु, त्यसलाई मात्रै भाग लिन दिन्छु भनेपछि थोरै चाहिँ संस्थापन पक्षबाटै इगोको टकराव चाहिँ भएकै हो।
14: कांग्रेसले आगामी असोज 9-14 गते 15 केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन तयारी स्वरूप वैशाख 1 गतेदेखि शुरू भएको अध्यावधिक अभियानको समयसीमा जेठ 28 सकिँदैछ। अध्यावधिक अभियानले आगामी महाधिवेशनमा नेतृत्व चयनमा प्रभाव पार्ने कतिपय नेताहरूको आकलन छ, जसले गर्दा नेतृत्वका बीच संघर्ष प्रष्ट देखिन्छ। सदस्यता अध्यावधिकलाई संस्थापन र संस्थापन इतरका नेताहरूले प्रतिष्ठाको विषय बनाइरहेका छन्। यस बीचमा नेताहरू बीच पटक पटक छलफल भए पनि सहमति भने जुट्न सकेको थिएन, जसले गर्दा नेता कार्यकर्तामा अध्यावधिकका विषयलाई लिएर अन्यलता बढ़दै गएको छ। राजनीतिक विश्लेषक तथा कांग्रेस जानकार पुरूषोत्तम दाहालले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको बताउनुहुन्छ।
3: नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो र त्यो द्वन्दलाई समाधान गर्ने सूत्र सायद कांग्रेससँग फेला परेको छैन। सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई।
14: कांग्रेसमा गुटको राजनीति नयाँ होइन, 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न नसकेको भन्दै तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सम्पन्न गर्नुभयो। विशेष महाधिवेशनबाट आएको नेतृत्वका विरूद्धमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षीय नेताले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्चले थापा नेतृत्वलाई आधिकारिकता दिएसँगै कांग्रेसभित्र चरम असन्तुष्ट बढ़दै गएको छ। गुटका कारण गत फागुन 21 सम्पन्न निर्वाचनमा दोस्रो पार्टीमा खुम्चिएको कांग्रेसभित्र अहिले सदस्यता अध्यावधिक आन्तरिक विवादको जड़ बनेको छ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लैंगिक समानता जलवायु परिवर्तनले प्रभाव पार्दै
17: उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
2: महिलामाथि हुने असर न्यूनीकरणका लागि अप्नाउनु पर्ने नीति विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: संस्थाको एकमात्र डिटिएच सेवा डिस्ट हो,
1: डिस्ट हो, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
4: जलवायु परिवर्तनका कारण महिलामा पर्ने प्रभाव के होला, असर न्यूनीकरणका लागि के गर्न सकिन्छ होला? नमस्कार, कार्यक्रम हेलो मौसममा स्वागत छ, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी लैंगिक समानता र जलवायु परिवर्तनको असर न्यूनीकरणको क्षेत्रमा क्रियाशील दिव्या गुरूङसँग कुराकानी गर्दैछौ।
5: जलवायु परिवर्तनले ल्याएको असर चाहिँ कसलाई पर्छ भन्दा, जसको चाहिँ सम्पत्ति जुनै पनि किसिमको सम्पत्ति कम भएको, एकदमै गरीब अथवा पहुँच नभएको व्यक्तिहरूको हो नि त, उनीहरूलाई बुझ्नु, उनीहरूको लागि उनीहरूकोमा गएर समय बिताएर बुझ्ने गर्नेमा चाहिँ लगानी नै कम भएको छ। अनि त्यसमा ध्यान कम हुँदा रिपर्कसन के हुँदोरहेछ भने, जस्तो किसिमको माथिबाट प्रविधि त्यो एरियामा लगानी पनि कम, अनि त्यो किसिमले नहेर्दाखेरि ध्यान पनि कम हुँदाखेरि लगानी आउँदा चाहिँ एकदम माथि फ्यातुलो हुँदाखेरि जलवायु परिवर्तनबाट जुन चाहिँ असर भएकोलाई हामीले गरेको भनेर खुसी त हुन्छौँ है, यति प्रोजेक्ट गर्यो उति प्रोजेक्ट गर्यो, तल त चेन्ज भएको हुँदैन, तल त परिवर्तन आएको हुँदैन, त्यसले गर्दा उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर, त्यसले गर्दा मैले चाहिँ त्यो एरियामा चाहिँ ध्यान धेरै दिनुपर्छ, लगानी हुनै पर्छ, पैसामा होस्, ज्ञानमा होस्, तरिकामा होस्, उनीहरूलाई बुझ्ने शक्ति, भनौँ न एउटा दलित महिला खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
6: जे जति प्रविधि अथवा सहयोग जे जति जान्छ त्यो समग्र किसानलाई नै पुगिरहेका छैन। महिला, आदिवासी, जनजाति अथवा लैंगिक अल्पसंख्यक त्यो समुदायतर्फ हामीले ध्यान दिन सक्यौं अथवा सकेनौं अथवा दिएको भए यो चाहिँ राम्रो हुन्थ्यो भन्ने लाग्छ।
5: त्यहाँ ध्यान पुगेको छैन, के जानुपर्ने त, कसकोमा जानुपर्ने भने त्यो विश्लेषणै राम्रो भएको छैन, होइन? अब जनजाति भन्यो, कहाँको जनजाति, जनजातिमा धनी गरिब, अब अरू दलितहरू पनि त क्षेत्री बाहुनभन्दा धनीहरू छ, कहाँ जाँदैछ भने त्यो विश्लेषण, जुन चाहिँ किसिमको हामीले विविधताको विश्लेषण गर्नुपर्ने स्पेसली जलवायु परिवर्तनमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ, होइन? त्यो विश्लेषण चाहिँ एकदमै कम भइरहेछ। त्यो विश्लेषण कम हुँदाखेरि प्रोग्राम प्लानिङ पनि त्यसरी हुँदो रहेछ।
6: ऐतिहासिक रूपमा जो पछाडि पारिएको अथवा वास्ता नगरिएको, ध्यान नदिएको भन्ने एउटा भयो, अर्को परिस्थिति अनुसार त्यो आइराख्ने फेरबदलको कारणले, र त्यो दुइटैलाई फेरि एकीकृत गरेर हामी फरक ढंगबाट व्यवहार गर्नुपर्छ भन्ने चाहिँ लैंगिक रूपमा त्यो सैद्धान्तिक रूपमा भयो। त्यस्तो खालको व्यवहार अथवा त्यस्तो खालको अध्ययन अनुसन्धान कहीँ भएकै छैन नेपालमा, अथवा कतै कतै भएको छ तर त्यो पुग्दैन भन्ने लाग्छ।
5: अनुसन्धान चाहिँ भएको छ, एकदम मान्छेलाई क्लियर पनि छ, अब त्यो डेप्थमा क्लियर कम्पाउन्डेड प्रकारले हेर्ने क्लियरिटी त अलिक कमै छ, विश्लेषण रिसर्चहरू चाहिँ धेरै भएको छ, तर जब लगानीमा तल काम गर्नु जान्छ नि, त्यहाँ माथि मात्रै भएर नहुँदो रहेछ क्या, मन त एकदमै छ नि गर्नु, तर त्यो सिप पनि चाहिने रहेछ, त्यसमा सिप साथसाथै लगानी, मैले धेरै फेरि मैले घरिघरि भने जस्तो लाग्छ, तर लगानी पनि चाहिन्छ। हामीले जानेको त्यो जुन चाहिँ समस्या भनेर त समस्या पहिचान त गर्यौं, होइन? तर समस्या पहिचान गरिसकेपछि त्यसलाई कसरी गर्ने भन्ने पनि एउटा सिप भन्नु, त्यो सिपमा चाहिँ लगानी कम छ, पहिचान गरिसक्यो त्यहाँ जानु त अर्कै किसिमको स्रोत सिपहरू चाहिला, त्यसमा पनि ध्यान चाहिँ कम छ।
6: यसो मानु तीन तहको सरकार छ भने उनीहरूले कसरी काम गर्न सक्छन् ताकि जलवायु परिवर्तनको असर कम गर्दै अनुकूलता खोज्दै उत्पादन बढ़ाउन सक्छन्, एउटा कुरा। फेरि किसानभित्र पनि जो अल्पसंख्यक, सीमान्तकृत, दलित महिलाको जुन खालको छ, उनीहरूलाई पनि यसमा उत्पादनमा सहभागी गराउनको लागि के कुरामा हामीले सुधार्न आवश्यक छ?
5: चाहे त्यो माथिको लेभलको प्लानिङ होस्, चाहे तल्लो वडा लेभलको प्लानिङ होस्, त्यो प्लानिङमा उहाँहरूको जुन चाहिँ समस्या, उहाँहरूको निड अथवा उहाँहरूको भनौँ न ज्ञान चलाउनु पर्ने के छ, त्यसको पहिचान गरेर त्यहाँनिर प्लानिङमा चाहिँ हाल्नु पर्यो। त्यहाँनिर नै मिस छ नि, यो चाहिँ होइन भनेपछि त अन्त कहाँबाट लगानी गर्ने, के गर्ने कुरा आयो नि त, होइन? त्यसले गर्दा फर्स्ट एण्ड फरमोस्ट त त्यसमा हाल्नु पर्यो। प्लानिङमा पसिसकेपछि तल जाँदाखेरि अहिले कस्तो भइरहेछ भने, कृषिमा चाहिँ यति यो एकदम क्लाइमेट स्मार्ट एग्रिकल्चर गर्नुपर्छ है भनेर लागिरहेछ, होइन? तर अब त्यहाँ लागेको छ लगानी र सिपको चाहिँ 1,00,000 लागेको छ भने प्लानिङमा गर्छ 10,000, भनेपछि त ठुलो ग्याप हुन्छ, बजेटरी ग्याप पनि हुन्छ, कहाँ लानु के लानु, अनि पछि काम नगरिकन जे महिना दिवसमा त्यो पैसा सकेर आउँछ, कहाँ लाउनु लाउनु लाउनु त पर्यो, त्यसले गर्दा त्यो बुझाइमा चाहिँ एकदमै कम छ। तर तल फ्रन्ट लाइनमा जुन इन्भेस्टमेन्ट हुनुपर्छ नि, वडा लेभल र गाउँ लेभलमा चाहिँ त्यहाँनिरको चाहिँ ध्यान कम भएकोले गर्दाखेरि जति नै ठुल्ठूलो कुरा गरेर विश्लेषण गरे पनि त्यहाँ अन्तिम रूपमा जस्तै अब लिभ नो वान बिहाइन्ड भन्छ नि, लिभ नो वान बिहाइन्डको उसमा पुग्नु पर्नेमा चाहिँ अलिकति हामी फेल खाएकै हो।
6: परम्परागत सिप र क्षमताको कुरा गर्नुभयो, पहिले पहिले अब मौसम कसरी परिवर्तन हुँदैछ र कसरी खेतीपाती गर्ने भन्ने कुरा बुढापाकाहरूले पछिल्लो पुस्तालाई त्यो सुनाउने एउटा अवस्था अभ्यास थियो भनौ न। सिङ्गो जमिन बाँझो भइराख्ने र खेतीयोग्य जमिनमा घरहरू बनाउने क्रम चल्यो र वैदेशिक रोजगारीको नाममा वृद्ध अवस्थाका व्यक्तिहरू मात्रै गाउँमा बस्ने अवस्था छ। हामीसँग भएको परम्परागत ज्ञान र सिप, त्यसमा पनि विशेषतः लैङ्गिक हिसाबले महिला होला अथवा अरू समुदायको होला, त्यो ज्ञान र सिपको संरक्षणको लागि यो जुन बहस हुनुपर्थ्यो त्यो भइराखेको छ कि अथवा त्यो भइराखेको छैन, अब त्यो हुन आवश्यक ठान्नु चाहिँ
5: नभएको होइन, भइरहेछ। संस्था सिपेट जस्तो संस्थाहरूले धेरै गरिराखेको छ होइन, इन्डिजिनियसको लागि हाम्रो दलितै कम्युनिटीहरूको पनि भइरहेको छ। तर त्यो बहस चाहिँ कस्तो किसिमको हुँदो रहेछ भने भन्नु डिस्कसन गर्दा उहाँहरूकोबाट साँच्ची नै ज्ञान ल्याएर उहाँहरूलाई साँच्ची नै इन्भल्भ गरेर ल्याउने भन्ने किसिमको अज्ञान मैले आउँछु। एउटा सिप त चाहे नि, कसरी चाहिँ उहाँहरूले सिकेको चिजहरूलाई चाहिँ हाम्रो प्लानिङमा ल्याएर उनीहरूलाई चाहिँ अगाडि बनाउने भन्नेमा चाहिँ हामी विज्ञहरू नै अगाडि भएर उनीहरूको सिप यो छ है भनेर लिने एक्सट्राक्सन खालके लिएर अनि अप्लाई गर्दाखेरि काम नलाग्दो रहेछ। तर उहाँहरूलाई नै ड्राइभर सिटमा राखेर हाम्रो तरिका नै डिफ्रेन्ट गर्नु, चेन्ज ल्याउनु पर्छ भने त उहाँहरूको सिप छ भने त उहाँहरूलाई त अगाडि राख्नु पर्यो नि त। तर अहिले चाहिँ कस्तो भएर चाहिँ उनीहरूको सिप चाहिँ चला भनेर, अब त्यो सिप पनि चला भन्नेमा कस्तो छ भने कुन चाहिँ मान्छे चाहिँ आएर मौका पाएको छ त उनीहरूको पनि त बारीमै नगएको लिडरहरू आएर बस्दैछन्, त्यहाँ पनि गेट किपरिङ भइरहेछ क्या। बारीमै नजाने चाहिँ ल इन्डिजिनियसको नाममा चाहिँ भनौँ सदरमुकाममा बस्ने व्यक्तिहरूको बढी रियल फार्मर्स रियल गर्नेकोमा चाहिँ त्यस्तो किसिमको अभ्यास चाहिँ कमै भइरहेको जस्तो लाग्छ, काम पनि कमै भइरहेको जस्तो लाग्छ।
7: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदको दुवै बैठक अवरूद्ध गरेका छन्। संघीय संसदका दुवै बैठक अवरूद्ध गरेपछि विभिन्न नीति निर्माणको काम प्रभावित बनेको छ। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। नेपाली कांग्रेसको विवाद चुलिँदै गएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। र फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन जान लागेका इन्फाका अध्यक्ष पंकज विक्रम नेमङ र महासचिव किरण राई कालो सूचीमा रहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उहाँहरूलाई फर्काइएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 27 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
1: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ
2: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा
1: समस्या समाधानका लागि बजेट कति पर्सेन्ट विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि
3: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो मेरो विधेयक होइन
0: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
2: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
0: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि
4: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि
5: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
4: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
5: नेपाली पात्रो अब तपाईँको मोबाइलमा

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हाम्रो सबैको साथ
1: पसिनाको सम्मान समानताको अभियान नमस्कार कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ।

0: आवाज रेडियो दिदी बहिनी 95.2 MHz यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।

0: जेएनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्ने तयारी भएको उहाँले बताउनुभयो।
1: जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने।
0: गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा पनि गर्नुभएको छ। 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डबारे यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढ़ाउने निर्णय भएको उहाँले बताउनुभयो।
1: 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने।
0: यसै गरी सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्ने एक टीम गठन गरिने भएको छ। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउन हाल प्रक्रियामा रहेका अनुसन्धान फाइललाई शीघ्र टुंगोमा पुर्याउन निर्देशन दिनुभएका उहाँले गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुसार विशिष्टकृत समूह गठन गर्ने उल्लेख गर्नुभएको छ। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
2: सम्पत्तिको स्रोत नखुलेको भन्दै चर्को विवादमा तानिएपछि गृहमन्त्रीको पदबाट राजीनामा दिनुभएका सुधन गुरूङ डेढ़ महिनापछि उही जिम्मेवारीमा सिंहदरबार फर्किनु भएको हो। गुरूङको सम्पत्ति स्रोतमाथि छानबिन गर्न सरकारले गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक नगरेरै प्रधानमन्त्री बालेन्द्र शाहले उहाँलाई गृहमन्त्रीमा दोहोर्याउनु भएको हो। आजै बिहान बसेको मन्त्री परिषदको बैठकले उक्त छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको थियो। सो प्रतिवेदन अध्ययन नगरी सिधै गुरूङलाई गृहमन्त्री पदमा आसीन गराइएको हो। छानबिन समितिले केही दिन अघि गुरूङको सम्पत्ति शेयर स्वामित्व र आर्थिक कारोबारबारे उठेका प्रश्नमा कुनै गम्भीर अनियमितता नदेखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो। सोही आधारमा गुरूङले गत आइतबार गृह जिल्ला गोर्खामा भएको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको अधिवेशन सत्रलाई सम्बोधन गर्दै आफू निर्दोष साबित हुनेमा विश्वस्त रहेको र गृहमन्त्री बनेमा दुई महिनासम्म फोटो खिच्न नआउन भन्नुभएको थियो। यसअघि चैत 13 गते गृहमन्त्री बन्नुभएका गुरूङले सोही दिन राति पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक सहितलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो। त्यसको एक साता जेएनजी आन्दोलन हुँदा तत्काल सरकार र सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूलाई पक्राउ गरिएको थियो। बिना प्रमाण हचुवाको भरमा पक्राउ गरिएको भन्दै सरकारको सो कदमको आलोचना भएको थियो। 49 दिन मन्त्री बन्दा सम्पत्तिको स्रोत खुलाउन नसक्दा उहाँले वैशाख 9 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो।
3: नवप्रवर्तन मन्त्री पुनले पनि पदभार ग्रहण गर्दै आफू दिनरात नभनी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अन्तरिम सरकारमा शिक्षा मन्त्री हुँदा मन्त्रालयमै बास बस्नुभएका उहाँले यसपटक सरकारको कार्यकाल 5 वर्ष भए पनि आफू बढ़ीमा 3 वर्ष मात्रै जिम्मेवारीमा बस्ने बताउनु भएको छ।
4: म यो पदमा चाहिँ म धेरै बस्दैन। मैले अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको हो यो के अरे सरकार 5 वर्षमा चाहिँ मैले रात दिन काम गरेर बढ़ीमा 3 वर्ष
3: पुन म्याग्दीबाट स्वतन्त्र चुनाव लड्दा पनि राजपाले सघाएको थियो। उहाँकै प्रस्तावमा नवप्रवर्तन मन्त्रालय थप गरिएकाले मन्त्री बन्ने सौभाग्य पाउनु भएको हो। दुई मन्त्री नियुक्त गरेसँगै मन्त्री परिषदको वरियताक्रम हेरफेर गरिएको छ। गृहमन्त्री गुरूङलाई 5 वरियतामा राखिएको छ। यसअघि 27 दिन गृहको नेतृत्व सम्हाल्दा पनि उहाँ यही वरियतामा हुनुहुन्थ्यो। नवप्रवर्तन मन्त्री पुनलाई भने 8 वरियतामा राखिएको छ। अझै पनि मन्त्री परिषदले भने पूर्णता पाएको छैन। रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले आफैसँग राख्नु भएको छ।
0: विपक्षी दलले गुरूङको पुनर्वहालीमाथि कड़ा शब्दमा विरोध जनाएका छन्। नेपाली कंग्रेसका सभापति गगन थापाले फेरि उही पदमा ल्याउनु नै थियो भने पहिल्यै गल्ती नगरेको दावी गरे भइहाल्थ्यो नि भन्ने प्रतिक्रिया दिनुभएको छ। नेकपा एमालेका प्रमुख सचेतक एन मोहरले सरकारी समिति बनाएर चोखाएको भन्दै कड़ा शब्दमा टिप्पणी गर्नुभएको छ र सत्तारूढ़ राजपाले आफूलाई पुराना दलभन्दा फरक सुशासन र पारदर्शिताका पक्षधर शक्तिका रूपमा प्रस्तुत गर्दै आएको उल्लेख गर्दै उहाँले सुशासनमाथिको भद्दा मजाक गुरूङको पुनर्बहाली भन्नुभएको छ।
5: बरु सुशासन कायम गर्ने र नयाँ आफूले एकदम नयाँ भन्ने सरकारले जुन प्रकारको असाध्यै पुरानो ढुङ्गाजो है जनताबाट तिरस्कृत शैली अपनाएको छ, यो एकदमै विडम्बनापूर्वक दुःखद र असहित खालको छ। जो त पसाउँदैछ आफै एउटा आयोग बनाउने अनि त्यो आयोगले चाहिँ एउटा मेन्डेट दिने एउटा चाहिँ निर्देशन गर्ने अनि त्यसले ऊ त्यही कुराकानी गरेर अनि त्यो सुनपानी छर्केर सोख्याउने जुन प्रयास भयो यसप्रति अब हाम्रो आपत्ति छ। हाम्रो चाहिँ यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु। एउटा भनाइ छ नि नेपालीमा आफै धानी झाँक्री आफै बोक्सी भन्ने प्रयास सरकारले गरेको छ, यो चाहिँ सुशासनको भद्दा नमुना।
3: गृहमन्त्रीमा गुरूङ फर्केकै दिन विपक्षी दलले प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। नेपालले पनि भारतको भूमि मिचेको भन्दै संसद अवरोध जारी राखेका विपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा एक कदम अघि बढ़ेर राजीनामामा पुगेका हुन्। यसअघि प्रधानमन्त्रीले संसदमा आएर अभिव्यक्ति सच्याउनुपर्ने र करका दर हेरफेर गरेका अर्थमन्त्री डाक्टर सोरी मुवागलेमाथि संसदीय समिति गठन गर्नुपर्ने माग गरेका विपक्षी दलले आज राजीनामा मागेका छन्। नेकपा एमालेकी सांसद मिनानसी रखालले आजको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीलाई राजीनामाको विकल्प दिनुभएको हो।
6: राष्ट्रको स्वाभिमान राष्ट्रिय हित कूटनीतिक मर्यादामा आत्मने गरी अभिव्यक्ति दिनु व्यक्तित्वको जिम्मेवारी र जवाबदेहितासँग मेल खाने विषय होइन। त्यसैले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको नैतिक जिम्मेवारी वहन गर्दै जनताको विश्वासमा पुनः स्थापित गर्न आवश्यक कदम चाल्नुपर्छ। आवश्यक परे नैतिक उत्तरदायित्व स्वरूप पदबाट राजीनामा दिनसम्मको साहस देखाउनुपर्छ।
3: राप्रपाकी सांसद खुशबु ओलीले पनि अर्थमन्त्री वाग्लेलाई नैतिकताको आधारमा पदबाट अलग रहन सुझाउनु भएको हो। वाग्लेले अघिल्लो संसद बैठकमा दिएको अभिव्यक्ति सम्झाउँदै ओलीले करका दरमा गरेको संशोधनलाई लिएर निष्पक्ष छानबिन नहुँदासम्म राजीनामा दिन भन्नुभएको हो।
7: यही संसदमा उहाँले भन्नुभएको थियो शंकर दास किन तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्कने समिति बनाए भइहाल्यो नि। त्यो यो समस्या गम्भीर कुशासन र राजनीतिक प्रकृतिको छ, लुटको कुरा छ, संगठित भ्रष्टाचारको कुरा छ, संरक्षणको कुरा छ। आज अर्थमन्त्रीज्यूलाई म सोध्न चाहन्छु, डु यु वान्ट टु टेक यर वर्ड्स ब्याक? किनभने आज तपाईँ फरक बेन्चमा हुनुहुन्छ, अस्ति प्रतिपक्षमा हुँदा यसो भन्नुभयो, आज सत्तपक्षमा हुनुहुन्छ, के गर्नुहुन्छ अर्थमन्त्रीज्यू? आज पनि सुनपानी छर्कने कि निष्पक्ष छानबिन समिति बनाएर सुशासनको मानक स्थापित गर्ने?
3: आज मन्त्री परिषदका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले वाग्लेले मेहनत गरेर बजेट बनाएकाले करकार दर हेरफेर नगरेको जिकिर गर्दै बचाउ गर्नुभएको थियो।
0: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले मौन अवधि चलाउनेदेखि सभामुखलाई संकल्प पत्र बुझाउनेसम्मका हरकत देखाएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्कराज राईले आकस्मिक समयमै सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सम्बन्धी संकल्प प्रस्ताव पारित गर्न माग गर्दै सभामुखकै आसनसम्म पुगेर बुझाउनु भएको थियो।
8: कोही कसैले यस्तो राष्ट्रघाती र तथ्यहीन अभिव्यक्ति कहीँ कतै नदिने दिन नपाउने साथै राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता पक्ष या प्रतिपक्ष नभनी सबैले दलीय या वर्गीय स्वार्थ र तह भन्दा माथि उठेर देशको पक्षमा एकताबद्ध बन्ने राष्ट्रिय सन्देश दिने संकल्प प्रस्ताव गरौं भनी म यो निवेदन पेश गर्न चाहन्छु।
0: त्यसअघि बोल्नुभएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले 5 मिनट मौन धारणको समय तोकेपछि सभामुख डोल प्रसाद अर्यालले ध्यानाकर्षण गराउनुभयो। राईले जेनजीका शहीद प्रति सम्मान गर्दै मौन अवधि शुरू हुन्छ भनेपछि विपक्षी दलका सांसदहरू उठेर मौन धारणमै सहभागी भएका थिए। सभामुख अर्यालले सभा सञ्चालनका लागि संसदले बनाएको नियमावली विपरीत गतिविधि भएको भन्दै गुनासो पोख्नु भएको थियो।
9: सभामुखको तर्फबाट नभई सदस्यहरूले हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैले समय तोकेर जुन किसिमको प्रयास आज गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ र आगामी दिनमा मान्य सदस्यहरूलाई यस विषयमा म ध्यान आकृष्ट गराउन चाहन्छु।
0: राईले प्रधानमन्त्रीले भनेको कुरा पुष्टि गर्न उहाँका दलका सांसद लागि परेको उल्लेख गर्दै जवाबका लागि रूलिङ गर्न माग गर्नुभएको थियो, तर सभामुखले रूलिङ गर्न मान्नु भएन। विपक्षी दलले परराष्ट्र मन्त्री शिशिर खनाललाई समेत आज बोल्न दिएनन्। सभामुख अर्यालले मन्त्रीले मागेको बताए पनि विपक्षी दलका सांसदले अवरोध जारी राखेपछि सत्तारूढ रासोपाकी सांसद ज्ञानु पौडेलले नियमापत्ति नै जनाउनु भएको थियो।
10: प्रतिनिधि सभा सदस्यको हाम्रो सबैजनाको काम कर्तव्य अधिकार हामी समान छ, सत्ता पक्ष र विपक्षी पक्ष भन्दै गर्दा यो ममा बोल्न पाउने अधिकारलाई नै सदनको कार्यमा बाधा पार्ने मनसायले हामी किनभने त्यतापट्टि कुरा राख्दै राख्दै जाने आकस्मिक समयदेखि लिएर जनताका कति मुद्दाहरू हामी लिएर आएको छौँ। हामी चाहिँ बोल्न पाउने पनि अधिकार वञ्चित गरेर सदनलाई एकदमै कुण्ठित बनाएको हुनाले अब यसको सम्भव भनेको त संवाद सहकार्यदेखि लिएर धेरै छ नि, त्यो भएर यो नियम आपत्ति हामी बोल्न पाउने अधिकारबाट हामी पनि त वञ्चित भएका छौँ। यो कुरामा चाहिँ हामीले यो सदनमा म कुरा राख्न चाहन्छु।
0: विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि र राष्ट्रिय सभाको बैठक पर्सिसम्मका लागि स्थगित गरिएको छ। नेपाल परिवेशमा रवि लामिछानेको मुद्दा पर्सा अदालतबाट पनि फिर्ता, लगायतका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र।
0: नेपाल परिवेशमा रवि लामिछानेको मुद्दा पर्सा अदालतबाट पनि फिर्ता, लगायतका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ।

0: अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
1: गुणस्तरीय प्लम्बिङको प्रपर नाम
2: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
5: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
6: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो ऐतिहासिक महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। महाधिवेशन असार 7-8 र 9 चितवनमा हुँदैछ। पार्टीका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिराज बराले महाधिवेशनको तयारी स्वरूप अधिकांश जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुभएको छ। उहाँका अनुसार सिराहा, रूकुम लगायत केही जिल्लामा अधिवेशन हुन बाँकी भए पनि अधिकांश प्रदेशमा 50% भन्दा बढ़ी जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। मध्य प्रदेशको प्रदेश अधिवेशन स्थगित भएको छ भने अन्य प्रदेशको अधिवेशन प्रक्रिया थालिएको छ। सचिव बरालले प्रदेश अधिवेशन सञ्चालनमा कुनै समस्या नरहेको बताउनु भएको छ। उहाँले 50% जिल्ला अधिवेशन सम्पन्न भएपछि प्रदेश अधिवेशन गर्न सकिने व्यवस्था रहेको र प्राय सबै प्रदेशमा त्यो अवस्था पुगिसकेको दावी गर्नुभयो।
7: जिल्ला अधिवेशन 50% जिल्ला आगमन भइसकेपछि प्रदेश अधिवेशन भइहाल्छ। अब त्यो चाहिँ प्राय सबै ठाउँमा भइसकेको छ। चितवनमा हुने तयारी, चितवन टाढी या तल सौराहामा दुई ठाउँमा एक ठाउँ फाइनल हुँदैछ।
6: रोकिएका जिल्लामा भने केन्द्रीय महाधिवेशनपछि मात्रै अधिवेशन गरिनेछ। केही जिल्लामा देखिएको विवाद र असन्तुष्टिलाई सचिव बरालले विधि र विधान समयमै स्पष्ट नहुँदा सिर्जिएको अन्योलको रूपमा व्याख्या गर्नुभयो।
7: कतिपय समायोजन प्रक्रियामा गरेर आउँदाखेरि कतिपय ठाउँमा भएको छ, धेरै जसो ठाउँमा त शान्तिपूर्ण छ, त्यस्तो छैन। अलिअलि के हुन्छ भने यो विधि विधानहरू समयमा नभएर स्पष्टता नभएको कारणले अलिकति भएको हो, त्योभन्दा अरू त केही छैन। विधानहरू समयमा नपुग्दाखेरि कन्फ्युजन क्रिएट भएको हो र खास त्यो कन्फ्युजन क्लियर गरिसकेपछि सबै राम्रो भएको छ।
6: पार्टीले महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन सहित अन्य दस्तावेज तयारी भइरहेको जनाएको छ। पार्टी सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरिरहनु भएको छ। महाधिवेशनमा 4500 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि सहभागी हुने अनुमान छ। पार्टीले यसपटक ग्रासरूट प्रतिनिधित्वलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। गाउँपालिकाबाट 1, नगरपालिकाबाट 2, उपमहानगरबाट 3 र महानगरबाट 4 स्वतन्त्र योग्य नागरिकलाई प्रतिनिधिको रूपमा सहभागी गराउने व्यवस्था गरिएको छ।
5: राजसभा अधिवेशनमा केन्द्रित हुँदा केन्द्रीय कार्यालय वनस्थलीमा भने जेएनजीहरूले धरनासहित नाराबाजी गरेका छन्। सरकारसँग गरिएको 10 बुझे सम्झौता कार्यान्वयन गर्नुपर्ने, घाइते तथा सहितको यथाशीघ्र र उचित व्यवस्थापन गर्नुपर्ने र झुटा मुद्दामा फसाइएका जेएनजीलाई हिरासत मुक्त गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। आन्दोलनमा जेएनजी, घाइते र शहीद परिवारका सदस्य सहभागी थिए। झुटा मुद्दामा फसेकाहरूलाई बिनाशर्त रिहा गर्नुपर्ने जेएनजी अभियन्ता सरिस्मा थापाले बताउनुभयो। आफ्ना मागहरू पूरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ।
6: पर्सा जिल्ला अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध चलिरहेको संगठित अपराधको मुद्दा फिर्ता भएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिल मार्फत जिल्ला अदालतमा आरोपपत्र संशोधनका लागि निवेदन परेको थियो। आज न्यायाधीश मोहन सुवेदीको इजलासले सोही निवेदनका आधारमा आरोपपत्र संशोधनको आदेश गरेको अदालतका तहसीलदार देवराज भट्टराईले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभएको छ। अब पर्सामा रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै कायम रहेको छ। उक्त मुद्दाका आरोपी र पीड़ित बीच मिलापत्र हुने बाटो पनि खुला भएको छ। मिलेमा सहकारी ठगीको पनि मुद्दा फिर्ता गर्न सकिन्छ। यसअघि कास्की अदालतबाट रविमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भइसकेको छ।

चालू आर्थिक वर्षको 10 महिनामा रेमिट्यान्स मार्फत 19 खर्ब 16 अर्ब रूपियाँ भित्रिएको छ। गत वर्षको वैशाखको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह 41.2% बढ़ेको राष्ट्र ब्याङ्कको मासिक प्रतिवेदनले जनाएको छ। 2082 वैशाखसम्म रेमिट्यान्स आप्रवाह 13.1% बढ़ेको थियो। यस्तै 83 वैशाख महिनामा मात्रै 2 खर्ब 57 अर्ब 49 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको वैशाख महिनामा रेमिट्यान्स आप्रवाह 1 खर्ब 65 अर्ब 30 करोड़ थियो। वैशाख महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 33% वृद्धि भई 13 अर्ब 26 करोड़ पुगेको छ। गत वर्ष यस्तो आप्रवाह 10.16% बढ़ेको थियो। गएको 10 महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 3,35,510 जना रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या 3,26,364 रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः 4,05,610 र 2,80,314 थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। नेप्से 1.54 अंकले घटेर 2733 बिन्दुमा पुगेर बन्द भएको छ। यससँगै नेप्से लगातार 4 कारोबार दिन घट्न पुगेको छ। यसअघि बिहिबार 13, शुक्रबार 11 र हिजो 20 अंकले घटेको थियो। आज 6.44 अर्ब करोड़को शेयर कारोबार भएको नेप्सेले जनाएको छ। आज 105 कम्पनीको मूल्य बढ़दा 151 घट्यो भने 15 कम्पनीको स्थिर रह्यो।
2: त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापक, आंशिक शिक्षक र कर्मचारी संयुक्त संघर्ष समिति दबावमूलक आन्दोलनमा उत्रिएका छन्। त्रिभुवन विश्वविद्यालय प्रशासनले सरकारको निर्णय कार्यान्वयन नगरेर आफ्नो स्वायत्तताको दुरूपयोग गरेको उनीहरूको आरोप छ। यस्तै संघीय शिक्षण सिकाई अनुदान शिक्षक केन्द्रीय समितिले आज काठमाडौँको माइतीघर मण्डलामै आएर प्रदर्शन गरेको छ। आर्थिक वर्ष 2083-84 बजेटले आफ्ना माग सम्बोधन नगरेको भन्दै समितिले विरोध प्रदर्शन गरेको हो। उसले 2078 साल, 80 साल र 82 सालमा पनि संघीय सरकारको विरूद्धमा आन्दोलन गर्दै आएको थियो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौतामा प्रगति भइरहेकाले मध्य पूर्वमा तनाव छिट्टै अन्त्य हुने बताउनु भएको छ। उहाँले इरानसँग आणविक सम्झौताको बारेमा वार्ता सही दिशामा अगाडि बढ़िरहेको उल्लेख गर्दै चाँडै नै महत्वपूर्ण परिणामहरू प्राप्त हुने दावी गर्नुभएको हो। ट्रम्पले इरान आणविक हतियार विकास नगर्ने शर्तसहित प्रमुख अमेरिकी मागहरू स्वीकार गर्न तयार रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति ट्रम्पले आगामी 2 हप्तामा इरानसँगको युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने र स्थिति पूर्ण रूपमा परिवर्तन हुन सक्ने दावी गर्नुभयो। ट्रम्पले अमेरिकाले आफ्नो पूर्ण विजयको घोषणा गरेपछि विश्वव्यापी तेल बजारमा पनि असर गर्ने र तेलको मूल्य घट्न सक्ने बताउनुभयो। हाल इरान र इजरायलले अस्थायी रूपमा सैन्य कार्यवाही रोकेका छन्, जसले गर्दा क्षेत्रीय तनाव केही हदसम्म कम भएको छ।
2: उत्तर कोरियाली नेता किम जोङ उन र चीनिया राष्ट्रपति शी जिनपिङ बीच पिङयाङमा भएको शिखर वार्तामा राजनैतिक, अर्थतन्त्र र संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ। उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी केसीएनएले आज सो जानकारी दिएको हो। शीर्ष नेताहरू बीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय शुरू गरेको समाचारमा उल्लेख छ। चीनको एकमात्र औपचारिक सन्धि सहयोगी उत्तर कोरियाको 7 वर्षपछि पहिलो भ्रमणमा पुगेका सीले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढ़ाउने लक्ष्य रहेको बताउनु भएको थियो।
3: नेपाल परिवेशमा अब खेल समाचार। पाकिस्तानको इस्लामाबादमा हुने काभा पुरूष भलिबल च्याम्पियनशीपका लागि नेपालको टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघले आज 12 सदस्यीय अन्तिम टोलीको सार्वजनिक गरेको हो। पाकिस्तान भलिबल फेडरेशन आयोजनामा हुने काभा च्याम्पियनशीप आउँदो असार 17 देखि 23 गतेसम्म पाकिस्तानको इस्लामाबादमा हुँदैछ। नेपाली टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सूरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, हरिहजुर थापा, दिपेश कुवर र विनोद चन्द रहेका छन्। भलिबल टोलीको प्रशिक्षकमा जगदीश भट्टको पुनरागमन भएको छ। इस्लामाबादमा हुने काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाली टोली भट्टको प्रशिक्षणमा उत्रिनेछ।
1: विश्वकप फुटबल विशेष।
2: 2026 विश्वकप फुटबल शुरू हुन अब 2 दिन मात्रै बाँकी छ। टोलीहरू अहिले अमेरिका, मेक्सिको र क्यानाडामा हुने उद्घाटन खेलअघि आफ्नो अन्तिम तयारीमा व्यस्त छन्। 48 टोलीहरू छनौट भएकाले यो अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप हुनेछ, जसको अर्थ धेरै खेलाड़ीहरू पहिलो पटक विश्व मञ्चमा देखा पर्नेछन्। सहकर्मी दिनेश जोशीको एक सामग्री।
4: यसपटक कुन टोलीले विश्वकपको उपाधि उचाल्ला भन्ने प्रश्न अधिकांश फुटबल प्रेमीको मनमा उब्जिएको छ। अमेरिकाको न्यूयोर्कमा जुलाई 19 हुने फाइनल खेलले यसको फैसला गर्नेछ। अमेरिकाको न्यूयोर्क न्यू जर्सी स्टेडियममा 48 मध्येको कुनै एक टोलीले यही दिन फिफा विश्वकप 2026 ट्रफी उचाल्दै खुशी साँटिरहेको हुनेछ। फिफा विश्व वरियता अनुसार शीर्ष 5 टोलीलाई यसपालिको ट्रफीको दावेदारका रूपमा हेरिएको छ। फिफा विश्व वरियताका शीर्ष 5 फ्रान्स, स्पेन, अर्जेन्टिना, इंग्ल्याण्ड र पोर्चुगल रहेका छन्। यी 5 टोली विश्वस्तरीय प्रतिभावान खेलाड़ी र उपाधिको महत्वाकांक्षा बोकेर विश्वकपमा सहभागी हुँदैछन्। फिफा वरियतामा तेस्रो स्थानमा रहेको फ्रान्सलाई सबैभन्दा बलियो उपाधि दावेदारका रूपमा हेरिएको छ। फ्रान्सका किलियन एम्बापे, उस्मान डेम्बेले, माइकल ओलिसे र रायन चेर्कीको आक्रामक पंक्ति विपक्षी टोलीका लागि खतरनाक मानिएको छ। वरियतामा दोस्रो स्थानमा रहेको स्पेन पनि उत्कृष्ट लयमा देखिएको छ। युवा स्टार लामिन यामाल चोटका कारण शुरूआती खेल गुमाउन सक्ने सम्भावनाले टोलीलाई चिन्ता थपेको छ। वरियताको एक नम्बरमा रहेको साबिक विजेता अर्जेन्टिना फेरि उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। लियोनल मेस्सी 39 वर्ष पुग्न लागे पनि उत्कृष्ट लयमा देखिएका छन्। लाउटारो मार्टिनेज र जुलियन अल्भारेज जस्ता खेलाड़ीले टोलीलाई थप मजबूत बनाएका छन्। यसपटक पोर्चुगल पनि बलियो दावेदारका रूपमा हेरिएको छ। 41 वर्षीय क्रिस्टियानो रोनाल्डोको अनुभवसँगै फिटिन्हा, ब्रुनो फर्नाण्डेज र बर्नाल्डो सिल्भा जस्ता खेलाड़ीले टोलीलाई थप बलियो बनाएको छ। यसपालि पनि इंग्ल्याण्ड टोली सन् 1966 यता पहिलो मुख्य ट्रफी जित्न सकिन्छ भन्ने विश्वास र आशामा विश्वकपमा जाँदैछ। नयाँ पुस्ताका आकर्षक जुडे बेलिघाम क्लब र देशका लागि निर्णायक घड़ीमा गोल गर्न सक्ने खेलाड़ी मानिन्छन्। यो टोलीको आक्रामक पंक्ति बलियो देखिएको छ, जसलाई ह्यारी केनले नेतृत्व गर्नेछन्। उनीसँगै बुकायो साका र मार्कस राशफोर्ड जस्ता प्रतिभाशाली खेलाड़ी छन्। इंग्ल्याण्ड फिफा वरियताको 4 स्थानमा रहेको छ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: गृहमा शोधनको पुनरागमन, विपक्षी सांसदले मागे प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा, संसदमा हर्क र निष्कलको हरकतमा सभामुखको ध्यान आकर्षण, परराष्ट्र मन्त्रीले बोल्नै पाएनन्।
2: रासोपाको प्रदेश अधिवेशन शुरू, केन्द्रीय महाधिवेशनको तयारी पनि सँगै, वनस्थली स्थित राप्रपाको केन्द्रीय कार्यालयमा जेनजीको धरनासहित नाराबाजी।
3: 10 महिनामा 19 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीका लागि 3,35,000 नयाँले लिए श्रम स्वीकृति।
2: 2 हप्ताभित्र इरान युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने राष्ट्रपति ट्रम्पको दावी, चीन र उत्तर कोरिया बीच सहकारी विस्तार गर्ने सहमति,
3: र काभा पुरूष भलिबल च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो, प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01447901744906707. Website texasintl.edu.np.
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने र हरेक फाइल खोलिने समेत बताए। बालेन नेतृत्वको सरकारमा यसअघि पनि गृहमन्त्री रहिसकेका गुरूङले सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि पदभार सम्हालेको 27 दिनमा राजीनामा दिएका थिए। आज बिहान बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदले सुदन गुरूङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको जानकारी दिएका थिए। यद्यपि सरकारले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन। विपक्षीहरूले सरकारले आफू अनुकूलको समिति बनाएर गुरूङलाई चोख्याउन खोजिएको आशंका प्रकट गर्दै आएका थिए। त्यस्तै विज्ञान प्रविधि मन्त्री पुनले पनि आजै पदबहाली गरेका छन्। त्यसक्रममा उनले आफूले पदमा छँदा विज्ञान प्रविधि र नव प्रवर्तनको जग बसाल्ने तर पूरै कार्यकाल पदमा नबस्ने बताए।
1: अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको हो यो सरकार 5 वर्ष मैले रात दिन काम गरेर बढीमा 3 वर्ष बढीमा है मैले यहाँ घोषणा गर्छु बढीमा हो यो मन्त्री भएर खाने होइन। त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई एउटा राम्रो एउटा जग बसालेर बलियो फाउन्डेसन बसालेर अझै यो छोड्ने हो।
0: सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुन म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचित हुँदै पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। गुरूङ र पुनको नियुक्तिसँगै शाह नेतृत्वको मन्त्री परिषदको सदस्य संख्या 17 पुगेको छ। अब अर्को प्रसंग, संसदमा जारी गतिरोधबारे सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय छलफल गरेको भोलिपल्ट आज मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि अन्य विपक्षी पार्टीहरूसँग परामर्श गरेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएका अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र उनले सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्दै आएका छन्। विपक्षीहरूको यही अडानका कारण आज पनि संसद बैठक सञ्चालन हुन सकेन। यसै सन्दर्भमा हामीले मुख्य विपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई टेलिफोन सम्पर्क गरी शुरूमा विपक्षी दलहरूको छलफलबाट के निष्कर्ष निस्कियो भनेर सोधेका छौं।
2: अहिले अत्यन्त महत्वपूर्ण कुरा भनेको चाहिँ बजेट सम्बन्धीको छलफल गर्नु पनि पर्ने स्थिति छ। त्यसकारण यो डेटा खोल्नको लागि पनि हामीले पनि अब कसरी जाने भन्ने कुरामा अगाडि बढेको छौं। त्यो भन्दै गर्दाखेरि हाम्रो तपाईँको पहिलो प्राथमिकता जुन प्रधानमन्त्रीज्यू आएर रोस्टममा आफ्नो अभिवृत्तिमाथि जुन थियो त्यसलाई तपाईँको पछाडि लिनुपर्ने कुरा चाहिँ हामीले यथावतै कायम राखेको छौँ र सरकारसँगको संवादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यौं।
0: त्यो भनेको सदन चल्न दिएर पनि बहस जारी राख्ने विकल्पतर्फ अब तपाईँहरू प्रवेश गर्नु भएको हो मोटामोटी?
2: होइन, त्यस्तो पनि नबुझौँ, त्यसरी पनि नबुझौँ। हाम्रो तपाईँको कायमै छ, भोलिसम्म पनि हामी संवादमै रहन्छौँ, सत्तापक्ष सरकारसँग पनि संवादमै रहन्छौँ र भोलिसम्मको स्थिति सदन चल्नुभन्दा अगाडिसम्मको स्थिति कस्तो रहन्छ कस्तो बन्छ भन्ने कुराले निर्धारण गर्ने हो।
0: अब कतिपय सांसदहरूले मतदाताका कुरा राख्नबाट हामी वञ्चित भयौं भनेर कुरा उठाउन थालिसक्नुभयो, कहिलेसम्म तपाईँ

0: परराष्ट्र मन्त्रीले त्यस विषयमा कुरा राख्ने नभए सत्तारूढ दलकै सभापतिले पनि कुरा राख्ने भन्ने कुरा पनि आयो र परराष्ट्र मन्त्रीले एक हदसम्म विभिन्न फोरमहरू मार्फत त्यसलाई प्रस्तुत पार्ने कोशिश गर्नुभएको पनि देखियो। तपाईँहरूले पनि बीचको केही बाटो देखिराख्नु भएको होला नि त, तपाईँहरूले केही सुझाउनु हुँदैन?
1: होइन, एउटा कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले आएर बोल्नुभएको गल्ती उहाँले आफूले बोल्नु भएको छ, त्यसले गर्दाखेरि त्यसमा तपाईँले ढाकचोक गर्न परराष्ट्र मन्त्रीज्यू आएर भन्ने कुरो हो, त्यो पनि त्यति राम्रो उचित होइन। परराष्ट्र मन्त्रीज्यू मात्र होइन, अरू कसै सरकारका मान्छेले प्रधानमन्त्रीज्यूको स्टेटमेन्टलाई तपाईँको त्यहाँनिर आएर भनिदिनु भए हुन्छ, तर त्यो स्टेटमेन्ट तपाईँको कस्तो स्टेटमेन्ट हुन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले बोलिसके पछाडि फेरि परराष्ट्र मन्त्री र मन्त्रालय निकालेको विज्ञप्ति जस्तो त्यो चाहिँ क्रस होल्डिङ अकुपेसन मात्र हो भन्ने जस्तो हो भने चाहिँ त्यस्तो त त्यो कुरा होइन, त्यसले त झन् विषयान्तर गर्छ। त्यही कुराहरूले पनि हामीलाई सशंकित बनाएको हो।
0: तपाईँहरूले ठ्याक्कै खोज्नु भएको के त राईजी, प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुपर्छ, आशय व्यक्त गर्नुपर्छ भन्ने मात्रै हो कि रेकर्डबाटै हटाउने, माफी माग्ने आदि इत्यादि सबै गर्नुपर्छ भन्ने अडान?
1: प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति प्रति उहाँले आत्मआलोचना गर्नुपर्छ, समयमा तपाईँको त्यो गलत थियो भनेर भन्नुपर्छ, रेकर्डबाट पनि हाम्रो कुरा हटिनुपर्छ, किनभने सामान्य प्रधानमन्त्रीले बोल्नु भएको कुरा भनेको त्यो भोलिको दिनमा पनि तपाईँको नजिकको रूपमा बस्छ, त्यो एकदमै गम्भीर विषय छ, त्यो गम्भीर विषयलाई हामीले त उठान गरेको त छौँ।
0: अब सत्ता पक्षको छलफलमा पनि तपाईँहरूले भाग लिनुभयो, विपक्षी सहयात्रीहरूसँग पनि आज संवाद गर्नुभयो, भोलिको लागि सदनको बैठक आह्वान गरिएको छ तर अहिलेसम्म कुरा मिलिसकेको छैन, अब यो छलफल कसले कसरी अगाडि बढाउँछ र तपाईँहरू टुङ्गोमा पुग्नुहुन्छ?
1: छलफल अगाडि बढ्छ, अब यो यसको इनिसिएसन लिनुपर्ने खासमा सत्ता पक्षले हो, सरकारले हो, र हामीले पनि तपाईँको यसको इनिसिएसन लिइरहेछौँ, यो डेडलक सधैँ भइराख्नु हुँदैन भन्ने कुरामा हामी पनि गम्भीर छौँ। त्यसले गर्दाखेरि अहिले चाहिँ भोलिसम्मको लागि तपाईँको हामी संवाद त खुल्लै राखिरहेको छौँ नि त, हामी सम्पर्कमै पनि छौँ, सत्ता पक्षसँग पनि सम्पर्कमा छौँ, प्रतिपक्ष दलसँग संवाद नछौँ, संवाद सहकार्यमा परिणत हुन्छ भन्ने म चाहिँ आशा गर्छु।
2: उनी थिए नेपाली कांग्रेसका सचेतक निष्कल राई।
3: तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। अब एउटा प्रसंग संक्षेपमा। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दायर सहकारी ठगी सम्बन्धी मामिलाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलहरूले आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। न्यायाधीश मोहन सुवेदीको इजलासले आज उक्त संशोधन स्वीकृत गरेको श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले बीबीसीलाई जानकारी दिए। उनका अनुसार लामिछाने विरूद्धको सहकारी ठगीको अभियोग भने यथावत रहनेछ। यसअघि कास्की जिल्ला अदालतले पनि लामिछाने विरूद्ध लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो। यद्यपि लामिछाने विरूद्ध संगठित अपराध सम्बन्धी मुद्दा काठमाडौँ र रूपन्देही जिल्लामा अझै कायम छ, सम्पत्ति शुद्धिकरणको मुद्दा भने कास्की जिल्ला अदालतमा मात्रै दर्ता गरिएको थियो। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर धार्मिक पहिरन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा महिलाहरू पक्राउ गरिएको विरोधमा भएका प्रदर्शनमाथि गोली चलाएको खबर आएका छन्। हैरातमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजनको रिपोर्ट फणीन्द्र दाहालबाट।
4: सन् 2021 सत्ता नियन्त्रणमा लिए यता इस्लामिक कानूनको कठोर व्याख्या गर्दै तालिबानहरूले महिला लक्षित कैयौं प्रतिबन्धहरू घोषणा गरेका थिए, जसमा पहिरन सम्बन्धी नियमहरू पनि समावेश थियो। त्यसमा महिलाहरूले घर बाहिर निस्कदा पूर्ण रूपमा अनुहार ढाक्नुपर्ने जनाइएको थियो। हेरातका बासिन्दाले तालिबानका नैतिकता सम्बन्धी प्रहरीले महिलाहरूलाई शरीर ढाक्ने गरी बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाएका छन्। तालिबानले सञ्चालन गरेको संचार मन्त्रालयले हेरातमा केही पनि अस्वाभाविक नभएको भन्दै पोशाक सम्बन्धी आचरण ईश्वरीय आदेश भएको जनाएको छ। सरकारी दमनसँगै हेरातमा घरबाट बाहिर जाने महिलाहरूको संख्या उल्लेख्य रूपमा घटेको कैयौं बासिन्दाहरूले बताएका छन्। एकजना महिलाले अवस्था सहन गर्न नसकिने प्रकृतिको रहेको जनाएकी छन्। अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले यसअघि पोशाक सम्बन्धी नियम उल्लंघन गरेकोमा महिलाहरू पक्राउ गरिएको प्रति चिन्ता व्यक्त गर्दै त्यसले मानव अधिकार सम्बन्धी गहिरो प्रश्नहरू उठाएको बताएको थियो।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
6: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
5: इट्स 9 PM

0: बहिन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: सूचना राष्ट्रीय योग दिवस सम्बन्धी अत्यन्त जरूरी सूचना। राष्ट्रीय योग दिवस 2079
2: डेंगू रोग सम्बन्धी स्वास्थ्य कार्यालय पर्वतको अत्यन्त जरूरी।
3: स्वास्थ्य र शिक्षा बाल बालिकाको नैसर्गिक अधिकार हुन्। बाल श्रमबाट बाल बालिकालाई मुक्त गरी बाल अधिकारको संरक्षण गरौ। सामाजिक जनहितका लागि रेड फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत। कुहिने नकुहिने फोहोर घरबाटै छुट्याएर सुरक्षित रूपमा विसर्जन गर्ने बानी बसालौ। प्लास्टिक सिसा जन्ने वस्तुको प्रयोग घटाऊ। वातावरण सफा र स्वस्थ राखौ। फलेवास नगरपालिकाको कार्यालय फलेवास। जन्म मृत्यु तथा बसाई सराई जस्ता व्यक्तिगत घटनाहरू दर्ता नहुँदा आधारभूत आवश्यकता परिपूर्ति तथा विकास योजना तर्जुमामा प्रतिकूल प्रभाव पर्ने हुँदा जन्म मृत्यु र बसाई सराई लगायत व्यक्तिगत घटनाहरू समयमा नै दर्ता गराई सचेत नागरिक बनौ। सामाजिक जनहितका लागि फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत।
4: फलेवास नगरपालिकाको अनुरोध, व्यक्तिगत घटना दर्ता समयमै गरौं। कतिरौं कुनै पनि निजी तथा सार्वजनिक संरचना निर्माण गर्दा नगरपालिकाबाट नक्सा पास र अनुमति पत्र लिएर मात्रै गरौं। सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूले नाम दर्ता र अध्यावधिक समयमै गरौं। कुहिने नकुहिने फोहोर घरबाटै छुट्याई सुरक्षित रूपमा विसर्जन गर्ने बानी बसालौं। प्लास्टिक जन्ने वस्तुहरूको प्रयोग घटाऊ। फलेवास नगर कार्यपालिकाको कार्यालय खानीगाउँ पर्वत।
3: फलेवास नगर कार्यपालिकाको अत्यन्तै जरूरी सूचना, व्यक्तिगत घटना दर्ता समयमै गरौं। कर्तिरौं कुनै पनि निजी तथा सार्वजनिक संरचना निर्माण गर्दा नगरपालिकाबाट नक्सा पास र अनुमति पत्र लिएर मात्रै गरौं। सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूले नाम दर्ता र अध्यावधिक समयमै गरौं। कुहिने नकुहिने फोहोर घरबाटै छुट्याई सुरक्षित रूपमा विसर्जन गर्ने बानी बसालौं। प्लास्टिक जन्ने वस्तुको प्रयोग घटाऊ। फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत।
5: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान।
6: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौं।
7: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 MHz को सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
5: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं। लैंगिक हिंसा अन्त्य गरौं।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: भएको तानो
1: आमा आमा भोक लाग्यो खाना ल्याउनु न
2: म दलित हो रे मलाई धारामा पानी थाप्न नि दिँदैनन् मलाई समाजले घृणा गर्छ के म मान्छे होइन र
3: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।

0: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
1: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै छाड्छु, धेरै छाड्छु।
0: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
2: सामाजिक जनहितको लागि रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका

0: एक्जाभेटर, लोडर
1: साथै सम्पूर्ण सामानहरू मेसिन द्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओमसी दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
0: फोन 068-26-144 98-510-16-094 98-476-39691।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: sip on the extreme energy drink.
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो. खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है.
2: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ.
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं. वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ. पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं.
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा.
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज.

0: दलितहरू मलाई धारामा पानी थाप्न नि दिँदैनन्। मलाई समाजले घृणा गर्छ। के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: सार्वजनिक हितका लागि फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत
3: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
4: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ छिसके भन्नुहोस्। म मेरो गर्भको छोरीलाई जन्म धेरै छाड्छु, धेरै छाड्छु।
3: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
2: सामाजिक जनहितको लागि फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत।
5: बाबा बाबा एउटा कुरा
6: सोधन। के कुरा बाबु?
2: फलेवास नगर कार्यपालिकाको
5: बाबा बाबा एउटा कुरा
6: सोधन। के कुरा बाबु?
5: सारा मान्छे किन अछुत हुन्छ?
6: धर्मशास्त्रले ब्रह्माको खुट्टाको पैतालाबाट जन्मिएकोलाई शूद्र भनेको छ। अनि सुन न, त्यही शूद्र भएकोले अछुत मानिएको बाबु।
5: अनि बाबा मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो बाबा?
6: होइन, तिमीले यो के भनेको?
5: भन्नुहोस् न बाबा, त्यो धर्मशास्त्रले भनेको जस्तै मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो?
6: जन्मिँदैन बाबु, जन्मिँदैन। मान्छे खुट्टाबाट कहिले पनि जन्मिँदैन।
5: त्यसो भए मान्छेलाई किन अछुत भनेको त?
6: वास्तवमा आज मेरो छोराले मेरो आँखा खोल्यो। समय कहाँबाट कहाँ पुगिसक्यो, हामी भने अझै पनि अन्धविश्वासमा। म त अझैदेखि त्याग्छु यो छुत र अछुतको भेदभाव गर्न। आखिर मान्छेको जात भनेकै मान्छे त हो नि। धन्यवाद छोरा तिमीलाई। किनकि आज तिमीले मेरो आँखा खोलिदेऊ। वास्तवमा छुत र अछुत कोही हुँदैन, यो त सब मान्छेले चलाएको नराम्रो चलन मात्र हो।
5: त्यसो भए मान्छे कति बाबा।
2: फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत।

0: Extreme energy drink.
1: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गरिदिउँ कि क्या हो?
2: प्रश्न नि, जे पाए त्यही कुरा सठी हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अथवा उहाँ नफैलाऊ। सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: जसको
1: नाम नै पर्याप्त छ।
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी,
0: हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

नमस्कार सामुदायिक रेडियो दिदी बहिनी 95.2 मेगाहर्जले तयार पारेको खबर चौतारीमा समाचार कक्षबाट म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर चौतारीमा खबर अघारी बनाऊ पर्वतका स्थानीय तहले संघीय सरकारबाट पाउने बजेट घट्यो यो प्रसंगबाट। संघीय सरकारले आगामी आर्थिक वर्ष 83-84 लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत पर्वत जिल्लाबाटका सातवटै स्थानीय तहलाई उपलब्ध गराउने बजेट सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार पर्वत जिल्लाको चालू आर्थिक वर्ष विक्रम सम्बत 82-83 तुलनामा आगामी वर्षमा ₹5,58,00,000 बजेट कम प्राप्त भएको छ। चालू आर्थिक वर्षमा विक्रम सम्बत 82-83 पर्वतका स्थानीय तहले कुल 2,91,56,00,000 रूपियाँ प्राप्त गरेका थिए भने आगामी आर्थिक वर्ष 83-84 लागि 2,85,98,00,000 रूपियाँ विनियोजन भएको छ। यस अनुसार पर्वत जिल्लामा प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरण रकममा ₹5,58,00,000 रूपियाँ कमी आएको हो। पालिकागत विवरण अनुसार कृष्ण नगरपालिकामा गत वर्ष 62,12,00,000 प्राप्त गरेकोमा आगामी वर्ष 60,12,00,000 रूपियाँ पाउने भएको छ। फलिवास नगरपालिकाले बजेटमा ₹53,45,00,000 घटेर 5,25,00,000 रूपियाँमा झरेको छ। जलजला गाउँपालिकाले गत वर्षकोमा 38,70,00,000 रूपियाँको तुलनामा ₹38,19,00,000 रूपियाँ प्राप्त गर्नेछ भने महाशिला गाउँपालिकाले 31,19,00,000 घटेर 29,97,00,000 रूपियाँ कायम भएको छ। बिहारी गाउँपालिकाको बजेट 33,01,00,000 घटेर 32,79,00,000 रूपियाँ सीमित भएको छ। यद्यपि सबै पालिकाको बजेट भने घटेको छैन। पयो गाउँपालिकाको बजेट 30,42,00,000 बढेर 31,35,00,000 रूपियाँ पुगेको छ भने मोदी गाउँपालिकाको 42,77,00,000 बढेर 43,41,00,000 रूपियाँ प्राप्त भएको छ। संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण रकममा समग्र रूपमा कमी आएपछि स्थानीय तहले विकास निर्माण पूर्वाधार र सेवा प्रभावका कार्यक्रम सञ्चालनमा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। स्थानीय जनप्रतिनिधिले बजेट कटौतीले विकास योजना प्रभावित हुन सक्ने भन्दै आगामी दिनका लागि थप स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता उठाएका छन्। कर्मचारीले तलब बढ़ेको बेलामा पालिकालाई रकम कम पाउँदा थप आर्थिक भार पर्ने कुष्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो।

म्याग्दीको रघुगंगा गाउँपालिका आठ मंगले खानेकी बलदेवी छन्त्याले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपालि मुस्किलले एक रोपनी आलु खनिन्। असिनाले हुर्किँदै गरेको अवस्थामा चुटाले आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूलो हुन र थप दाना फल्न नपाउँदै उत्पादन आधाले घटेको छ। गत वर्ष 50 मुरी आलु फलेको थियो, यस वर्ष आधा पनि उत्पादन होला जस्तो छैन। आलु खेतीको पकेट क्षेत्र मानिने रघुगंगा गाउँपालिका चौरखानी र पेले खर्का डुवानी ढारका किसानले असिनाले बोट नष्ट गरिदिएपछि चिन्तित बनेका छन्। वैशाख र जेठमा रहे परेको बाक्लो असिनाले आलुका बोट बिरुवा नष्ट गर्दा उत्पादनमा असर पुगेको किसान नरकुमारी किसानले बताउनुभयो। 27 परिवारको बसोबास रहेको मंगले खानीका बासिन्दाको मुख्य आय स्रोत आलु खेती हो। जेएनजी आन्दोलनका क्रममा नाखु कारागारबाट भागेका एकजना कैदी बन्दीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ। लागू औषध मुद्दामा दुई वर्ष एक महिना कैद सजाय भइला नाखु कारागार कैदान भुक्तान गरिरहेका अवस्थामा भदौमा भएको जेएनजी आन्दोलनका क्रममा भागेका कैदीलाई मालिका गाउँपालिका सातबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमी सिन्हा अनुसार सप्तरीको खड्का नगरपालिका 10 का 54 विश्वनाथ भगतलाई पक्राउ गरिएको हो। तपाईँ यति बेला सामुदायिक रेडियो दिदीबहिनी 95.2 मेगाहर्जले तयार पारेको खबर चौतारी सुन्दै हुनुहुन्छ। खबर चौतारीमा खबरको क्रम बाँकी छ। केही क्षणको छोटो व्यापारिक विश्राम।

0: अस्ति भर्खरै बनाएको घर भयो त्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: toilet funny, yeah. Extreme energy drink.
1: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
2: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने
2: अब चिन्ता नगर्नुहोस्,
4: किनभने मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 30 गते शनिबार
6: भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुन्झो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला, डाक्टर र आउने मिति
5: यही जेठ 30 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0747420 27
8: 420 27
9: सम्पर्क मोबाइल नम्बर 98572597
8: 98511918918।
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म